0: महंगीदै शीर्षकमा अभियान राष्ट्रिय दैनिकमा आर्थिक दैनिकमा यो खबर छापिएको छ। इन्टरनेट सेवा प्रदायकहरूले सस्ता र कम स्पीडका केही प्याकेज हटाएर नयाँ शुल्क संरचना लागू गर्ने तयारी गरेका छन्। यससँगै ती प्याकेज प्रयोग गरिरहेका ग्राहकको इन्टरनेट खर्च बढ़ने देखिएको छ, अर्थात इन्टरनेट सेवा महँगी नै भएको छ। वर्ल्ड लिंक, सुबिसु, सीजी र भायोनेट लगायत सेवा प्रदायकले आगामी असोज 19 गतेदेखि पुराना प्याकेज बन्द हुने र नयाँ प्याकेजसँगै सेवा शुल्कमा समेत परिवर्तन हुने जानकारी ग्राहकलाई एसएमएस मार्फत दिन थालेका छन्। इन्टरनेट सेवा प्रदायकहरूको यो कदम सर्वोच्च अदालतको पछिल्लो फैसलापछि आएको हो। ठूला करदाता कार्यालयले निर्धारण गरेको दूरसंचार सेवा शुल्क टीएससी र त्यसमा लगाइएको जरिवाना विरूद्ध सेवा प्रदायकहरूले दायर गरेको रिट अदालतले हालै खारेज गरेको थियो। त्यस लगत्तै फिक्स्ड ब्रोड ब्याण्ड इन्टरनेटको मूल्य पुनरावलोकनको तयारी गरिरहेका कम्पनीहरूले ग्राहकलाई नयाँ प्याकेज र सेवा शुल्क सम्बन्धी एसएमएस पठाउन थालेका हुन्।
1: विपद प्रभावितलाई विशेष ऐन शीर्षकमा खबर छ। विशेष ऐन मार्फत सरकारले प्राकृतिक विपदमा परेकाहरूको खोज, उद्धार, राहत वितरण, शव व्यवस्थापन र बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने कानूनी उल्झन सुल्झाउँदैछ। रसुवा बाढ़ीपछि उत्पन्न समस्यालाई सम्बोधन गर्ने गरी सरकारले विशेष ऐन बनाउँदैछ। यसका निम्ति गृह मन्त्रालयले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक बनाएको छ। यसलाई विशेष ऐनका रूपमा लिएको गृह मन्त्रालयले जनाएको छ, जस मार्फत सरकारले प्राकृतिक विपदमा परेकाहरूको खोज, उद्धार, राहत वितरण, शव व्यवस्थापन र बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने कानूनी उल्झन सुल्झाउँदैछ। बिहिबार मात्रै पनि संसदमा नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रसुवा बाढ़ीमा परेर बेपत्ता भएकाका परिवारले मृतक सरह राहत पाउन नसकेको र यसमा सरकारले कानून देखाएर पन्चिन खोजेको टिप्पणी गरेका थिए। प्रचलित कानूनमा समस्या भए सरकारले सम्बोधन गर्न सक्ने तर बेपत्ताका परिवारलाई समेत सरकारले मृतक सरह सेवा सुविधा र राहत उपलब्ध गराउनुपर्ने माग राखिएको थियो। गृह मन्त्रालयले तयार पारेको विधेयक ऐनमा रूपान्तरित भए सांसद दुलालले उठाएको विषय सम्बोधन हुनेछ। प्राकृतिक विपदमा परि बेपत्ता भएका व्यक्तिको शव नभेटिए पनि निश्चित अवधि पूरा भएपछि मृत्यु दर्ता गर्न सकिने गरी सरकारले कानूनी व्यवस्था गर्न लागेको छ। यसका निम्ति तीनवटा ऐन संशोधन गरिँदैछ। हाल मुलुकी देवानी संहिता 2074 अनुसार कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भएमा वा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षदेखि कुनै सूचना नपाएमा मृत्यु भएको मानिने व्यवस्था छ। निश्चित अवस्थामा भने यो अवधि फरक छ। 80 वर्ष पुगेको व्यक्ति 5 वर्षदेखि बेपत्ता भएमा युद्धमा खटिएको सैनिक युद्ध समाप्त भएको 4 वर्षसम्म सम्पर्कमा नआएमा वा पहिचान हुन नसकेमा पनि मृत्यु घोषणा गर्न सकिने व्यवस्था गरिएको छ।

0: यो सस्तैमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। रसुवाको फुटेकोशी नदीमा आएको हिमबारीका कारण अभिभावक गुमाएका बालबालिकालाई आवासीय सुविधा सहित कक्षा 12 सम्म निशुल्क शिक्षा उपलब्ध गराउने कार्यक्रम संचालन हुने भएको छ। बागमती प्रदेश सरकारले कार्यक्रम संचालनका लागि आवश्यक कार्यविधि परिमार्जन तथा राय सहमतिको प्रक्रिया समेत अघि बढ़ाएको छ।
3: नेपालमा गत अगस्तमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि सम्पर्कविहीन भएका 55 मलेसियाली नागरिक मध्ये एकजना 37 दिनदेखि सकुशल फेला परेका छन्। ती व्यक्ति मलेसियाली दूतावास काठमाडौँमा आफै सम्पर्कमा पुगेपछि सुरक्षित रहेको पुष्टि भएको हो।
2: चिसो मौसममा रुगाको किट, टाउको तथा शरीर दुख्दा प्रयोग गरिने नेपाली जड़ीबुटी जन्य सञ्चोको उत्पादन बन्द भएको छ। मासिक ज्यालाधारी श्रमिक आन्दोलनमा उत्रेपछि सञ्चोको उत्पादन रोकिएको हो। श्रम अदालतको फैसला कार्यान्वयन, सामाजिक सुरक्षा, चाडपर्व भत्ता लगायत सेवा सुविधाको माग गर्दै श्रमिक आन्दोलनमा उत्रेपछि असोज 5 गतेदेखि सञ्चोको उत्पादन रोकिएको छ।
3: हालैको विनाशकारी भुटेकोशी बाढ़ीबाट क्षतिग्रस्त भौतिक पूर्वाधारको उत्थानशील पुनर्निर्माण, अन्तर्राष्ट्रिय स्रोत परिचालन र वित्तीय सुधारका लागि सरकारले वृहत कूटनैतिक पहल शुरू गरेको छ।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तहको चुनाव केन्द्रित अभियानमा निस्कने भएको छ। पार्टी केन्द्रीय समितिको शनिबार बसेको बैठकले देशभरका सम्पूर्ण पालिकामा केन्द्रीय नेता तथा सांसदहरूलाई खटाउने निर्णय गरेको छ।
3: यस वर्ष आदिवासी थारू तथा तराई मूलका महिलाले खर अर्थात शुद्ध जितिया मनाइरहेका छन्। उदयपुर लगायत तराईका गाउँघरमा बसोबास गर्दै आएका थारू महिलाले 2 वर्षपछि पुनः शनिबारबाट शुद्ध जितिया मनाउने अवसर पाएका हुन्।
2: कांग्रेसले 15 महाधिवेशनमा उम्मेद्वार भएको व्यक्ति प्रदेश कार्य समिति र जिल्ला कार्य समितिमा उम्मेद्वार बन्न नपाउने स्पष्ट पारेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै 15 महाधिवेशनमा कुनै पनि पदमा उम्मेद्वार भएको व्यक्ति यस पश्चात हुने प्रदेश कार्य समिति र जिल्ला कार्य समितिमा उम्मेद्वार बन्न नपाउने स्मरण गराएका हुन्।
3: सर्लाहीको हरिवन नगरपालिकाले अनुदानमा वितरण गरेको गोलभेडाको बिउ कमसल भएपछि किसान मारमा परेका छन्। आर्थिक वर्ष 2082-83 हरिवन नगरपालिकाले 50% अनुदानमा वितरण गरेको कविता जात गोलभेडाको बिउबाट अपेक्षित उत्पादन नभएपछि लगानी समेत नउठ्ने चिन्तामा किसान परेका छन्।
2: हवाई यात्रा गर्दा उडान ढिलाइ वा रद्द भएमा यात्रुलाई पूर्व सूचना दिनुपर्नेदेखि दुर्घटना मृत्यु भएमा हकवालाले पाउने क्षतिपूर्ति सम्मका अधिकार अब कानूनी रूपमै सुरक्षित भएको छ।
3: ग्लोबल आईएमई ब्याङ्क लिमिटेडको 20 वार्षिक साधारण सभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष 2082-83 मुनाफाबाट शेयर धनीलाई चुक्ता पुँजीको कुल 10% लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो टेशल खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर आइतबार हुने ब्राजिलको राष्ट्रपति निर्वाचनमा झण्डै 16 करोड़ मतदाताहरूले मतदान गर्दैछन् ब्राजिल यो चुनावमा वर्तमान राष्ट्रपति लुइज इनाचियो लुदा दा सिल्भालाई सिनेटर फ्लाभियो बोल्सोनारोले कड़ा चुनौती दिने अनुमान गरिएको छ
6: अब खेल खबर आईसीसी पुरूष एक दिवसीय विश्वकप 2027 को अन्तिम छनौटको रूपमा हुने 10 टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने परेका छन् आईसीसीले क्वालिफायर आगामी फेब्रुअरी 26 देखि मार्च 21 सम्म सञ्चालन गर्ने नयाँ मिति तय गरेको हो
5: अब विचार विश्लेषण कंग्रेसका 8 दशक शीर्षकमा नारद गौतमको विचार गोर्खापत्रमा छापिएको छ अनेक षड्यन्त्र अनेक बाधा र व्यवधानलाई बेहोर्दै कंग्रेसको अविरल यात्रा जारी छ अहिले पनि कंग्रेसमा विवाद कायमै छ संविधानविद विपिन अधिकारीले संविधान सामाजिक सञ्जालमा राखेको भनाई छ अहिले हास्यास्पद रूपमा 2 समानान्तर महाधिवेशन प्रक्रिया चलिरहेका छन् अदालतले भोलि आफ्नो निर्णय उल्ट्यायो भने त्यसै अनुसार होला तर आजका मितिसम्म निर्वाचन आयोगको अभिलेखमा गगन थापा नेतृत्वको नेपाली कंग्रेस नै आधिकारिक पार्टी नेतृत्व हो शेरबहादुर देउवाको गराउन शुरू गरेको अधिवेशन गैर कानूनी हो त्यो नेतृत्वमा अब वैधानिक हैसियत छैन
6: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
7: खुसीको खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ
8: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै
9: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
10: यति बेला बिहानको 6 बज्यो

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 18 गते आइतबार सन् 2026 अक्टोबर 4 तारीख असोज कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको संखुवा सभाको रेडियो संखुवा सभा 95.5 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुल्ला मंचमा उद्घाटन। नेतृत्व चयनसँगै एकता पुस्तान्तरण र जनमत फर्काउने दबाव रासोपा पालिका चुनावको तयारीमा।
0: विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै मध्यम आय भएका नागरिकलाई पनि घर किन्न सहुलियत। ऋण नक्सा स्वीकृत नगराई घर बनाएमा 10,00,000 जरिवानाको व्यवस्था।
1: भित्री मधेसमा धेरै देखिने स्क्रब टाइफस हिमाल पहाड़तिर फैलिँदै 74 जिल्लामा फैलियो। सन्चोको उत्पादन रोकियो।
0: फ्लाई दुबईका सहचालकले आतंकवादी कार्य गर्न खोजेको यूएईको दावी चरमपन्थी विचारधारासँग सम्बन्धित भएको आशंका।
1: र भारतसँगको एक दिवसीय श्रृंखलामा वेस्ट इण्डिज क्लीन स्वीप हुनबाट जोगियो।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556493333, 4935555।
5: काया कैरनमा अब खबरको सिलसिला शुरूमा नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन। कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ। 15 महाधिवेशन आजदेखि शुरू भई यही असोज 22 गतेसम्म चल्नेछ। महाधिवेशनका लागि देशभर र जनसम्पर्क समिति मार्फत 7,000 भन्दा धेरै प्रतिनिधिले भाग लिँदैछन्। आज दिउँसो 2 बजे खुला मंचमा उद्घाटन तथा भोलिदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2,500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले महाधिवेशन प्रविधि मैत्री हुने तथा अन्य तामझाम नहुने जानकारी दिनुभयो। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसेले बताउनु भएको छ। तर देउवा समूहले आउँदो मंगिरमा काठमाण्डुमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णयसहित आफ्ना गतिविधिलाई अगाडि बढ़ाएको छ। एकता रूपान्तरण र पुस्तान्तरणको दबाव बीच कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुन लागेको हो। विशेष महाधिवेशनले शेरबहादुर देउवा लगायत 70 वर्षमाथिका अधिकांश नेतालाई एकै पटक पाखा लगाउँदै गगन थापालाई सभापति बनाएको थियो। थापाको नेतृत्वमा 15 महाधिवेशन हुन लागेको हो। पार्टीभित्र नेतृत्वको वैधानिकता सम्बन्धी विवाद कायमै रहेका बेला महाधिवेशन हुँदैछ। यही बेला पूर्व सभापति देउबाको समूह समानान्तर महाधिवेशनमा लागेको छ। विशेष महाधिवेशनबाट पहिलो र दोस्रोलाई विस्थापन गरेर तेस्रो पुस्तामा नेतृत्व आउँदा पार्टीभित्र नयाँ शक्ति सन्तुलन मिलाउनुपर्ने दबावमा कांग्रेस रहेको छ। अर्कोतर्फ पार्टीको पुरानो साग फर्काउने गरी महाधिवेशनबाट प्रतिनिधित्वको स्वरूप र भावी राजनीतिक कार्यदिशा प्रष्ट पार्नुपर्ने चुनौती पनि कांग्रेस सामु रहेको छ। नेतृत्व चयनसँगै एकता पुस्तान्तरण र जनमत फर्काउने कांग्रेसमा दबाव शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: यसैबीच आजदेखि काठमाडौँमा शुरू हुन लागेको महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिका गाड़ीलाई विभिन्न ठाउँमा पार्किङको व्यवस्था गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजय बहादुर स्वारले महाधिवेशनमा भाग लिन खुला मंचमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न ठाउँमा पार्किङको व्यवस्था मिलाएको जानकारी दिनुभयो। संयोजक स्वारका अनुसार धरहराको अण्डरग्राउण्ड माइतीघरदेखि भद्रकालीसम्मको वान वे सड़कको एकतर्फी दरबार मार्गमा रहेको अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ। यस्तै पुरानो बस पार्क आसपास र भ्रिकुटी मण्डपभित्र पनि केही गाड़ी पार्किङ गर्ने गरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उहाँले बताउनुभयो।
5: कांग्रेसपछि अब सत्तारूढ़ राजसपाको खबर। अन्य दलहरू आन्तरिक विवादमा रूमल्लिरहेका बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा 6 महिनापछि हुने स्थानीय तह अर्थात पालिका चुनावको तयारीमा होमिएको छ। हिजो केन्द्रीय कार्यालयमा बसेको 5 घण्टा लामो केन्द्रीय समिति बैठकले स्थानीय चुनावको लागि महामन्त्री विपिन आचार्य संयोजक रहेको केन्द्रीय उम्मेद्वार छनौट समितिमा 7 सदस्य मनोनयन गरेको छ भने सबै प्रदेशको पार्टी सभापति पदेन सदस्य हुने निर्णय गरेको छ। सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नागरिक र पार्टीको सम्बन्ध सुदृढ़ गर्न नेता सांसद र मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। अब हुने स्थानीय तहमा चुनावको केन्द्रित हुन र परिणाम देखिने गरी काम गर्न लामिछानेले निर्देशन दिनुभएको छ।
6: अति विपन्न परिवारले सुरक्षित घर बनाउँदा न्यूनतम 75,000 रूपियाँ सरकारी अनुदान पाउने गरी कानून बनाइदिएछ। पूर्वाधार विकास मन्त्रालयले भवन विधेयक दोस्रो संशोधन 2083 गएको शुक्रबार संसदमा दर्ता गराएको छ, जसमा संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 रूपियाँ अनुदान दिनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित पालिकाहरूले अति विपन्न भनेर सिफारिश गरेका परिवारले यो सुविधा पाउने विधेयकमा उल्लेख छ। सम्बन्धित स्थानीय तहले सिफारिश गरेका अति विपन्न परिवारले घर बनाउँदा नेपाल सरकारले 50,000 रूपियाँ र प्रदेशले 25,000 रूपियाँ नघट्ने गरी नगद अनुदान दिनुपर्नेछ। विधेयकमा भनिएको छ, अनुदान रकम नेपाल सरकार र प्रदेश सरकारले आवश्यकता अनुसार हेरफेर गर्न सक्नेछ। अहिले घर बनाउँदा आम नागरिक ढुंगाको छानो, बालुवा, गिट्टी, ढुंगा, काठ लगायत सामग्री किन्न बाध्य छन्। यसले घर निर्माणको लागि विधेयक मार्फत प्रभावित तथा जोखिमयुक्त ठाउँमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवासको ग्यारेन्टी गर्ने प्रस्ताव समेत गरेको छ। 10 भदौको रसुवा बाढ़ीले रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लामा हजारौं परिवार प्रभावित भएका छन्। 8-11 गतेसम्म असोजमा भएको धेरै ठूलो वर्षापछि आएको बाढ़ीले पर्वत, बागलुङ, म्याग्दी लगायत जिल्लामा सयौं घर परिवार घरबार विहीन छन्। त्यस अवस्थामा सरकारले यस्तो व्यवस्था गर्न लागेको खबर नयाँ पत्रिकामा छ।
5: काया कैरनमा गाँठका कुराको अन्तिम श्रृंखलामा अनावश्यक खर्च नगरी पैसा कसरी जोगाउने र बढ़ाउने बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् रातको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
9: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
10: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
11: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
10: विशेषताहरू:
11: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
10: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
11: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
11: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया खैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मंचमा उद्घाटन, नेतृत्व चयनसँगै एकता पुस्तान्तरण र जनमत फर्काउने दवाब, रासोपा पालिका चुनावको तयारीमा, विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बन्दै, मध्यम आय भएका नागरिकलाई पनि घर किन्न सहुलियत, ऋण नक्सा स्वीकृत नगराई घर बनाएमा 10,00,000 रूपियाँसम्म जरिवानाको व्यवस्था लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग।
12: गाँठका कुरा।
6: गाँठका कुरा श्रृंखलामा गाँठ कमाउने कुरा गर्यौं, कमाएको गाँठ जोगाउने कुरा पनि गर्यौं, जोगाएको गाँठलाई कसरी बढ़ाउने भन्ने पनि बुझ्यौं। अब अन्तिम श्रृंखलामा एउटा अलि फरक कुरा गरौं। गाँठ कमाउने भन्दा गाह्रो कहिलेकाहीँ गाँठलाई सही ठाउँमा खर्च गर्नुहुन्छ। गाँठ कमाउने जोगाउने उपायबारे थप जानकारी मिलन तिमिलसिनाबाट।
13: हामी सबैलाई पैसा कमाउन मन लाग्छ, बचत गर्न पनि मन लाग्छ, तर पैसा हातमा परेपछि एउटा समस्या शुरू हुन्छ। चाहना बढ्छ, खर्च बढ्छ र आवश्यकता भन्दा रहर ठूलो हुन थाल्छ। मोबाइल राम्रै चलिरहेको छ, नयाँ मोडल आयो किनिहालौं। घरमा खाना छ, साथीले बाहिर जाउँ भन्यो खाइहालौं। पुरानो मोटरसाइकलले काम चलिरहेको छ, अर्को राम्रो देखियो ऋण निकालेर किनिहालौं। एउटा एउटा खर्च सानो लाग्छ, तर यस्तै साना खर्च जोडिँदै गर्दा महिनाको अन्त्यमा खल्ती रित्दै अनि आफैले आफैलाई प्रश्न गरिन्छ, गाँठ गयो कहाँ? त्यसैले पैसा जोगाउने पहिलो उपाय हो आवश्यकता र चाहना बीचको फरक बुझ्नु। अर्को महत्वपूर्ण कुरा हो अनावश्यक ऋण नलिने। ऋण आफै खराब होइन, घर, शिक्षा, व्यवसाय जस्ता उत्पादनशील वा आवश्यक कामका लागि उचित ऋण उपयोगी हुन सक्छ। तर देखासिकी, विलासिता र क्षणिक रहरका लागि ऋण लिँदा भविष्यको आमदानी आजै खर्च हुन्छ भन्ने त तपाईंलाई पनि थाहा नै छ। ऋण लिनु अघि 3 प्रश्न सोधौं। यो आवश्यक हो? यसको किस्ता तिर्न मेरो नियमित आमदानी पर्याप्त छ? अनि आपत पर्यो भने पनि यो ऋण तिर्न सक्छु? पैसा जोगाउनु भनेको विश्वास र सम्बन्ध जोगाउनु हो। पैसा कमाउने दौड़मा सम्बन्ध गुमायो भने त्यो कमाईको अर्थ पनि कमजोर हुन्छ। साथीलाई पैसा सापटी दिनु परे स्पष्ट कुरा भनौं। परिवारमा आमदानी र खर्च बारे सल्लाह गरेर योजना बनाऊ। कसैसँग पैसा लिएको छ भने समयमै फिर्ता गर्ने प्रयास गरौं। समयमा तिरेको सानो ऋणले विश्वास बढ़ाउँछ, नतिरेको सानै ऋणले सम्बन्ध भत्काउँछ। त्यसैले जिम्मेवार आर्थिक जीवन भनेको आफ्नो पैसा मात्र जोगाउनु होइन, अरूको विश्वास पनि जोगाउनु हो। कमाईको केही हिस्सा बचत गरौं, केही आवश्यक खर्चका लागि छुट्याउं, केही भविष्यका लागि लगानी गरौं अनि आफ्नो क्षमता र आमदानी भन्दा माथिको जीवनशैली नबनाऊ। किनकि धनी देखिनु र आर्थिक रूपमा बलियो हुनु एउटै कुरा होइन। महँगो मोबाइल, ठूलो गाड़ी र ठूलो घर देख्नेले तपाईंलाई धनी देख्छ, तर यसले आफैलाई भने आफ्नै पीरले चाउरिएको मरिज बनाउँछ। सामान्य जीवन बिताएर नियमित बचत गर्ने, ऋण नियन्त्रणमा राख्ने र भविष्यका लागि लगानी गर्ने मानिसलाई अरूले गरीब देखे पनि त्यस्तो मानिस आर्थिक रूपले भित्रैबाट बलियो हुन्छ। अन्तत गाँठको कुरा केवल पैसा र कमाईको कुरा मात्रै होइन, गाँठसित गाँसिएको गाँठी कुरा हो। गाँठले जीवनमा सन्तोष र शान्ति आयो कि तनाव र अशान्ति? किनकि गाँठ आफ्नो र परिवारको स्वास्थ्य, सुख र शान्तिका लागि चाहिने हो। त्यसैले गाँठ साथमा होस् र गाँठको नियन्त्रण आफ्नै हातमा होस् भन्ने कुरा नभुलौं।
5: फेरि पनि खबरकै सिलसिला। कुनै समय भित्री मधेसका जिल्लामा धेरै देखिने गरेको स्क्रब टाइफस यति बेला देशैभर फैलिएको छ। सरकारी तथ्याङ्क अनुसार गएको पुष माघ यता 9872 स्क्रब टाइफसको संक्रमण देखिएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीको रोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डेका अनुसार डोल्पा, मनाङ, मुगु बाहेक 74 जिल्लामा संक्रमण फैलिएको छ। यो अवधिमा 22 जनाले ज्यान गुमाए तपाईको रिपोर्ट ईडीसीमा आए पनि पुष्टि हुन बाँकी रहेको उहाँले बताउनुभयो। तर उनीहरूको स्कर्ब टाइकसबाटै ज्यान गएको भन्नेबारे थप पुष्टि गर्ने कार्य भइरहेको छ। दोस्रो विश्वयुद्ध ताका जापानमा फैलिएको स्क्रब टाइफस नेपालमा 1981 सनमा देखा परेको थियो। सन् 2015 को भूकम्पपछि नेपालमा यो रोगको संक्रमण बढ़दै गएको देखिन्छ। शुरूआती वर्षमा यो रोग चितवन नवलपरासी लगायतका तराईका जिल्लामा बढ़ी सक्रिय रहेकोमा पछिल्ला वर्ष पहाड़ी र हिमाली जिल्लामा पनि फैलिँदै गएको छ। पछिल्लो एक महिनामा देशभर देखिएका 2738 संक्रमित मध्ये सबैभन्दा धेरै लुम्बिनी प्रदेशका रहेका छन्। ईडीसीका अनुसार लुम्बिनीमा एक महिनामा 707 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। स्क्रब टाइफस घाँसपात दाउरा तथा कृषि काम गर्ने क्रममा किर्नाको टोकाईबाट सर्ने गर्छ। विशेष गरी गाउँघर झाड़ी तथा बढ़ी हरियाली भएका क्षेत्रमा यसको जोखिम धेरै हुने डाक्टरहरूले बताएका छन्। किर्नाको टोकाईबाट बच्न शरीर पूरै ढाक्ने कपड़ा पंजा र घुँडासम्म छोपिने जुत्ता लगाउन डाक्टरको सल्लाह छ। झाड़ी तथा बुट्यान भएको क्षेत्रमा यस्ता प्रकारका किर्ना बढ़ी पाइने भएकोले घर वरिपरिको झाड़ी तथा बुट्यान सफा राख्न समेत सल्लाह दिएका छन् डाक्टरहरूले। हिमाल पहाड़तिर फैलिँदै स्क्रब टाइफस शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
6: चिसो मौसममा रुघाखोकी टाउको तथा शरीर दुख्दा प्रयोग गरिने नेपाली जड़ीबुटी जन्य सन्चोको उत्पादन बन्द भएको छ। मासिक ज्यालादारी श्रमिक आन्दोलनमा उत्रिएपछि सन्चोको उत्पादन रोकिएको हो। श्रम अदालतको फैसला कार्यान्वयन सामाजिक सुरक्षा चाडपर्व भत्ता लगायत सेवा सुविधाको माग गर्दै श्रमिक आन्दोलनमा उत्रिएपछि असोज 5 गतेदेखि सन्चोको उत्पादन रोकिएको छ। सन्चोको माग चौतर्फी राम्रो रहे पनि उत्पादन गर्ने जड़ीबुड़ी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड अहिले श्रमिकको सेवा सुविधा सम्बन्धी विवादमा परेको छ। 2081 साल चैत 15 गते तत्कालीन राजावादी आन्दोलनमा सन्चोको कारखानामा आगजनी गरिएको थियो। आगजनीबाट भौतिक संरचना र मेसिन पूर्ण रूपमा क्षतिग्रस्त भए। जोड़जाड गरेर कम्पनीले सन्चो उत्पादनलाई फेरि शुरू गरेको हो। उत्पादनको मुख्य आधार मानिने श्रमिक नै सेवा सुविधाको माग लिएर धरनामा बसेपछि काम रोकिएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको कम्पनीले जड़ीबुटी तथा सुगन्धित वनस्पतिको उत्पादन संकलन र प्रशोधन गरी विभिन्न वस्तु बजारमा पठाउँदै आएको छ। सन्चो सहित बाम त्यसै गरी हिमालयन मसाज आयल जटा केश तेल शिलाजित लगायत उत्पादन कम्पनीका प्रमुख उत्पादनमा पर्छन्। कम्पनीको सबैभन्दा चिनिएको उत्पादन मध्य सन्चो एक हो। रोकियो सन्चोको उत्पादन गोर्खापत्रमा खबर छ।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बाढी र डुबानबाट बच्न के गर्ने?
14: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
12: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
14: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यस्तो प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
12: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
14: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
1: कृषि मंत्र नार्क संग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। यूरिया मलको प्रयोग नगरौं।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। सरकारले कक्षा बाह्रको नतिजा विगतका वर्षभन्दा छिटो प्रकाशन गरे पनि चिकित्सा शिक्षाको प्रवेश परीक्षा निर्धारित समयमै अघि बढ़ाउन सकेको छैन। चिकित्सा शिक्षा आयोगको आर्थिक वर्ष 2083-84 को शैक्षिक क्यालेण्डरमा असोजको तेस्रो हप्ता एकीकृत प्रवेश परीक्षा सञ्चालन गरी मसान्तसम्म नतिजा प्रकाशन गर्ने उल्लेख छ। तर आयोगले कार्तिक 14 गतेदेखि मात्र प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। आयोगको तयारी अनुसार प्रवेश परीक्षा क्यालेण्डरमा तोकिएको समयभन्दा झण्डै एक महिना ढिला हुनेछ। गएको वर्ष कक्षा बाह्रको नतिजा साउन 19 प्रकाशन भएको थियो भने चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षा कार्तिक 15 गतेदेखि सञ्चालन गरिएको थियो। यो वर्ष कक्षा बाह्रको नतिजा झण्डै डेढ़ महिना अघि 5 असारमा प्रकाशित भयो। सरकारले विश्वविद्यालय तहमा भर्ना प्रक्रिया छिटो शुरू गर्ने र शैक्षिक क्यालेण्डरमा एकरूपता ल्याउने उद्देश्यले कक्षा बाह्रको नतिजा छिटो प्रकाशन गरेको दावी गर्दै आएको छ। गएका वर्षहरूमा कक्षा बाह्रको नतिजा प्रकाशन गर्न झण्डै 3 महिना लाग्ने गरेकामा यो वर्ष झण्डै 40 दिनमै नतिजा प्रकाशन गरिएको थियो। त्यसअनुसार विश्वविद्यालय तथा चिकित्सा शिक्षाको प्रवेश र भर्ना प्रक्रिया अघि बढ़न भने सकेको छैन। कान्तिपुरमा खबर छ।
3: अब विदेशको खबर। यूएईका अनुसन्धानकर्ताहरूले इजरायल जाँदै गरेको फ्लाइ दुवैको विमानमा सहचालकले आतंकवादी कार्य गर्ने योजना बनाएको दावी गरेका छन्। गएको बुधबार सहचालकले ककपिटभित्र क्याप्टेनमाथि आपतकालीन बन्चरोले आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको यूएईको सरकारी समाचार संस्था बामलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। यसअघि आक्रमणमा चक्कु प्रहार गरेको भनिएको थियो। आक्रमणपछि घाइते क्याप्टेनले ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि यात्रु र चालक दलका अन्य सदस्यले सहचालकलाई नियन्त्रणमा लिएका थिए। विमानलाई साउदी अरबमा आपतकालीन अवतरण गरिएको थियो। विमानमा चालक दल सहित 174 यात्रु सवार थिए। आक्रमणको क्रममा विमानले झण्डै 1 मिनटमै 17,000 फीट उचाइ गुमाएको फ्लाइट राडार 24 को तथ्याङ्कले देखाएको छ। यूएईका महान्यायाधिवक्ता हमद सैफ अल सामसीका अनुसार सहचालकले विमानको नियन्त्रण लिएर आतंकवादी कार्य गर्ने प्रयास गरेको देखिएको छ। तर उनले वास्तवमा के उद्देश्यले विमान नियन्त्रणमा लिन खोजिरहेका थिए भन्ने विषय अझै पनि स्पष्ट भइसकेको छैन। यूएईले सहचालकको राष्ट्रियता औपचारिक रूपमा सार्वजनिक गरेको छैन। तर साउदी स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले उनी ओमानी नागरिक भएको जनाएको छ। मीडिया रिपोर्ट अनुसार उनलाई ओमानमा चरमपन्थी विचारधारासँग सम्बन्धित आशंका कारण उडान कार्य गर्न प्रतिबन्ध लगाइएको थियो।
4: अब खेल खबर। भारत र वेस्ट इण्डिज बीचको 3 खेलको एकदिवसीय क्रिकेट श्रृंखलामा वेस्ट इण्डिज क्लीन स्वीप हुनबाट जोगिएको छ। 3 खेलको श्रृंखला भारतले 2-1 जितेको छ। पहिलो खेलमा भारतले वेस्ट इण्डिजलाई 8 विकेटले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा पनि भारत 8 विकेटले नै विजयी भयो। यस्तै हिजो चण्डीगढ़मा भएको तेस्रो खेलमा वेस्ट इण्डिजले भारतलाई 5 विकेटले पराजित गर्दै श्रृंखलामा क्लीन स्वीप हुनबाट जोगिएको हो। भारतले दिएको 352 रनको लक्ष्य वेस्ट इण्डिजले 5 विकेट गुमाएर पूरा गरेको थियो। यो खेलमा वेस्ट इण्डिजका साई होपले अभिजित 162 रन बनाएका छन्।
3: अब केही खबर संक्षेपमा। नेपाली आकाशबाट मनसून बाहिरिन शुरू भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो शनिबार सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीको पश्चिमी भागका धेरै ठाउँ र गण्डकीका पश्चिमी भागका थोरै ठाउँबाट मनसून बाहिरिएको हो। मनसूनी वायु कमजोर हुँदै गएकोले केही दिनमा पूरै बाहिरिने आकलन रहेको मौसमविद संजीव अधिकारीले बताउनु भएको छ। नेपालमा सामान्यतया जून 13 मनसून भित्रन्छ भने अक्टोबर 2 बाहिरिने गर्छ। तर यसपटक सरदर मिति नागिसक्दा पनि मनसून बाहिरिसकेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै भाग गण्डकी र लुम्बिनीका पश्चिमी भागमा पश्चिमी वायु सक्रिय छ। कोशी मधेश बागमतीका सबै भाग र गण्डकी र लुम्बिनीको पूर्वी भागमा भने मनसूनी वायुको आंशिक प्रभाव छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनीको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाड़ी एक दुई ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
4: मोगली नारायणगढ़ सड़क खण्डमा पहिरो जाने र सड़क भाँसिने समस्या बढ़ेपछि यात्रा कष्टकर बनेको छ। जस्तै नजिकै गर्दा यस सड़क खण्डमा गाड़ीहरूको चाप बढ़ेको छ। वर्षाका कारण ठाउँ ठाउँमा पहिरो झर्ने र सड़कमा क्षति पुग्ने क्रम नरोकिँदा यात्रुले शास्ती खेप्नु परेको छ। गएको एक महिनादेखि तुइन खोला, नाम्सी खोला, केराबारी लगायतका ठाउँमा पटक पटक पहिरो खस्दै आएको खबर गोर्खापत्रमा छ।
3: सिन्धुपाल्चोकको इको क्षेत्रमा आएको पहिरोका कारण बन्द भएको कोदारी सड़क सञ्चालनमा आउन लागेको छ। सड़क भाँसिएर साँगुरो भएको तातो पानीको घट्टे खोलामा 40 फुटे कन्टेनर पास हुने गरी बाटो फराकिलो बनाउन थालिएको सड़क डिभिजन कार्यालय दोलखा चरीकोटका प्रमुख सिनियर डिभिजनल अफिसर नारायण दत्त भण्डारीले जानकारी दिनुभएको छ। कोदारी राजमार्गको मरमत र पुननिर्माणको काम सड़क कार्यालय चरीकोटले गर्दै आएको छ। चाडपर्वलाई लक्षित फलफूल र रेडीमेड सामान बोकेका ठूला कन्टेनर कोरालातर्फ नगई न्यालमतर्फ मोड़िएका छन्। ती कन्टेनर तातो पानीबाट पास गर्ने चिनिया व्यापारीको गृह कार्य रहिरहेको छ। हिमालय सीमापार वाणिज्य संघले पनि चाडपर्व लक्षित सामान ल्याउने विकल्प तातो पानी मात्रै भएकाले नाका खुलाउन दबाव बढ़ाइरहेका छन्। चाडपर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
4: राजसभा नेतृत्वमा दुई तिहाईको स्थिर सरकार गठन भएको 6 महिना पुग्यो। बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रेको थुप्रै छ, ऋणको ब्याज दर पनि घटेको घटै छ। तैपनि न निजी क्षेत्रले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर थप लगानी गर्ने आँट गरेको छ, न त देशको अर्थतन्त्र नै चलायमान बन्न सकेको छ। आखिर किन त उद्योग व्यवसायी भन्छन् सरकारको ध्यान अर्थतन्त्र सुधार्नेतर्फ भन्दा पनि उद्योगी व्यवसायीलाई आतंकित पार्ने र लगानीको वातावरण धमिलो बनाउनेतर्फ मात्रै केन्द्रित भयो। स्वदेशी तथा विदेशी लगानीको वातावरण बनाउन उद्योगी व्यवसायको मनोबल बढ़ाउनुपर्ने र लगानीको सुनिश्चितता हुनुपर्ने उनीहरूको माग छ। सरकारका 6 महिना बैंकमा थुप्रियो पैसा, लगानीमा छैन उत्साह, अन्नपूर्ण पोस्टमा खबर छ।
3: काया कैरनमा अब पालो उखानको
4: नाफा कमाउन साहस चाहिन्छ।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य
4: कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मंचमा उद्घाटन। नेतृत्व चयनसँगै एकता रूपान्तरण र जनमत फर्काउने दबाव। रासोपा पालिका चुनावको तयारीमा
3: विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै मध्यम आय भएका नागरिकलाई पनि घर किन्न सहुलियत। ऋण नक्सा स्वीकृत नगराई घर बनाएमा 10 लाख रूपियाँसम्म जरिवानाको व्यवस्था।
4: भित्री मधेसमा धेरै देखिने स्क्रब टाइफस हिमाल पहाड़तिर फैलिँदै 74 जिल्लामा फैलियो, सञ्चोको उत्पादन रोकियो।
3: फलाई दुबईका सहचालकले आतंकवादी कार्य गर्न खोजेको यूएईको दावी, चरमपन्थी विचारधारासँग सम्बन्धित रहेको आशंका।
4: र भारतसँगको एक दिवसीय श्रृंखलामा वेस्ट इण्डिज क्लीन स्वीप हुनबाट जोगियो।
3: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको पुरानो कार्टुन। कांग्रेसको यसअघि भएको विशेष महाधिवेशनसँग कार्टुन सम्बन्धित भए पनि अहिले पनि उत्तिकै सान्दर्भिक छ। यहाँ दुईजना कार्यकर्ता कांग्रेसको 4 तारे झण्डा बोकेर कतै कतै जाँदैछन्। त्यही क्रममा एकजनाले सोध्दैछन्, अनि तपाई चाहिँ कुन कांग्रेस नि? हाई हाई कांग्रेस कि बाई बाई कांग्रेस? बुझ्नु भएन, भाई भाई कांग्रेस कि दाई दाई कांग्रेस भनेको क्या? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
4: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर चौलीहबा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
6: हामी कहाँ बिना रसायनको गरगहना अर्घ बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर चौलीहबा रोड कृषि विकास बैंकको अगाडि।
8: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9840782790।
9: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
10: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिलवस्तु।
9: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ।
11: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
10: सम्पर्क 9849900359 र 9862531350। शाखा प्रबन्धक समीक्षा गौतम।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

नमस्कार, सामुदायिक रेडियो आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 समेघासँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। पर्व खबरका शीर्षकहरूबाट कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू, दिउँसो 2 बजे खुल्ला मंचमा उद्घाटन, भोलिदेखि बन्द सत्र। दाउनेमा बस दुर्घटना, ज्यान गुमाएका 6 जनाकै पहिचान खुलियो, 12 जना घाइते। लुम्बिनी विकास कोष 5 महिनादेखि पदाधिकारी विहीन, नीतिगत निर्णय प्रभावी, दीर्घकालीन योजना अन्यलमा। जापान इन्सेफलाइटिसको संक्रमण बढ़दो, 37 जिल्लामा संक्रमण फेटियो, सावधानी अपनाउन चिकित्सकहरूको सुझाव। कपिलवस्तुमा अवैध हतियारमाथि निगरानी, बारगंगाका होटलमा प्रहरीको विशेष अपरेशन, संचालक सहित 7 जना नियन्त्रणमा। र मट्टीतेल खन्नाई श्रीमतीको शरीरमा आगो लगाएको आरोपमा श्रीमान पक्राउ, अर्घाखाँचीमा सुनको गरगहना चोरीमा संलग्न 8 जना, प्रहरीविहीन, नीतिगत निर्णय प्रभावी, दीर्घकालीन योजना अन्यलमा। जापान इन्सेफलाइटिसको संक्रमण बढ़दो, 37 जिल्लामा संक्रमण फेटियो, सावधानी अपनाउन चिकित्सकहरूको सुझाव। कपिलवस्तुमा अवैध हत्या

0: नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर्स, बाढगङ्गा एक बैरिया, कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064। अब समाचार विस्तारमा। नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ। 15 महाधिवेशन आजदेखि शुरू भई असोज 22 गतेसम्म चल्नेछ। महाधिवेशनका लागि देशभर र जनसम्पर्क समिति मार्फत 7,000 भन्दा धेरै प्रतिनिधिले भाग लिनेछन्। आज दिउँसो 2 बजे खुल्ला मंचमा उद्घाटन तथा भोलिदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2,500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टै 3 हलको व्यवस्थापन गरिएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसीले महाधिवेशन प्रविधि मैत्री हुने तथा अन्य तामझाम नहुने जानकारी दिनुभएको छ। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसले जानकारी दिनुभएको छ। तर देउवा समूहले आउँदो मंगसिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णयसहित आफ्ना गतिविधिलाई अघि बढ़ाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्व दाउन्नेमा हिजो बिहान यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका 6 जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाण्डुतर्फ गुडिरहेको बस बिहान विनय त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा रहेको एस मोडमा पल्टिएको थियो। दुर्घटनामा परेर बसका चालक बाँकीको खजुरा गाउँपालिका 2 सुरेश बीसी, कोहलपुर नगरपालिका 3 दिपेन्द्र केसी, कोहलपुर 10 एकेन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 कृषि कनौजिया, जाजरकोटको भेरीगंगा नगरपालिका 3 निर्जुन गुरूङ र बाजुराको समी कार्तिक गाउँपालिकाका नरेन्द्र राज गिरीको ज्यान गएको हो। दुर्घटनामा परेर घाइते भएका 12 जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा प्रारम्भिक उपचारपछि 8 जनालाई थप उपचारका लागि चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको छ। लुम्बिनी विकास कोष 5 महिनादेखि पदाधिकारीविहीन अवस्थामा रहेको छ। लामो समयदेखि नेतृत्वविहीन हुँदा कोषका नियमित कामसँगै नीतिगत निर्णय, दीर्घकालीन योजना तथा वार्षिक कार्यक्रम कार्यान्वयनमा समेत प्रभाव परेको कर्मचारीहरूले बताएका छन्। सरकारले गत वैशाख 19 सार्वजनिक पदाधिकारी सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश 2083 जारी गरेपछि कोषका पदाधिकारी पदबाट मुक्त भएका थिए। त्यसपछि नयाँ पदाधिकारी नियुक्तिका लागि आवेदन माग गरिए पनि हालसम्म नियुक्ति प्रक्रिया टुंगिएको छैन। कोषका विभिन्न पदमा करिब 700 जनाले आवेदन दिएको बताइएको छ। कोषका वरिष्ठ प्रशासनिक अधिकृत ज्ञानेन्द्र राईले निमित्त सदस्यबीच सदस्य सचिवका रूपमा प्रशासनिक काम सम्हालिरहनु भएको छ। उहाँले मन्त्रालयले काम चलाउ विकास कोष ले बुद्ध जन्मस्थल लुम्बिनीका साथै वृहत लुम्बिनी क्षेत्र अन्तर्गत तथा कपिलवस्तुको तिलौराकोट कुदाना निग्लिहावा सग्रहावा र गोटीहावा

नवलपरासी पश्चिमको रामगराम स्तूप रूपन्देहीको देवदह लगायत महत्वपूर्ण बौद्ध स्थलको संरक्षण विकास तथा व्यवस्थापन गर्दै आएको छ। ती क्षेत्रको दीर्घकालीन योजना र नीतिगत निर्णयका लागि कोषको नेतृत्व महत्वपूर्ण मानिन्छ। पदाधिकारी नियुक्तिमा भइरहेको ढिलाइका कारण कोषका आगामी नीति योजना र कार्यक्रमबारे अन्यल कायमै देखिएकोमा लुम्बिनी बचाओ अभियानले चिन्ता व्यक्त गरेको छ। नेपालमा सन् 2026मा हालसम्म जापानिज इन्सेफलाइटिस जेईबाट 131 जना संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशभर 1372 जनामा एक्यूट इन्सेफलाइटिस सिन्ड्रोम देखिएकोमा 131 जनामा जेई पुष्टि भएको हो। महाशाखाका अनुसार जेई संक्रमणका कारण हालसम्म 28 जनाको मृत्यु भएको छ। संक्रमित मध्ये 87% जेई विरूद्धको खोप नलगाएको पाइएको छ। हालसम्म 37 जिल्लाका 90 स्थानीय तहमा जेही संक्रमण पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ। अधिकांश संक्रमित धानखेत तथा सुंगुर फर्म आसपास बसोबास गर्ने र कृषि पेशामा संलग्न रहेको पाइएको छ। जेही लामखुट्टेको टोकाईबाट सर्ने भएकाले जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। यसैबीच सरकारले प्रभावित जिल्लामा जेही विरूद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। चिकित्सकहरूले जेहीबाट बच्न खोप लगाउनुका साथै लामखुट्टेको टोकाईबाट जोगिन जुलको प्रयोग गर्न र घर वरिपरिको वातावरण सफा राख्न आग्रह गरेका छन्। कपिलवस्तुमा पछिल्लो 2.5 महिनाको अवधिमा प्रहरीले 13 नाल खरेलु बन्दुक बरामद गरेको छ। अवैध हात हतियार सहित प्रहरीले 3 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी प्रहरी नायक परीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार बरामद भएका हात हतियार मध्ये 12 नाल घरेलु लामो बन्दुक र 1 नाल छोटो बन्दुक रहेका छन्। साउनदेखि असोजको पहिलो सातासम्मको अवधिमा यी हात हतियार बरामद भएका हुन्। प्रहरीका अनुसार साउन महिनामा मात्रै 7 नाल घरेलु बन्दुक सहित 3 जनालाई पक्राउ गरिएको थियो। भदौ महिनामा थप 5 नाल बन्दुक बरामद गरिएको थियो। यसै गरी असोजमा 1 नाल बन्दुक फेला परेको प्रहरीले जनाएको छ। यस अवधिमा बरामद भएका हतियार मध्ये अधिकांश घरेलु रूपमा बनाइएका लामो बन्दुक रहेको प्रहरीले जनाएको छ। जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा हतियार राख्ने तथा प्रयोग गर्ने गतिविधिमाथि निगरानी बढ़ाइएको प्रहरीको भनाई छ। प्रहरीले अवैध हतियारको प्रयोगबाट अपराधिक गतिविधि हुन सक्ने भएकाले हतियार लुकाएर राख्ने वा प्रयोग गर्ने व्यक्तिमाथि निगरानी र कानूनी

0: गैर कानूनी गतिविधिमाथि आगामी दिनमा पनि निगरानी र कार्यवाहीलाई निरन्तरता दिने बताउनु भएको छ। तपाईले सामुदायिक रेडियोबद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: खुशीको खबर, विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
3: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
4: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने हो?
3: हो नि, खेल्ने हो, जित्ने हो।
5: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
3: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
4: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
6: केदारनाथ अटोमोबाइल प्रणाली बाढगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
3: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। बाढगंगा नगरपालिकाले सार्वजनिक विदाको दिन समेत बजार अनुगमनलाई निरन्तरता दिएको छ। बजारमा बिक्री वितरण भइरहेका दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको गुणस्तर र व्यवसाय सञ्चालनको वैधानिकताबारे शनिबार पनि अनुगमन गरिएको हो। अनुगमनका क्रममा बजारमा बिक्रीका लागि राखिएका खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको प्याकेजिङ, लेभल, उत्पादन मिति र म्याद गुज्रिएको अवस्था लगायतका विषयमा निरीक्षण गरिएको नगरपालिकाले जनाएको छ। म्याद गुज्रिएका खाद्यान्न तथा उपभोग्य वस्तु फेला परेमा जफत गर्ने कार्य समेत गरिएको थियो। त्यसै गरी दर्ता तथा नवीकरण नगरी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायलाई कानूनी प्रक्रिया पूरा गर्न 7 दिनको समय दिएको छ। व्यवसाय सञ्चालन गर्दा आवश्यक कागजात तथा वैधानिक प्रक्रिया पूरा गर्न अनुगमन टोलीले व्यवसायलाई चेत गराएको छ। बाढगंगा नगरपालिकाका सहायक प्रशासकीय अधिकृत दीपक पाण्डेले बजारलाई व्यवस्थित, सुरक्षित र उपभोक्ता मैत्री बनाउन अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले उपभोक्ताको स्वास्थ्य र हितलाई प्राथमिकतामा राख्दै व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो।
7: हामीले बजार अनुगमनलाई व्यवसाय व्यापारीलाई हतोत्साहित बनाउने, उहाँहरूलाई त्रासको वातावरण सृजना गराउने नभई उपभोक्ताको हित प्रति उहाँहरूलाई सामाजिक रूपमा उत्तरदायी गराउने आशयका साथ बाढगंगा नगरपालिकाले बजार अनुगमनलाई निरन्तर रूपमा जारी राखेको छ। यो व्यापारी व्यवसायले समेत उपभोक्ताको हितका नजरबाट सोच्नका लागि समेत हामी अनुरोध गर्छौं।
0: उद्योग व्यापार संघ कपिल वस्तुका निवर्तमान अध्यक्ष खिमानन्द पौडेल कोपिलले बजार अनुगमन नियमित र प्रभावकारी हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले व्यवसाय सञ्चालन गर्दा कानूनी प्रक्रिया पूरा गरी वैधानिक रूपमा व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभयो।
8: उद्यमी व्यवसायीहरूलाई एउटा कुरा के पनि भन्न चाहन्छु भने हामीले वैधानिक रूपमा व्यवसाय सञ्चालन गर्दै त्यसलाई व्यवस्थित गर्नुपर्छ र मर्यादित रूपमा सञ्चालन गर्नुपर्छ। खाद्य वस्तु र अखाद्य वस्तुहरू एकै ठाउँमा नराख्ने, डेट एक्सपायर लागेका सामग्रीहरूलाई छुट्टै व्यवस्थापन गर्ने, उद्योगमा सरसफाई गर्ने, होटेलहरूमा सरसफाईको कुरा र त्यहाँ प्रयोग गरिने वस्तुहरू कति पटकसम्म प्रयोग गर्न मिल्ने हो, जस्तै एकपटक प्रयोग गरिसकेको तेल बारम्बार प्रयोग गर्न मिल्दैन, त्यस्ता कुराहरूमा विशेष ध्यान दिएर आफ्नो पेसा व्यवसायलाई मर्यादित रूपमा गर्नुहुन समेत उद्योग व्यापार संघ कपिल वस्तु हार्दिक अनुरोध गर्दछु।
0: नगरपालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। अनुगमनका क्रममा म्याद गुज्रिएका वस्तु बिक्री नगर्न, व्यवसायको दर्ता तथा नवीकरण गर्न र उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन व्यवसायलाई आग्रह गरिएको छ।

0: शिवा मन्दिर सामुदायिक वनोपभोक्ता समूहले कपिलवस्तु सामुदायिक अस्पताललाई 2 लाख रूपियाँ बराबरको औषधि सहयोग गरेको छ। शनिबार आयोजित एक कार्यक्रमका बीच शिवा मन्दिर सामुदायिक वनोपभोक्ता समूहका अध्यक्ष झलक मल्ल ठकुरी सहितको पदाधिकारी तथा सदस्यहरूले अस्पताललाई 2 लाख रूपियाँ बराबरको विभिन्न औषधि हस्तान्तरण गरेका हुन्। औषधि ग्रहण गर्दै कपिलवस्तु सामुदायिक अस्पतालका कार्यवाहक अध्यक्ष लक्ष्मण अधिकारी सहित पदाधिकारीहरूले स्वास्थ्य क्षेत्रमा पुर्याएको सहयोगप्रति शिव मन्दिर सामुदायिक वनोपभोक्ता समूहलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभएको थियो। शिव मन्दिर सामुदायिक वनोपभोक्ता समूहले वन संरक्षण तथा व्यवस्थापनसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ। कपिलवस्तुको विजयनगर गाउँपालिका एक वन खेतमा बड़ा दशैंको अवसरमा मेला तथा विभिन्न प्रतियोगिता आयोजना हुने भएको छ। दुर्गा भवानी आमा समूहको आयोजनामा असोज 29 गते महिला पुरूष भलिबल प्रतियोगिता शुरू गरिने भएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले 22,222 रूपियाँ, द्वितीय हुनेले 15,115 रूपियाँ र तृतीय हुनेले 11,111 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै कार्तिक 1 गते दिउँसो लोक दोहोरी प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः 8,888 रूपियाँ, 5,555 रूपियाँ र 3,333 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। सोही दिन साँझ कालरात्री मेला आयोजना गरिनेछ। अर्घाखाँचीको सन्धिखर्का नगरपालिका 11 रामपथमा श्रीमतीको शरीरमा मट्टीतेल खन्याई आगो लगाएर घाइते बनाएको आरोपमा एक पुरूष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार रामपथ निवासी 32 वर्षीय सुनिता मुखियालाई उनका श्रीमानले शरीरमा मट्टीतेल खन्याई आगो लगाएर घाइते बनाएको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल उद्धार गरेको थियो। घाइते सुनितालाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्का लगि गिएकोमा थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा सन्धिखर्का नगरपालिका 11 रामपथ निवासी 43 वर्षीय खिमबहादुर मुखियालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मुखियालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अर्घाखाँची प्रहरीले सुनको गरगहना चोरीमा संलग्न रहेको आरोपमा 8 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सन्धिखर्का नगरपालिका एक बस पार्क स्थित होटलमा काटीमा लगाएको सुनको सिक्री तानेर भागेको सूचनाका आधारमा प्रहरीले खोजतलास थालेको थियो। सोही क्रममा प्रहरीले 12-15-6-22-33 नम्बरको कारमा 4 जना तथा मधेश प्रदेश 03-03-4-250 नम्बरको मोटरसाइकलमा 2 जनालाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। दाङको राप्ती गाउँपालिका एक भालुवाङ चोकबाट बिलविजक नभएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी चेकिङ टोलीले शुक्रबार पूर्वपश्चिम राजमार्गमा आवत जावत गर्ने सवारी साधन चेक जाँच गर्ने क्रममा बिलविजक नभएका 1,51,800 मूल्य बराबरको सामान बरामद गरेको हो। दाङमा प्रहरीले विभिन्न घटनामा संलग्न रहेको आरोपमा 1 महिनाको अवधिमा 95 जनालाई पक्राउ गरेको छ। भदौ महिनामा जिल्ला प्रहरी कार्यालय सँगै माताहतका प्रहरी चौकीमा परेका विभिन्न प्रकृतिका 113 वटा उजुरीका आधारमा घटनामा संलग्न 95 जनालाई पक्राउ गरिएको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गत सम्पूर्ण परीक्षा केन्द्रहरूमा सीसी क्यामेरा जडान गर्न अनिवार्य गरेको छ। त्रिवी केन्द्रीय परीक्षा संचालक समितिले 2083 भदौ 3 गते बसेको बैठकको निर्णय अनुसार परीक्षा संचालन कक्षा, उत्तर पुस्तिका सिलबन्दी गर्ने कक्षा र प्रवेशद्वारको सम्पूर्ण दृश्य स्पष्ट देखिने गरी सीसी क्यामेरा जडान गर्नुपर्ने व्यवस्था गरेको छ। उक्त क्यामेरामा कम्तीमा 1.5 महीनासम्मको दृश्य रेकर्ड हुनुपर्ने र त्यसको अनुगमन सम्बन्धी पहुँच सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयलाई उपलब्ध गराउनु पर्ने गरी सूचना जारी गरिएको छ। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू, दिउँसो 2 बजे खुल्ला मञ्चमा उद्घाटन, भोलिदेखि बन्द सत्र। दाउन्नेमा बस दुर्घटना, ज्यान गुमाएका 6 जनाकी पहिचान खुलियो, 12 जना खाइते। लुम्बिनी विकास कोष 5 महिनादेखि पदाधिकारी विहीन, नीतिगत निर्णय प्रभावी, दीर्घकालीन योजना अन्यलमा। जापानिज इन्सेफलाइटिसको संक्रमण बढ़दो, 37 जिल्लामा संक्रमण भेटियो, सावधानी अपनाउन चिकित्सकहरूको सुझाव। कपिलवस्तुमा अवैध हतियारमाथि निगरानी, बाढगंगाका होटलमा प्रहरीको विशेष अपरेशन, संचालक सहित 7 जना नियन्त्रणमा। र मटितेल खनाई श्रीमतीको शरीरमा आगो लगाएको आरोपमा श्रीमान पक्राउ, अर्घाखाँचीमा सुनको गरगहना चोरीमा संलग्न, 8 जना प्रहरीको नियन्त्रणमा। हवस् त, एफएम ब्यान्डको 99.2 समयकासँगै वेबसाइट www.budawaz.com हाम्रो पात्र र बुदावाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने जगतलाई धन्यवाद दिँदै शोभा पनि बिदा हुन्छु। नमस्कार।
1: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर, कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
3: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
4: यति बेला बिहानको 7 बज्यो।
5: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
6: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
5: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ ब्याग लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
7: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
8: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
5: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
7: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
5: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बाढगंगा 1 बैरिया, कपिलवस्तु।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।
5: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
7: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने हो
5: नि, खेल्ने हो, जित्ने हो।
9: यस दशैंमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
5: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
7: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
10: केदारनाथ अटोमोबाइल प्राली बाढगंगा 1 बैरिया तपाईँको आफ्नै बजाज शोरूम।
5: सम्पर्क नम्बर 9855250243 9013154 र 9013154

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
1: कता हो काका लहर लहर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 50 004।

0: यो बाइक बिग्रेर हैरान नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019440064।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
5: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
5: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
3: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
2: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
6: लुम्बिनी खाती सुन चाँदी पसल, बाणगंगा 4 जितपुर कपिल वस्तु।
2: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131570, अर्जुन खाती सम्पर्क नम्बर 98570178400।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नुहोला टिकट
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तिजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचानी पसल, बारगंगा दुई पिपरा कपिल वस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुपा देउराली सुनचानी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 0175349005, 0175359005 र मोबाइल 9857078010।

0: उहाँहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
1: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
0: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ।
2: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
1: सम्पर्क 98499039950 र 98672153 50। शाखा प्रबन्धक समीक्षा गौतम।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस्। सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला बिहानको 8 बज्यो।
2: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
3: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
2: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
4: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
5: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
2: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
4: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल प्राली, भारगंगा एक बैरिया, कपिल वस्तु।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।

0: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
1: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
0: हो नि, खेल्ने हो, जित्ने हो।
2: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
0: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
1: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
3: केदारनाथ अटोमोबाइल प्राली, बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
0: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423। खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर, कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 9857551713, सञ्चालक गिरिराज कणे।
4: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
5: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसाँती पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
4: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाँची ज्वेलर्स बारगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
5: लौ लौ, त्यसो भने जान त नि न्यू अर्घाँची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
6: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौली।
5: कहाँ राम्रो डिजाइन छ, कुन सुनसाँती पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
4: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाँची ज्वेलर्स बारगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र।

0: सुन चाँदी खरीद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौली हवा रोड, कृषि विकास ब्याङ्कको अगाडि।
2: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079785 र 98470 82790।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: युनाइटेड अस्पताल बारडिङ्गा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि सब नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बारगङ्गा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
5: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
4: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
5: पैसा नपुगेर के भयो त, बारगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
4: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
5: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ न, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
6: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बारगङ्गा अटो ट्रेडर्स, बारगङ्गा 1 बैरिया कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बारगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
6: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
7: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
8: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
7: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेशन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा द्वारा जाँच तथा उपचार गरिन्छ।
8: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पद बोटवल, साझा हस्पिटलको अगाडि।
7: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98578710।
9: सपनाहरू सिमानामा बालिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
10: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
9: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त।
11: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
12: यति बेला बिहानको 9 बज्यो।
13: 15 महाधिवेशन आजदेखि, दिउँसो 2 बजे खुला मञ्चमा उद्घाटन, नेतृत्व पुस्तान्तरणदेखि नीति र पार्टी एकतासम्मको बहस। विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै, कर्णाली राजमार्गमा काम नगर्ने 6 वटा निर्माण कम्पनी कालो सूचीमा। यस वर्षको मनसून बाहिरिन थाल्यो, आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने, हावाहुरीका कारण फेवातालमा फँसेका 7 जनाको सकुशल उद्धार। भारत र फ्रान्समा युवा तथा विद्यार्थी आन्दोलन चर्कँदै, अक्टोबर 10 दिल्लीमा हुने ठूलो आन्दोलन गर्ने सीपीसीको घोषणा। र नेसन्स लीगमा स्पेनले चेकियालाई हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू हुँदैछ। महाधिवेशन उद्घाटन समारोह खुला मञ्चमा दिउँसो 2 बजे हुनेछ। महाधिवेशनका लागि देशभरबाट 7,000 भन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेशन शुल्क 3,500 रूपियाँ तोकिएको छ। महाधिवेशनमा विदेशी प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ। उद्घाटन समारोहपछि महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रमहरू भोलि र पर्सि हुनेछन्। त्यसपछि असोज 21 र 22 नेतृत्व चयनका लागि चुनावी कार्यक्रम राखिएको छ। 15 महाधिवेशनको मुख्य आकर्षण कांग्रेसको नयाँ नेतृत्व चयन हो। गएको पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि कांग्रेसले नियमित महाधिवेशन गर्न लागेको हो। महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत पदाधिकारीसँगै केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुनेछ। सहमहामन्त्रीका 11 पदमा पनि विभिन्न नेताहरूले दावी प्रस्तुत गर्न थालेका छन्। महाधिवेशनले 240 सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्ने व्यवस्था गरिएको छ। विधान अनुसार 171 जना पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचनबाट आउने र बाँकी 61 जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ। विधान संशोधन मार्फत 35 वर्ष मुनिका युवाको केन्द्रीय प्रतिनिधित्व सुनिश्चित गर्ने विषय समेत अघि सारिएको छ। 15 महाधिवेशन कांग्रेसभित्रको आन्तरिक विवादका बीच हुन लागेको हो। पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तन र त्यससँग जोड़िएका निर्णयमाथि असहमति जनाउँदै कानूनी प्रक्रिया समेत अघि बढ़ाएको थियो। तर नियमित महाधिवेशनको प्रक्रिया अघि बढ़िसकेको अवस्थामा देउवा समूहले पनि आफ्नो संगठनात्मक तयारीलाई तीव्रता दिएको छ। अति विपन्न परिवारले सुरक्षित घर बनाउँदा न्यूनतम 75,000 रूपियाँ सरकारी अनुदान पाउने गरी कानून बनाइँदैछ। पूर्वाधार विकास मन्त्रालयले भवन विधेयकको 2 संशोधन 2083 अस्ति शुक्रबार संसदमा दर्ता गराएको छ, जसमा संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 अनुदान दिनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित पालिकाले अति विपन्न भनेर सिफारिश गरेका परिवारले यो सुविधा पाउने विधेयकमा उल्लेख छ। तर यस्तो सुविधा लिनको लागि नेपालभित्र अन्यत्र ठाउँ सुरक्षित घर नभएका परिवार मात्र योग्य हुने विधेयकमा उल्लेख छ। यसका अतिरिक्त संघ, प्रदेश र पालिकाले अन्य नगद तथा जिन्सी सहयोग उपलब्ध गराउन सक्ने व्यवस्था पनि गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विधेयक मार्फत नागरिकलाई आवासको सुनिश्चितता गरेको बताउनु भएको छ। त्यस्तै विपद प्रभावित तथा जोखिमयुक्त ठाउँमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवासको ग्यारेन्टी गर्ने प्रस्ताव गरिएको छ। भोटेकोशी बाढ़ीले रोसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा हजारौं परिवार प्रभावित भएका छन्। विधेयक मार्फत नक्सा स्वीकृत नगरी वा मापदण्ड विपरीत घर बनाए मा 10,00,000 रूपियाँसम्म जरिवाना हुने व्यवस्था पनि गरिएको छ। घर तथा भवनको वर्गीकरण अनुसार 2-10 लाख रूपियाँसम्म जरिवाना हुने व्यवस्था गरिएको हो। यस्तै मध्यम आय भएका नागरिकका लागि सुरक्षित भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। नागरिकले सहुलियतपूर्ण ऋण मार्फत यस्ता घर प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको हो। प्रारम्भिक रूपमा 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्ता तिर्ने गरी घर उपलब्ध गराउने व्यवस्था राखिएको छ। निम्न आय भएका नागरिकको आवासको ग्यारेन्टीदेखि मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित घरको सुनिश्चिततासम्मका व्यवस्था समेट्दै हरेक नेपाली नागरिकको आवासको अधिकार कानूनी रूपमा सुनिश्चित गर्ने उद्देश्यले विधेयक ल्याएको मन्त्रालयले जनाएको छ। जुम्ला हुँदै मनाङ मुस्ताङसम्म जोड्ने सड़क सहित कर्णाली राजमार्ग र नाम्न गमगढ़ी सड़कको स्तरोन्नति तथा निर्माणको सम्झौता अनुसार काम नगर्ने 6 वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। सड़क डिभिजनसँग राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष 75-80 सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाण्डलाई कालो सूचीमा राख्नका लागि सिफारिश गरी पठाएपछि 6 वटा निर्माण कम्पनी कालो सूचीमा परेको सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताउनुभयो। सड़क डिभिजनले सिफारिश गरेका 3 वटा निर्माण कम्पनी मध्ये विनम्र निर्माण सेवा सुर्खेतलाई 3 वर्षका लागि, ध्रुव निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतलाई 2 वर्षको लागि र अविनाश निर्माण सेवा छायानाथ मुगुलाई 1 वर्षको लागि कालो सूचीमा राखिएको छ। त्यसै गरी शंकरमाली निर्माण सेवा काठमाण्डु र मानसाई निर्माण सेवा कालीकोटलाई 3-3 वर्ष तथा कश्यप निर्माण सेवा काठमाण्डुलाई 2 वर्षको लागि कालो सूचीमा राखिएको सूचना यसअघि नै सार्वजनिक भएको सड़क डिभिजन कार्यालयका सब इन्जिनियर वीरेन्द्र रावलले बताउनुभयो। शंकरमाली निर्माण सेवाको नाम गमगढ़ी सड़क र कश्यप निर्माण सेवाले जुम्ला मनाङ मुस्ताङको सड़क निर्माणको सम्झौता अनुसारको काम नसक्दा कालो सूचीमा परेका छन्। बाँकी निर्माण कम्पनी कर्णाली राजमार्ग सड़क खण्ड अन्तर्गत कालीकोट क्षेत्रका सड़क स्तरोन्नति तथा निर्माणको ठेक्का समयमै सम्पन्न नगर्दा कालो सूचीमा परेको सब इन्जिनियर रावलले जानकारी दिनुभयो। कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यवाहीमा भाग लिन पाउने छैनन्। नेपालबाट यस वर्षको मनसून क्रमशः बाहिरिन थालेको छ। सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीको पश्चिमी धेरै ठाउँ तथा गण्डकीको पश्चिमी थोरै ठाउँबाट मनसून बाहिरिसकेको छ। मनसून केही दिनमै पूरै बाहिरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सामान्यतया जून 13 तारीक अर्थात जेठको अन्तिमतिर मनसून भित्रनेर अक्टोबर 2 तारीक अर्थात असोज मध्यतिर बाहिरिने गर्छ। यस वर्ष भने मनसूनी गतिविधि केही ढिलोसम्म कायम रहेको छ। मनसून बाहिरिने क्रममा रहे पनि छिटफुट पानी पर्न सक्ने महाशाखाले जनाएको छ। स्थानीय वायु र पश्चिमी वायुको पनि प्रभावले आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गैराती पूर्वका झापा सुनसरी खोटाङ लगायत थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। यसैबीच कास्कीको पोखरा महानगरपालिका छ लेकसाइड फेवातालमा फँसेका 7 जनाको सशस्त्र प्रहरीले हिजो बेलुका सकुशल उद्धार गरेको छ। अचानक आएको हावाहुरी तथा पानीका कारण बोट सहित उनीहरू फँसेका थिए। चितवनबाट पोखरा पुगेका 7 जना आन्तरिक पर्यटक फेवाताल घुम्न चढ़ेको बोट डुंगा बाँध्ने डोरीको जालोमा परि तालमा अल्पत्र परेका र लगत्तै उद्धार गरिएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू दशैं तिहार छठ लगायतका मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर जाने क्रम शुरू भएको छ चाडपर्व मनाउन काठमाडौँ उपत्यका छोड्ने क्रम शुरू भएसँगै प्रमुख बस पार्क तथा उपत्यकाबाट बाहिरिने नाकामा यात्रुको चहल पहल हुन थालेको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार यस वर्ष दशैं तिहार लगायतका चाडपर्वको अवसरमा उपत्यकाबाट झण्डै 8-10 लाख नागरिक बाहिरिने अनुमान छ उहाँका अनुसार दशैंका लागि गाउँघर फर्किने यात्रुको संख्या कर्मश बढ़नेछ यात्रुको चाप बढ़ेसँगै उपत्यकाका प्रमुख बस पार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउने गरी तयारी गरिएको छ नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज चितौलाले चाडपर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक गाड़ीमा यात्रुको चाप थप बढ़ेको बताउनुभयो यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त गाड़ीहरू सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाई छ चाडपर्वमा यात्रुको अत्याधिक चाप हुने भएकोले टिकट बिक्री गाड़ीको अवस्था भाड़ा र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन समेत बढ़ाएका छन् यात्रुलाई तोकिएको भाड़ामा तिर्न र आधिकारिक काउन्टरबाट मात्र टिकट लिन आग्रह गरिएको छ सन्तानको दीर्घायु सुस्वास्थ्य र समृद्धिको कामना सहित महिलाले मनाउने जितिया पर्व अन्तर्गतको निराहार व्रत आज समापन भएको छ तीन दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्व अन्तर्गत अस्ति शुक्रबार राति ओगटन अर्थात दर खाएर महिलाले व्रत शुरू गरेका थिए हिजो शनिबार पानी समेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहानै नुहाई धुवाई गरी व्रत समापन गरेका हुन् व्रतको समापनसँगै परिवार तथा आफन्तबीच प्रसाद बाँडेर पर्वको खुशियाली साटासाट गर्ने परम्परा पनि रहेको छ अब विदेशको खबर मतदाता नामावली र निर्वाचन प्रक्रियालाई लिएर भारतमा युवाहरूले शुरू गरेको आन्दोलनको आज तेस्रो दिन हो कक्रोच जनता पार्टीको नेतृत्वमा हिजो भएको प्रदर्शनको क्रममा दिल्लीमा प्रदर्शनकारी पक्राउ परेका छन् भने आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन् अस्ति शुक्रबार पनि केही प्रदर्शनकारी पक्राउ परेका थिए मतदाता नामावलीमा भएको भनिएको हेरफेरको विरोध गर्दै प्रदर्शनकारीले भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागिरहेका छन् झण्डै 100 प्रदर्शनकारीले सुरक्षा घेरा पार गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीपकेले अक्टोबर 10 दिल्लीको जन्तर मन्तरमा फेरि ठूलो प्रदर्शन गर्ने घोषणा गर्नुभएको छ यस्तै फ्रान्समा पनि पछिल्ला दिनमा 100 विद्यालय प्रभावित हुने गरी विद्यार्थीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् शिक्षा क्षेत्रको अवस्था सुधारको माग राख्दै विद्यार्थी आन्दोलन देशव्यापी बनेको हो अब खेल खबर युईएफए नेशन्स लीगमा स्पेनले चेकियालाई हराएको छ गैराती चेकियालाई 3-1 हराउँदा स्पेनका लागि लामिलियानमल रोड्री र मिकेल मरिनोले गोल गरे यो जीतसँगै स्पेनको कीर्तिमानी अपराजित यात्रा 41 खेल पुगेको छ टोली नेशन्स लीगको क्वार्टर फाइनल नजिक छ स्पेनले सन् 2022 जूनमा नेशन्स लीगमै चेकियासँग खेलेको टोलीबाट यसपटक रोड्री र ओल्मोलाई मात्रै शुरूआती 11 राखेको थियो चारभन्झाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मंचमा उद्घाटन नेतृत्व पुस्तान्तरणदेखि नीति र पार्टी एकतासम्मको बहस विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै कर्णाली राजमार्गमा काम नगर्ने 6 निर्माण कम्पनी कालो सूचीमा यस वर्षको मनसून बाहिरिन थाल्यो आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने हावाहुरीका कारण फेवातालमा फँसेका 7 सकुशल उद्धार भारत र फ्रान्समा युवा तथा विद्यार्थी आन्दोलन चर्किँदै अक्टोबर 10 दिल्लीमा ठूलो आन्दोलन गर्ने सीपीएसईको घोषणा र नेशन्स लीगमा स्पेनले चेकियालाई हरायो
2: सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
3: होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै
4: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
3: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन। केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
3: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
7: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
8: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
7: हो नि, खेल्ने हो, जित्ने हो।
9: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 हुर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
7: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
8: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
9: केदारनाथ अटोमोबाइल प्राली, बाडगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
7: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोच में हुनुहुन्छ? अब तपाईको रोजाई को पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बारंगा चार जितपुर कपिलवस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857131569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078403।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
4: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड

0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
2: कता हो काका लखर लखर गर्दै
3: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगङ्गा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरे छ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नु होला रुपियाँमै विशेषज्ञ टिकट।
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
3: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
4: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जीपुर 4 नम्बर कपिल वस्तु।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ।
5: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
4: सम्पर्क 98-499-0939 र 98-672-51-350। शाखा प्रबन्धक समीक्षा गौतम।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला बिहानको 10 बज्यो।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कणेश।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बारगनका एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570502443, 98026225243 र 98013-51417।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
2: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने हो?
1: हो नि, खेल्ने हो, जित्ने हो।
3: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र ढाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह अहिलेसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
1: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् ₹7,000-1,00,000 सम्मको छुट।
2: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
4: केदारनाथ अटोमोबाइल प्राली, बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
1: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला बिहानको 11 बज्यो।
2: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
3: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
2: हो नि, खेल्ने हो, जित्ने हो।
4: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
2: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
3: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
5: केदारनाथ अटोमोबाइल प्राली बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
2: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।
6: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
7: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
6: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
8: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, NS बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
6: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
6: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बाढगंगा 1 बैरिया, कपिलवस्तु।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
9: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन, कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
10: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका CPVC पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
9: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
11: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
10: सम्पर्क ग्रिसमा सप्लाइज, बाढगंगा बैरिया, कपिल वस्तु। फोन 076-550-317, मोबाइल 98571-713। सञ्चालक गिरिराज घरे।
6: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
7: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
6: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
7: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
6: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ TVS बाइक चढ्नु पर्यो।
7: हो नि, आकर्षक TVS बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो EMI मा नयाँ TVS लैजाऊ।
4: हजुर,
12: नयाँ टिभीएस बाइक तथा स्कुटी का लागि आजै पुग्नुहोस्। टिभीएस को आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया, कपिल वस्तु।
13: तपाईँको पुरानो बाइक को आकर्षक मूल्यांकन सहित एक्सचेंज को सुविधा, मर्मत तथा सर्विसिंग में अनुभवी प्राविधिक को दक्ष सेवा, कंपनीकै ओरिजिनल पार्ट्स को भरोसा। बाणगंगा अटो ट्रेडर्स, पुरानो झंझट छोड़ौ, नया टिभीएस चढ़ौ।
12: संपर्क नंबर 076-550-111, 98-570-31-363 र 98-019-4064।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बाढंगा चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570178403।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट

0: त्यति गरेपछि त भेट हुन्छ कि?
1: अब नि भेट्न आएनन् भने त माया मारिदिए भयो।
0: मनले काम आउँदो रहेछ त नि, परास्त गरे गम गरे।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नुहोला
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200

0: लाग्छ कि ब्रो?
1: कहिले
0: मिल्दैछ कि ब्रो?
2: राम्रोसँग ल मिलाइदिए,
0: राम्रोसँग ल गाइदिए,
2: साथै
0: मुच्छ।

0: के हो यार आफ्नै लागि पठाएर चाहिँ के हो सधैँ यस्तै गर्छ भने
1: ल ब्रो त्यस्तो होइन के तेरो लागि पठाएको होइन मैले
0: ए यो ब्रो स्रोत थाहा छैन मलाई तेरो नेट चाहिँ ठिक लागिरहेको छ मलाई
1: ल होइन कि ब्रो तेरो लागि त

0: खानाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
1: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु,
0: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
2: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
1: सम्पर्क 98499039959 र 98672153050। शाखा प्रबन्धक समीक्षा गौतम।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला मध्याह्नको 12 बज्यो।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको 15 महाधिवेशनको दिउँसो खुला मंचमा उद्घाटन समारोहमा शीर्ष नेतादेखि विदेशी पाहुना सहभागी हुँदै, कोरोला नाका हुँदै चिनिया राजदूत चाङसहित 7 सदस्यीय टोली लमानथाङमा रसुवार मुस्ताङ जोड्ने बाहेक अरू मुख्य सड़क संचालन, नारायणघाट बुटौल सड़क खण्डमा ओभरहेड क्यानोपी ब्रिज थपिँदै वन्यजन्तुको प्राकृतिक आवतजावतलाई सहज तथा दुर्घटनाको जोखिम घटाउने, साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको होथी विद्रोहीको दावी, यमनका विभिन्न क्षेत्रमा गरेको आक्रमणको जवाफ दिएको प्रतिक्रिया र मैत्रीपूर्ण खेलमा भारत ब्राजिलसँग 4 गोलले पराजित। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा शुरू हुँदैछ। देशभर तथा प्रवासबाट आएका 7,500 भन्दा धेरै महाधिवेशन प्रतिनिधिको सहभागिता रहनेछ। काठमाडौँको खुला मंचमा आज दिउँसो 2 बजे उद्घाटन हुँदैछ। 5 दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ वैचारिक दिशा तय गर्दै नयाँ कार्य समिति चयन गर्नेछ। प्रतिनिधिको आवास व्यवस्थापन काठमाडौँका विभिन्न होटलमा गरिएको प्रवक्ता देवराज चालिसीले जानकारी दिनुभयो। आजको उद्घाटन समारोहमा प्रमुख राजनैतिक दलका शीर्ष नेताहरू त्यसै गरी भारत, चीन र अमेरिका सहित विभिन्न देशका पार्टी प्रतिनिधि तथा कूटनीतिज्ञ सहभागी हुँदैछन्। तालिका अनुसार महाधिवेशनको बन्द सत्र भोलि र पर्सी चल्नेछ। बन्द सत्रमा सभापति गगन कुमार थापाले समसामयिक राजनैतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्नुहुनेछ भने उपसभापति, महामन्त्री तथा कोषाध्यक्षले आफ्ना प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। नयाँ नेतृत्व चयनका लागि पर्सी उम्मेद्वारी दर्ता तथा मनोनयन तालिका तय गरिएको छ। मतदान प्रक्रिया 21 र 22 गते सम्पन्न हुने तालिका छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार मतदान कार्यलाई सहज बनाउन खुला मंच, राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा प्रतिष्ठान गरी 3 फरक ठाउँमा मतदान केन्द्रहरू तोकिएका छन्। नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङ सहित 7 सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमानथाङ आइपुग्ने भएको छ। नेपाल चीन कोरला नाका सम्बन्धी जानकारी लिने उद्देश्यले चिनिया राजदूत चाङ कोरला नाकाबाट उपल्लो मुस्ताङको लोमानथाङ पुग्नुभएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो। टोलीमा नेपालका लागि चिनिया राजदूत सहित 5 जना चिनिया टोली र 2 जना नेपालका चिनिया राजदूतका कर्मचारी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनु भएको छ। आज लोमानथाङबाट जोमसम आइपुग्ने र नेपाल चीन समकक्षबीच कोरला नाका सम्बन्धी बैठक बस्ने तयारी छ। भ्रमणको तेस्रो तथा अन्तिम दिन भोलि राजदूत चाङ लोमानथाङबाट कोरला नाका हुँदै चीन फर्कने योजना छ। लोमानथाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरूङका अनुसार कोरला नाकालाई पूर्ण रूपमा खोल्न र नाकाको समग्र अवस्था बुझ्न राजदूत सहितको भ्रमण महत्वपूर्ण रहेको छ। गएको भतौ 10 गतेको भोटेकोशी बाढ़ीले रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द छ। त्यस्तै उत्तरी चीनतर्फको तातोपानी नाका पनि पूर्ण रूपमा बन्द अवस्थामा छ। यस्तोमा नेपालका लागि चिनिया राजदूत सहितको मुस्ताङ भ्रमणलाई महत्वका साथ हेरिएको छ। नेपाल चीन उत्तरी कोरला नाका वैकल्पिक नाकाका रूपमा रहेको छ। बाढ़ी पहिरोले र अवरूद्ध रसुवा र मुस्ताङ जोड्ने बाहेक अरू सबैजसो सड़क खुलेका छन्। गएको भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण रसुवा जोड्ने गल्छी बेत्रावती स्याफ्रेबेसी रसुवागढ़ी ठिमुरे सड़क बन्द थियो। अस्ति शुक्रबारदेखि गल्छीदेखि बेत्रावतीसम्म गाड़ी चल्न थालेका छन्। रसुवातर्फ स्याफ्रेबेसी रसुवागढ़ी तथा टिमुरे तत्काल केन्द्रीय सड़कमा जोड्न समस्या छ। गएको भदौ 10 गतेको बाढ़ीले 82 किलोमिटर लामो गल्छी बेत्रावती स्याफ्रेबेसी रसुवागढ़ी टिमुरे सड़क खण्डको झण्डै 40 किलोमिटर सड़क बगाएको छ। यस्तै म्याग्दीको बेनी मुस्ताङ जोमसम सड़क खण्ड पनि पूर्ण रूपमा बन्द छ। यही असोज 9 देखि 11 गतेसम्मको ठूलो वर्षासँगै बाढ़ी पहिरो र नदी कटानबाट अवरूद्ध बेनी जोमसम सड़क सञ्चालनका लागि अझै 1 हप्ता लाग्ने अनुमान छ। लमजुङको बेसी सर हुँदै खाङसारसम्म जाने सड़क एकतर्फी खुलेको छ। नवलपरासी पूर्व बोलिङटार र घुमाउरी घाटमा कालीगण्डकी करिडोर एकतर्फी खुलेको छ। यो करिडोरको बौद्धिकाली गाउँपालिका 3 जन्ती पहिरोमा सड़क एकतर्फी भए पनि ठूला गाड़ी चल्न सक्ने अवस्था नरहेको नेपाल प्रहरीले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटौल सड़क खण्डको जंगलमा थप 2 वटा ओभरहेड क्यानोपी ब्रिज अर्थात बाँदर वारपार गर्ने आकाशे झलंगे पुल निर्माण गर्ने भएको छ। एसियाली राजमार्ग मापदण्ड अनुसार 4 लेनमा विस्तार भएको यो खण्डको कावासेती र लोकहाविस जंगल तथा चोरमारा र अरूण खोला बीचको जंगलमा दुईवटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भएको हो। नारायणघाट बुटौल सड़क विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरका कारण राजमार्गमा दुर्घटना बढ़दै गएपछि बाँदरलाई बाटो काट्नका लागि ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्न लागि हो। पूर्व पश्चिम राजमार्गको नवलपरासी पूर्व खण्डमा यसअघि एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ। गैंडाकोट 10 पितौज जंगलमा निर्माण भएको क्यानोपी ब्रिजबाट फाटाफुट मात्रामा जनावरहरू वारपार गरेको देखिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दशैंका लागि काठमाडौँबाट घर जाने क्रम शुरू, सुनको भाव आज तोलामा 2900 रूपियाँले घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले कांग्रेसको 15 महाधिवेशनको दिउँसो खुल्ला मंचमा उद्घाटन शीर्ष नेतादेखि विदेशी पाहुना सहभागी हुँदै कोरला नाका हुँदै चिनिया राजदूत चाङसहित 7 सदस्यीय टोली लुमान थाङमा लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। दशैं तिहार छठ लगायतका मुख्य चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर जाने क्रम शुरू भएको छ। चाडपर्व मनाउन काठमाडौँ उपत्यका छाड्ने क्रम शुरू भएसँगैका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल हुन थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार यस वर्ष दशैं तिहार लगायतका चाडपर्वका अवसरमा उपत्यकाबाट झण्डै 8-10 लाख नागरिक बाहिरिने अनुमान छ। उहाँका अनुसार दशैंका लागि गाउँघर फर्कने यात्रुको संख्या क्रमशः बढ़दै जानेछ। यात्रुको चाप बढ़ेसँगै उपत्यका प्रमुख बस पार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 2900 रूपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुन तोलाको 2,94,800 रूपियाँमा कारोबार भएकामा आज घटेर तोलाको 2,91,900 रूपियाँमा झरेको हो। यस्तै आज चाँदीको भाव तोलामा 60 रूपियाँले घटेको छ। शुक्रबार तोलाको 4,450 रूपियाँ रहेको चाँदी आज तोलाको 4,390 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। यमनका हुती विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको आरामको तेल प्रशोधन केन्द्रमाथि गरेको आक्रमणको जिम्मेवारी लिएको छ। बीबीसीका अनुसार हुतीहरूले क्षेप्यास्त्र तथा ड्रोन मार्फत आक्रमण गरेका छन्। साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा आक्रमण गरेको र त्यसको जवाफ स्वरूप आफूहरूले पनि आक्रमण गरेको हुती विद्रोहीहरूले बताएका छन्। हिजो आरामको तेल प्रशोधन केन्द्र नजिकै धुवा र आगोको मुस्लो देखिएको थियो, तर साउदी अरबका अधिकारीहरूले यो तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको अहिलेसम्म आधिकारिक रूपमा बताएका छैनन्। साउदी सरकार स्वामित्वको आरम्भको विश्वका ठूला ऊर्जा तथा रसायन कम्पनी मध्ये एक हो। 1200 किलोमिटर लामो पाइपलाइनले विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबलाई हर्मुज जलमार्ग प्रयोग नगरिकन आपूर्ति गर्न मदत पुर्याउँदै आएको छ। अब खेल खबर। 5 पटकको विश्वकप विजेता ब्राजिलले मैत्रीपूर्ण फुटबल खेलमा भारतलाई 4 गोलले हराएको छ। हिजो कोलकाताको युवा भारती रंगशालामा ब्राजिलसँग पहिलो पटक खेलेको भारत पराजित भएको हो। ब्राजिलले खेलको 28, 42, 58 र अतिरिक्त समयको 4 मिनटमा गोल गर्यो। ब्राजिलले आफ्नो पहिलो भारत भ्रमण गरेको हो। अन्तर्राष्ट्रिय फुटबलमा भारत र ब्राजिल बीच खेल भएको यो पहिलो पटक हो। ब्राजिल प्रशिक्षक कार्लो एन्सोलोटीले नेतृत्वमा भारत आएको टोली हो। ब्राजिलले अब पर्सि अक्टोबर 6 तारीकमा कोलकातामै उरुग्वेसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कांग्रेसको 15 महाधिवेशनको दिउँसो खुला मंचमा उद्घाटन। समारोहमा शीर्ष नेतादेखि विदेशी पाहुना सहभागी हुँदै कोरला नाका हुँदै चिनिया राजदूत चाङसहित 7 सदस्यीय टोली लोमान थाङमा रसुवा र मुस्ताङ जोड्ने बाहेक अरू मुख्य सड़क सञ्चालन। नारायणघाट बुटौल सड़क खण्डमा ओभरहेड क्यानोपी ब्रिज थपिँदै वन्यजन्तुको प्राकृतिक आवतजावतलाई सहज तथा दुर्घटनाको जोखिम घटाउने। साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको हुती विद्रोहीको दावी। यमनका विभिन्न क्षेत्रमा गरेको आक्रमणको जवाफ दिएको प्रतिक्रिया। र मैत्रीपूर्ण खेलमा भारत ब्राजिलसँग 4 गोलले पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भार्गङका एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98-026-25-243 र 98-013-51-417।

0: खुसीको खबर। विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: ओहो, तोहर राजा जी के दिलुवा टूट जाई, तोहर राजा जी के दिलुवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
2: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
1: सकिनै लाग्यो आमा लिपपोत गरेर।
2: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
1: हुन्छ आमा।
3: ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ। माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
1: हो, पुरिदिनु पर्यो।
4: ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो।
2: लौ न, खै खै कहाँ टोक्यो छोरी?
4: यहाँ दाहिने हातमा टोक्यो आमा।
2: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ।
5: के भयो काकी?
2: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
5: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है। बरु काकी मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
2: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
5: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुले पारिदिनु त नपसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
2: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिस पनि निकाल्ने हो कि?
5: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
2: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु।
5: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
2: बुझे बाबु।
5: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
2: हुन्छ हुन्छ बाबु।
5: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो, त्यही लाउनु पर्यो मुस्कानलाई।
2: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसके।
5: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बीचमा राख्नु त। चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
2: ए हस् हस् बाबु।
6: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
7: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
6: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भर पर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: युनाइटेड अस्पताल बाढगंगा सार ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
9: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
8: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
10: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
11: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
8: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
10: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
8: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
12: सपनाहरू सिमानामा बालिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
13: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
12: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
14: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
13: सम्पर्क 98-499-0939 र 98-672-51-350। शाखा प्रबन्धक समीक्षा गौतम।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 1 बज्यो।
2: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
3: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
2: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
4: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
5: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
2: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
4: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बारगंगा 1 बैरिया, कपिल वस्तु।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98-026-25-243 र 98-013-51-417।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025-30।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9864119125 र 9857520004
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
4: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना अपरेशन
3: 24 घण्टा सेवा उपलब्ध छ
4: नभुल्नुहोला
3: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200
5: यो बाइक बिग्रेर हैरानै पार्यो जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
6: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन न बरु
5: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
6: पैसा नपुगेर के भयो त बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
5: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
6: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
7: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर बाढगङ्गा एक बैरिया कपिल वस्तु
8: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाढगङ्गा अटो ट्रेडर्स पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
7: सम्पर्क नम्बर 076550111 98573133 र 98019443064

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847082790।
5: युनाइटेड अस्पताल बाढगंगा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
5: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
7: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
8: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्वपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
9: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
7: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 9857055138।
5: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
10: सपनाहरू सिमानामा बालिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
11: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु,
10: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त, भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
12: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
11: सम्पर्क 9849909950 र 9862513350। शाखा प्रबन्धक समीक्षा गौतम।
13: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
14: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्।
11: लुम्बिनी खाती सुन चाँदी पसल, बाढंगा चार, जितपुर, कपिलवस्तु।
14: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
13: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
11: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने हो?
13: हो नि, खेल्ने हो, जित्ने हो।
14: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 हुर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
13: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
11: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
14: केदारनाथ अटोमोबाइल प्राली, बाढगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
13: सम्पर्क नम्बर 98570050243, 98013-51417 र 98013-51423।

0: ओहो तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घर को पर्खाल लिपपोत कर सकिन लाग्यो।
1: मुस्कान छोरी, ए मुस्कान छोरी, घर को पर्खाल लिपपोत गरेर सकिन भने खेत में काम करने खेतलाहरूलाई खाजा लगदिन पर्ने थियो।
0: सकिनै लाग्यो आमा लिपपोत गरेर।
1: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
0: हुन्छ आमा। ओहो हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
2: हो
0: पुरिदिनु पर्यो।
3: ओया आमा लौ न मलाई सर्पले पो टोक्यो।
1: लौ न खै खै कहाँ टोक्यो छोरी?
3: दाहिने हातमा टोक्यो आमा।
1: लौ न को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ
4: के भयो काकी?
1: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
4: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
1: हुन्छ बाबु, मुस्कान सिधै भएर सुत्छ त।
4: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुले पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
1: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिस पो निकाल्ने हो कि?
4: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि बुझ्नुभयो?
1: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
4: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि

0: जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
1: बुझे बाबु।
0: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
1: हुन्छ हुन्छ बाबु।
0: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानलाई।
2: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसक्यो।
0: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
1: ए हस् हस् बाबु।
3: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लिऊ।
4: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रामका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत छन्।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 2 बज्यो।
2: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
3: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
2: हो नि, खेल्ने हो, जित्ने हो।
4: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार, स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै। अभियानका भाग्यशाली विजेताले रविन्द्र ढाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
2: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् ₹7,000-1,00,000 छुट।
3: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
5: केदारनाथ अटोमोबाइल प्राली, बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
2: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।
6: ओहो, मुसा कुदिरहेछ, हेर्नु त।
7: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
6: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
7: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
6: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
7: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
6: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
8: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
9: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: खुशी को खबर विगत चार दशक देखि बुटवल में निरंतर सेवा दिदै आइरहेको आले डेन्टल अब कपिल वस्तु को चार नंबर जितपुर में यही श्रावण चार गते देखि शुभारंभ भई संचालन में आइरहेको छ।
1: शुभारंभ को अवसर में विशेष छूट। थप जानकारी का लागि आले डेन्टल बाड़गंगा एक जितपुर कपिल वस्तु एवरेस्ट बैंक नजिक।
2: क्यान्सर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीपीसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट बेन गाडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु। फोन 076-550-317 मोबाइल 98-571-713 संचालक गिरिराज कडे।
6: Shivam Cement, quality ko mamla ma, no compromise.

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोशिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तिजको उल्लास अनि मायाको चिनो।
3: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बाढगंगा दुई पिपरा, कपिलवस्तु।
4: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
3: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बाढगंगा दुई पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।

0: खोइ त कहाँ गए? जुम्ल्याहरूले जुम्ल्या नै पाएछ। ल हेर त मस्केका
1: शिशु दाई, प्रिन्सहरू त गयो त। पटनालाई जानी नजानी नाप्नु भएको थियो, गयो खत्तम।

0: यसलाई भनिन्छ दुवै हातमा लड्डु।
1: नमस्कार, म सुशीर भण्डारी
2: अनि हामी ट्विनी गर्ल्स।
3: म प्रिज्मा हतिवडा
4: अनि म पिन्सी हतिवडा।
5: र म सुरेन्द्र बसेल, कोरियोग्राफर तथा डिरेक्टर।
1: हाम्रो भिडियो पुरा हेरिदिनु भयो तपाईँ सबैलाई धेरै धेरै धन्यवाद।
3: लाइक, कमेन्ट र सेयर गर्न चाहिँ नबिर्सिनु है। अनि यो च्यानललाई सब्सक्राइब गर्नुभएको छ कि छैन, गर्नुभएको छैन भने अवश्य गर्नुहोला।
5: तपाईँहरूको लागि गजबको मौका रहेको छ।
1: हाम्रो माया जिन्दाबादमा टिकटक बनाउनुहोस् र ट्विनी गर्ल्स प्रिज्मा र प्रिन्सीलाई भेट्ने सुबर्ण मौका पाउनुहोस्।
3: साथै जुन टिकटक भिडियोमा धेरैभन्दा धेरै लाइक्स आउँछ त्यो भिडियो जसले बनाउनु भयो उहाँलाई नगद रु 15,000 र आकर्षक उपहार पनि पाउनुहुनेछ। अनि भिडियो राख्दा हेसट्याग हाम्रो माया जिन्दाबाद कम्पलसरी राख्नुहोला। बाई।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 3 बज्यो।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन खुल्ला मंचमा शुरू। उम्मेद्वारको मनोनयन दर्ता भोलि। पदाधिकारीको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव। चिनिया राजदूत सहितको टोलीद्वारा कोरोनामा रहेको अध्यागमन कार्यालयको पूर्वाधार अवलोकन। चाडपर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा। भोटेकोशीमा बाढ़ी ल्याउने हिम पहिरोको यथार्थ समय, मिति र गति यकिन। उच्च हिमाली क्षेत्रमा प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क र अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड़। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसको संख्या बढ़दै। अमेरिका, क्यानाडा, बेलायत जस्ता धनी देशका मानिसहरू धेरै सशंकित। र एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपाल 2 पदक लिएर बाहिरियो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन काठमाडौँको खुल्ला मंचमा शुरू भएको छ। आउँदो 22 गतेसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 7,700 प्रतिनिधिहरू सहभागी हुँदैछन्। कांग्रेसको इतिहासमै पहिलो पटक यति ठूलो संख्यामा प्रतिनिधिहरूले भाग लिइरहेका छन्। उद्घाटन सत्रसँगै बन्द सत्र पनि खुल्ला मंचमै हुनेछ। प्रतिनिधिहरूको व्यवस्थापनका लागि खुल्ला मंचमा हिमाल पहाड़ र तराई मधेश नामका 3 ठूला हल निर्माण गरिएका छन्, जहाँ प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ। हालैको प्राकृतिक विपदप्रति ऐक्यवद्धता जनाउँदै यसपटक प्रचार शैलीलाई पूर्ण रूपमा मितव्ययी र वातावरण मैत्री बनाएको कांग्रेसले जनाएको छ। भौतिक ब्यानर तथा प्रचारहरू पूर्ण रूपमा निषेध गरी शहरका 100 भन्दा बढ़ी डिजिटल बोर्डबाट मात्र सूचना प्रवाह गरिएको छ। यसपटकको महाधिवेशनले 232 सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गर्नेछ। विधान संशोधन मार्फत 35 वर्ष मुनिका युवा महिलाहरूको 1/3 प्रतिनिधित्व र विभिन्न पेशागत क्षेत्रका विज्ञहरूको सहभागिता सुनिश्चित गरिएको छ। निर्वाचन तालिका अनुसार भोलि राष्ट्रिय सभा गृहमा उम्मेद्वारको मनोनयन दर्ता हुनेछ। प्रतिनिधिहरूको सुविधाका लागि तोकिएको क्षेत्रमा आवास, निशुल्क पार्किङ र 30 स्वास्थ्य कर्मी सहितको हेल्थ डेस्क समेत भरपर्दो प्रबन्ध मिलाएको कांग्रेसले जनाएको छ। यसैबीच नेपाली कांग्रेसले पदाधिकारीहरूको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले तयार पारेको यो प्रस्ताव बन्द सत्रमा पेश हुनेछ। नयाँ प्रस्ताव अनुसार कांग्रेसमा अब 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहनेछन्, जसमा उपसभापति 2 बढ़ाएर 4 पुर्याएको छ भने सहमहामन्त्री 11 बढ़ाएर 13 पुर्याएको छ। चारैजना उपसभापतिलाई चुनावबाटै छान्ने प्रस्ताव छ। उनीहरूमध्ये 1 वरिष्ठ र 1 महिला अनिवार्य गरिएको छ। यस्तै 35 वर्ष मुनिका युवाहरूलाई केन्द्रीय समितिमा समेट्ने र समग्रमा केन्द्रीय कार्य समिति 232 सदस्यीय नै कायम राख्ने प्रस्तावमा उल्लेख छ। महाधिवेशन प्रतिनिधिहरूबाट यो प्रस्ताव पारित भएपछि मात्रै नयाँ संरचना अनुसार निर्वाचन प्रक्रिया अघि बढ़नेछ। चिनिया राजदूत चाङ माओमिङले मुस्ताङको कोरोला नाकामा रहेको अध्यागमन कार्यालयको निरीक्षण गर्नुभएको छ। चिनिया राजदूत सहितको उच्चस्तरीय टोली कोरोला नाका हुँदै नेपालको लोमानथाङ पुगेको हो। मुख्य नाका रसुवा र तातोपानी बन्द रहेको र कोरोला नाका पनि सड़कका कारण अवरूद्ध रहेका बेला चिनिया राजदूतको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। दशैं लगायत चाडपर्व नजिकै गर्दा चीनसँग जोड़िएका प्रमुख स्थल मार्गहरू पूर्ण रूपमा बन्द हुँदा बजारमा ठूलो प्रभाव परेको छ। बाढ़ी पहिरोले 3 नाका प्रभावित भएपछि दशैं तिहार लक्षित लत्ता, कपड़ा, जुत्ता, चप्पल, इलेक्ट्रोनिक्स र घर सजावटका सामग्रीहरू बाटोमै रोकिएका छन्। सयौं कन्टेनरहरू बाटोमा थन्किएपछि व्यापारीहरूले सामानको चरम अभाव र मूल्य वृद्धिको जोखिम बढ़ेको बताएका छन्। डेढ़ महीनादेखि सामान रोकिएपछि रिरूट गर्दा प्रति कन्टेनर ढुवानी खर्च 1,00,000 बढ़ेर 5-6,00,000 रूपियाँसम्म पुगेको छ। यसले गर्दा बजारमा 25-30% मूल्य बढ़ेको व्यापारीहरूको अनुमान छ। चाडपर्वको समयमा चिनिया नाका बन्द हुँदा उत्पन्न सामानको अभाव र बढ़ेको ढुवानी खर्चले निम्न आय भएका उपभोक्ताहरूलाई सबैभन्दा धेरै मार पार्छ। सरकारले कूटनीतिक पहल गरेर प्राविधिक रूपमा सम्भव भएका नाका खोल्नुपर्ने माग बढ़िरहेका बेला चिनिया राजदूत सहितको टोली कोरोला नाका पुगेको हो। नेपाली विज्ञहरूले भदौ 10 गते भोटेकोशी नदीमा बाढ़ी ल्याउने हिम पहिरो झरेको यथार्थ समय, स्थान र गति पत्ता लगाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारी र शिव सुवेदीको नेतृत्वमा स्वदेशी तथा विदेशी वैज्ञानिकहरूको सहकार्यमा गरेको यो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल सिस्मिकामा प्रकाशित भएको छ। अध्ययन अनुसार भदौ 10 गते बिहान 8:37 सोह्र सेकेण्डमा
ताङ्बोरी हिमालमा हिम पहिरो झरेको हो। अनुसन्धानकर्ताहरूले नेपाल र चीनका विभिन्न ठाउँमा जडान गरिएका 45 भूकम्प मापक यन्त्रबाट प्राप्त उच्च फ्रिक्वेन्सीका तरंगहरूको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका हुन्। पहिरो जानुभन्दा 17 मिनट अघि त्यही क्षेत्रमा 2.5 म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। प्रतिवेदन अनुसार पहिरोपछि पहिलो 25 किलोमिटरसम्म बाढ़ी प्रति घण्टा 163 किलोमिटरसम्मको अधिकतम गतिमा बहेको थियो भने नदीको भिरालोपन घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रति घण्टा 33 किलोमिटरमा झरेको थियो। भूकम्पीय तथ्याङ्कले पहिरो खसे लगत्तैको पहिलो 15 मिनटमा अत्यधिक ऊर्जा र कम्पन रहेको र त्यसपछि बाढ़ीको भावसँगै त्रिशुली किनारमा घण्टौंसम्म निरन्तर कम्पन रेकर्ड भएको देखाएको छ। यो विभाग संसारका विभिन्न भागमा रहेका भूकम्प मापक यन्त्रहरूले समेत रेकर्ड गरेका थिए। विज्ञहरूले भविष्यमा उच्च हिमाली क्षेत्रमा आउने यस्ता आकस्मिक विपदको पूर्व सूचना दिन र समयमै सतर्कता अपनाउन प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क तथा अत्याधुनिक पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556-94-33-493-555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कफी खेतीको विस्तार र उत्पादनका हिसाबले काभ्रे देशकै अग्रणी जिल्लाको रूपमा स्थापित भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर 5,500 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने ग्रीन बीन कफी उत्पादन 641 मेट्रिक टन पुगेको छ। यसमध्ये काभ्रेमा मात्रै 497 हेक्टर क्षेत्रफलमा खेती हुँदै 121 मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको छ। भारत र खानेखोला गाउँपालिकाले बोट गनेर र उत्पादनका आधारमा प्रोत्साहन रकम तथा अनुदान दिन थालेपछि किसानहरू थप व्यावसायिक बनेका छन्। पछिल्लो समय नेपालबाट 22 भन्दा बढ़ी देशमा कफी निर्यात हुन थालेको छ। आर्थिक वर्ष 2081-82 मात्रै नेपालबाट झण्डै 64,000 किलो कफी जर्मनी लगायतका देशमा निर्यात भई 1,14,00,000 रूपियाँ भन्दा बढ़ी वैदेशिक मुद्रा आर्जन भएको छ। पालिकाहरूको सक्रियता र किसानको मेहनतले काभ्रेलाई कफी खेतीको जिल्ला बनाउँदै पहाड़ी क्षेत्रका किसानको दीर्घकालीन आमदानीको भरपर्दो आधार समेत तयार पारेको छ। अब विदेशको खबर। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसहरूको संख्या बढ़दै गइरहेको एक सर्वेक्षणले देखाएको छ। विश्वभर बढ़दो चिन्ता र कड़ा निगरानीका बीच सामाजिक सञ्जालले मानिसहरूलाई प्रभावित पार्ने, विभाजित गर्ने र लोकतन्त्रलाई हानि पुर्याउने ठानीहरूको संख्या बढ़दै गएको प्यू रिसर्च सेन्टरले जनाएको छ। मेटा, स्न्याप र टिकटक लगायत लोकप्रिय सामाजिक प्लेटफर्महरू सञ्चालन गर्ने कम्पनीहरूले हजारौं मुद्दाहरूको सामना गरेका र प्रयोगकर्ताहरूलाई हानि पुर्याएको आरोप सम्बन्धी दावीहरू सुल्झाउन ठूलो रकम भुक्तानी गरेका समाचार संस्था रोइटर्सले जनाएको छ। सरकारहरूले आफ्नो नागरिकको गोपनीयताको रक्षा गर्ने त्रुटिरहित उपायहरू खोजेका छन्। प्रतिवेदन अनुसार धेरैसो उत्तरदाताले सामाजिक सञ्जालले मानिसलाई जानकारी दिने र राजनीतिमा उनीहरूलाई आफ्नो कुरा राख्ने अवसर प्रदान गर्ने बताएका छन्। यद्यपि सन् 2022 तुलनामा अहिले सामाजिक सञ्जाललाई नराम्रो कुरा मान्नेहरूको संख्या भने व्यापक वृद्धि भएको छ। अमेरिका, क्यानाडा र बेलायत जस्ता धनी देशका मानिसहरूमा सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याइरहेको छ भन्ने धारणा राख्ने प्रवृत्ति घाना, केन्या र नाइजेरिया जस्ता प्रतिव्यक्ति कुल गृहस्थ उत्पादन कम भएका अर्थतन्त्रका मानिसहरूको तुलनामा धेरै रहेको पाइएको छ। अब खेल खबर। जापानको आइसी नागोयामा सम्पन्न 20 संस्करणको एसियाली खेलकुदमा चीन 341 पदकसहित शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा चीनले 169 स्वर्ण, 89 रजत र 83 काँस्य जितेको छ। आयोजक जापान पदक तालिकाको दोस्रो स्थानमा छ। जापानले 83 स्वर्ण, 95 रजत र 91 काँस्य सहित 269 पदक जितेको छ। यस्तै तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण, 43 रजत र 68 काँस्य सहित 150 पदक जितेको छ। एसियाली खेलकुदमा नेपालले 2 पदक जितेको छ। कराते को केमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले काश्य पदक जितेका छन्। प्रतियोगितामा नेपालबाट 21 खेलका 135 जना खेलाड़ी सहभागी थिए। एसियाली खेलकुदमा नेपालले 1 स्वर्णसहित कम्तीमा 10 पदक जित्ने लक्ष्य राखेको थियो। नेपालले मिशन 2026 अभियान सञ्चालन गरे पनि सार्थकता भन्ने पाउन सकेन। चार भन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। नेपाली कांग्रेसको 15 महाधिवेशन खुल्ला मञ्चमा शुरू। उम्मेद्वारको मनोनयन दर्ता भोलि। पदाधिकारीको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव। दुनियाँ राजदूत सहितको टोलीद्वारा कोरोनामा रहेको अध्यागमन कार्यालयको पूर्वाधार अवलोकन। चाडपर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा। भोटेकोशीमा बाढ़ी ल्याउने हिम पहिरोको यथार्थ समय मिति र गति यकिन। उच्च हिमाली क्षेत्रमा प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क र अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसहरूको संख्या बढ़दै। अमेरिका क्यानाडा बेलायत जस्ता धनी देशका मानिसहरू धेरै सशंकित।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्दा बाबुला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
4: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
3: हो नि, खेल्ने हो, जित्ने हो।
5: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 हुर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
3: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
4: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
6: केदारनाथ अटोमोबाइल प्राली बाढगंगा 1 बैरिया तपाईँको आफ्नै बजाज सोरुम।
3: सम्पर्क नम्बर 98-570-50-243, 98-013-51-417 र 98-013-51-423।
7: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
3: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो। नयाँ किनौ भने पुरै पैसा छैन।
2: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
4: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
5: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
2: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
4: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।
6: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
7: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
6: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
8: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
6: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
6: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
2: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
9: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
2: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
9: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
10: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
9: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
11: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा एक बैरिया, कपिल वस्तु।
10: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
11: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019440064।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: छोरी मैले तिम्रो बिहे फिक्स गरिदिएको छु उहाँको छोरासँग।
1: तिमीलाई एउटा कुरा भन्नु थियो।
2: मलाई पनि एउटा कुरा भन्नु छ।
1: घरमा मेरो बिहे फिक्स भइसक्यो।
2: मेरो पनि फिक्स भइसक्यो।
1: मैले बुवाको कुरा अहिलेसम्म काटेकै छैन।
2: मैले पनि मेरो बाबाको कुरा काटेकै छैन।

तिमी बिनाको जिन्दगी पनि के जिन्दगी, जहाँ तिमी छैनौ यो संसारै शून्य लाग्छ। मेरो मन त चाह यति मात्रै हो, बस तिमी मलाई जिन्दगीभर कहिले नछोड।

0: डैडी मंजल माया कर बिना बांच सक
1: पक्का हो रहा है।

0: डैडी मंजिल ले माया कर मिना बांस सक
1: पक्का

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
2: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
3: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा 4 जितपुर कपिलवस्तु।
2: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
4: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
5: आया मरे नि बाबा, आया
4: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
6: ल हेर त, सर्प भाग्यो त्यता। रोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
5: ल मलाई त साँपले टोक्यो नि, मर्ने भएमा।
4: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस,

0: पल्लो घरको दाइलाई मोटरसाइकल लिएर आउनु भन त।
1: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
0: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै
1: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
2: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
6: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
5: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारदिङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
6: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
7: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहबा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
5: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
8: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहबा रोड, कृषि विकास बैङ्कको अगाडि।
9: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847082790।
10: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
11: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
10: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
12: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्, जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
11: सम्पर्क 9849909959 र 9862513350। शाखा प्रबन्धक समीक्षा गौतम।
13: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रामतिर विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज उनामध्ये बिन्दु छ
1: खुसीको खबर। विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिलवस्तु एभरेस्ट ब्याङ्क नजिकै।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
4: यो युनाइटेड हस्पिटल यहीँनिर भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: नभुल्नु होला विशेषज्ञ टिकट।
5: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
8: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
7: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
8: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
7: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
8: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
7: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
8: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
7: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
8: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
7: फिजियोथेरापी विशेषज्ञ सेवा,
8: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
9: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
2: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने हो?
1: हो नि, खेल्ने हो, जित्ने हो।
3: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
1: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
2: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
4: केदारनाथ अटोमोबाइल प्राली बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
1: सम्पर्क नम्बर 98575 50 243, 98013 51 417 र 98013 51 423।
5: त्यो लामो घाँसको झारतिर नजाऊ है।
6: आया मरे नि बाबा, आया
5: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
7: ल हेर त सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
6: ल मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
5: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
7: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
5: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै
7: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
8: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
9: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् SNAKEBITENEPAL.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: कता हो काका लखर लखर गर्दै?
12: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
11: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
12: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
11: हजुर, हाम्रा सेवाहरू,
12: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98446 19125 र 98572500
13: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाली पसल, बारगंगा दुई पिपरा, कपिल वस्तु।
14: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुपा देउराली सुनचाली पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सक्दछन्।
1: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु,
0: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
2: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
1: सम्पर्क 98499039959 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।
3: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
2: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
3: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
2: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
3: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
4: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
2: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
3: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079-85826 र 98470-82790।
6: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
7: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
6: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
6: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98570-78010।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
2: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
1: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
2: चलाइन सर।
1: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
3: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
4: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: कता हो काका लहर लहर गर्दै?
8: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
7: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
8: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
7: हजुर, हाम्रा सेवाहरू,
8: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर संजय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
9: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइरहेको होला।
10: अब फेरि बनाउनमै पैसा खर्च नभएर नयाँ बाइक किन न बरु।
9: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
10: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
9: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
10: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
11: हजुर,
2: नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस्। टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया, कपिल वस्तु।
11: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

个不知道。

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
2: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने हो?
1: हो नि, खेल्ने हो, जित्ने हो।
3: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
1: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
2: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
4: केदारनाथ अटोमोबाइल प्राली बाढगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
1: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423। सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
4: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बारंगा 4 जितपुर कपिलवस्तु।
4: प्रोपराइटर दिन बहादुर खाती, सम्पर्क नम्बर 98570-31569। अर्जुन खाती, सम्पर्क नम्बर 98570-78473।
5: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
6: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
7: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
6: 24 घण्टा सेवा उपलब्ध छ।
7: नभुल्नु होला,
6: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू, बन्द सत्र भोलिदेखि शुरू हुने। उद्घाटन समारोहमा अरू दलका नेताहरूबाट बदलिएको कांग्रेसदेखि देश समस्यामा परेको सम्म चर्चा।
0: सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा कमजोरीको निष्पक्ष आत्मसमीक्षा। चुनाव अघि अरू दलसँग गठबन्धन नगर्ने प्रस्ताव। फूटको जोखिम कायम रहे पनि महाधिवेशनसँगै कांग्रेसले लय समातेको राजनीतिक विश्लेषण।
2: अधिकांश मानिसहरू कांग्रेसको मूलधारमै समाहित भएको देखिन्छन्। गगन थापाको नेतृत्वमा नै कांग्रेसले एउटा आफ्नो लय पक्रेको जस्तो लाग्दछ मलाई।
1: चिनिया राजदूत सहितको टोलीद्वारा कोरला नाकाको अवलोकन। चाड पर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा।
0: ब्राजिलको राष्ट्रपति चुनावमा लुला र बोल्सोनारो बीच तीव्र प्रतिस्पर्धा। राज्यका गवर्नर, संघीय कंग्रेसका सदस्य र सिनेटका सदस्यमा पनि निर्वाचित हुँदै।
1: र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब नसर्ने, शिक्षा मन्त्री पोखरेलको भनाई। एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपालले दुईवटा काश्यमै चित्त बुझायो।
3: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत। सो व्हाट नेक्स्ट,

0: लाइफ बीच आज देखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथि देखि प्रत्येक महिना एनआईसी एशिया क्यापिटल को म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवन का सपना सहजै पूरा गर्नुहोस्।
1: थप जानकारी को लागि 9851314531 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 मा सम्पर्क गर्नुहोस्।
0: एनआईसी एशिया क्यापिटल।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556493333 4935555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू भएको छ। काठमाडौँको खुल्ला मंचमा महाधिवेशनको उद्घाटन समारोह अहिले अन्तिम चरणमा चलिरहेको छ। अहिले अन्तिम चरणमा कांग्रेस सभापति गगन थापाले आफ्नो मन्तव्य राखिरहनु भएको छ। उद्घाटन समारोहपछि त्यही ठाउँमा भोलिदेखि बन्द सत्र शुरू हुनेछ। महाधिवेशनमा 7,500 धेरै प्रतिनिधि सहभागी छन्। निर्वाचन तालिका अनुसार भोलि राष्ट्रिय सभागृहमा उम्मेद्वारको मनोनयन दर्ता हुनेछ। कांग्रेसले पदाधिकारीको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले तयार पारेको यो प्रस्ताव बन्द सत्रमा पेश हुनेछ। नयाँ प्रस्ताव अनुसार कांग्रेसमा 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहनेछन्, जसमा उपसभापति 2 बढ़ाएर 4 पुर्याएको छ भने सहमहामन्त्री 11 बढ़ाएर 13 पुर्याएको छ। 4 उपसभापतिलाई चुनावबाटै छान्ने प्रस्ताव छ। उनीहरू मध्ये 1 वरिष्ठ र 1 महिला अनिवार्य गरिएको छ। केन्द्रीय कार्यसमिति 232 सदस्यीय नै कायम राख्ने प्रस्तावमा उल्लेख छ। महाधिवेशन प्रतिनिधिहरूबाट यो प्रस्ताव पारित भएपछि मात्रै नयाँ संरचना अनुसार निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
6: यसैबीच कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित अन्य दलका शीर्ष नेताहरूले कांग्रेसमा गगन थापाले गरेको प्रयासको सराहना गर्दै उहाँलाई अबको कार्यकालमा सर्वसम्मत सभापति चयनको शुभकामना दिएका छन्। यस्तै कांग्रेसको मंचमा उपस्थित नेताहरूले राष्ट्रिय राजनीतिको पनि व्यापक चर्चा गरेका छन्। कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र संविधान खतरामा रहेको जिकिर गर्नुभयो। सरकारका केही गतिविधि र अभिव्यक्तिले स्वेच्छाचारितातिर जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको उहाँको भनाइ छ। यसै गरी नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश अहिले प्राकृतिक विपत्ति, लोकतन्त्र, राष्ट्रियता, सुशासन र नयाँ पुस्ताका अपेक्षा सहित विभिन्न चुनौतीको बाटोबाट अघि बढ़िरहेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले राजनीति र नेताप्रतिको जनताको वितृष्णामा अपेक्षित सुधार नआएको बताउनुभयो। यसै गरी जनता समाजवादी पार्टी जसपा नेपालका नेता शरद सिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा नियन्त्रित लोकतन्त्र स्वीकार्य नहुने बताउनुभयो। कार्यक्रममा रासोपा सभापति रवि लामिछानेले विभिन्न आरोप लगाएर राज्यका संयन्त्रलाई कमजोर बनाउने काम नगर्न अन्य दलसँग आग्रह गर्नुभयो। उहाँले अहिलेको सरकार नढल्ने भन्दै आफूहरूले इतिहासलाई साक्षी राख्दै इतिहास बदल्ने कुरा गरेको सम्झाउनुभयो। सरकार आज ढल्छ वा भोलि ढल्छ भन्ने कुरा भइरहेको भन्दै पटक पटक सरकार ढल्छ भन्दा पनि नढलेको देखेर सरकार ढल्छ भन्ने मान्छे नै बेहोश भएर ढल्ने खतरा भएको उहाँको टिप्पणी छ।
5: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनमा पेश गर्नका लागि राजनीतिक प्रतिवेदन तयार पार्नु भएको छ। आउँदो 4 वर्षका लागि कांग्रेसको वैचारिक, संगठनात्मक, आर्थिक कार्यदिशा प्रस्तुत गरेको प्रतिवेदनमा विगतका कमजोरीहरूको निष्पक्ष आत्मसमीक्षा गरिएको छ। संविधानमा पछिल्ला दुई दशकमा पार्टी उद्देश्य भन्दा पद र सत्तामा केन्द्रित भएको भागभण्डा र गुटबन्दीले नैतिक धरातल कमजोर बनाएको तथा युवा पुस्तासँगको दूरी बढ़ेको यथार्थ स्वीकार गरिएको छ। नागरिकसँग औपचारिक रूपमा क्षमा याचना गर्दै पार्टीलाई पूर्ण रूपमा पुनर्संरचना गर्ने संकल्प प्रतिवेदनमा गरिएको छ। मुख्य प्रस्तावहरूमा आउँदो चुनावदेखि कुनै पनि दलसँग गठबन्धन नगर्ने आफ्नै एजेण्डा र उम्मेद्वार सहित मतदातामा जाने नीति लिएको छ। उम्मेद्वार छनौटमा प्राइमरी चुनाव प्रणाली अपनाउने र प्रधानमन्त्रीको कार्यकाल दुई कार्यकालमा सीमित गर्न संवैधानिक पहल गर्ने पनि प्रस्ताव छ। यस्तै संसदमा 38 सीट सहित सरकारका काम कार्यवाहीमाथि कड़ा निगरानी राख्न छाया सरकारको अभ्यास गर्ने, न्यायपालिका र संवैधानिक निकायमा दलीय भागभण्डा नगर्ने सार्वजनिक प्रतिबद्धता जनाइएको छ। अर्थतन्त्रतर्फ निजी क्षेत्रलाई सहयात्रीका रूपमा लिँदै उत्पादन उद्यम र रोजगारी सृजनालाई प्राथमिकता दिइएको छ। भ्रष्टाचार न्यूनीकरणका लागि आन्तरिक रूपमा स्वतन्त्र निकाय गठन गर्ने र पार्टी पदाधिकारीका लागि उच्च नैतिक मापदण्ड लागू गर्ने प्रस्ताव गरिएको छ। समुन्नत नेपाल सम्मानित नेपालीको अवधारणा सहित प्रस्तुत यो प्रतिवेदनले कांग्रेसलाई चुनावका बेला मात्र सक्रिय हुने दलबाट निरन्तर नागरिकसँग जोडिने राजनीतिक संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ।
6: नेपाली कांग्रेसको 15 महाधिवेशन चलिरहँदा सबै पक्ष यसमा सहभागी छैनन्। विशेष गरी पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशन बहिष्कार गरेको मात्र होइन, छुट्टै महाधिवेशनको प्रक्रिया पनि अघि बढ़ाइरहेको छ। यी गतिविधिले कांग्रेस विभाजनको संकेत कतिको देखाएको छ भनेर साथी हृदय रिमालले राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाललाई सोध्नु भएको छ।
7: कतै कांग्रेस विभाजित भएर अधिवेशन भइरहेको त होइन भन्ने प्रश्न पनि उठ्दछ। नेतृत्व परिवर्तनको विषय अत्यन्तै चरमोत्कर्षमा रहेको अवस्था हो। मेरो पुरानो एउटा खानदानी उनै जानी भयो, त्यो नै खुसिनी भयो भन्ने चिन्ता होला, मेरो प्रभाव रहेन पार्टीमा भन्ने चिन्ता रह्यो होला कतिलाई। लामो समयदेखि त्यहाँ हरिमुहारी गरेका परिवार व्यक्तिहरूलाई भोलि विभाजित भएर दुईटा कांग्रेस जारी हो कि भन्ने पनि देखिन्छ। तर विधिवत रूपमा औपचारिक कांग्रेस त एउटै रहन्छ। ठूलो चुनौती भनेको यो चाहिँ नै विरासतयुक्त नेतृत्व हो कि विरासत मुक्त नेतृत्व हो, त्यसको द्वन्द हो। र भनौँ आज प्रारम्भ भएको अधिवेशनले विरासत मुक्त नेतृत्वलाई नै अनुमोदन गरेर अगाडि बढ़ाउँछ भन्ने अपेक्षा गर्न सकिन्छ।
8: देउवा पक्ष पनि समानान्तर महाधिवेशनको गतिविधिमा सक्रिय भएको अवस्था छ। अब साँच्चीकै महाधिवेशन हुने सम्भावना कति छ यो पक्षको?
7: देउवा पक्षले महाधिवेशन गर्दैनन् भनेर भन्न मिल्दैन। त्यो अब कांग्रेसको महाधिवेशन नभइकन कांग्रेसको नाममा एउटा पक्षले गरिने महाधिवेशनको प्रयास मान्न सकिन्छ। निकै एक्लिएर गइसकेको देखिन्छ। अधिकांश मानिसहरू त्यो छोडेर एउटा कांग्रेसको मूलधारमै समाहित भएको देखिन्छन्। गगन थापाको नेतृत्वमा नै कांग्रेसले एउटा आफ्नो लय पक्रेको जस्तो लाग्दछ मलाई।
8: देउवा फर्किसके पछाडि समानान्तर रूपमा दुवै समूह शक्तिशाली देखिन्थ्यो, तर अहिले पछिल्लो समय अलिकति निकटहरूले साथ छोड्दाखेरि देउवा अलिकति कमजोर हुनुभयो भन्ने खालको पनि मनोवैज्ञानिक प्रभाव पर्यो भने चाहिँ यसलाई कसरी लिनुभएको छ?
7: त्यो खालको बुझाइ सही हो, मलाई पनि त्यस्तै लाग्दछ। सधैँ त कहिले सक्छ र भन्ने खालको एउटा सुताइ केही मानिसहरूमा हुन सक्दछ, कमजोर भएर गएको छ एउटा। त्यो हो हेर्दाखेरि त ठुला हेभी वेट छ नि त कांग्रेसको प्रतित्व ती अनुहारहरूले गर्न सकिरहेको जस्तो लाग्दैन मलाई।
8: यो कांग्रेसभित्रको केन्द्रको आन्तरिक लडाई अथवा शीर्ष नेताहरू बीचको टकराव अथवा पार्टीको मूल नेतृत्व बीचको विवादले गाउँ गाउँसम्म अलिकति राजनीतिक रूपमा अन्यलता सृजना भएको अवस्था छ। कांग्रेसमा विचार राख्नेहरूको लागि के हुन्छ यसको प्रभाव लामो?
7: अब यस्तो होइन, पार्टीभित्र केही चाहिँ भिन्न दृष्टिकोण आउनु, नेतृत्वका बीचमा केही चाहिँ कहिले काहीँ प्रतिस्पर्धा हुनु, गुटहरू निर्माण हुनु पार्टीको राजनीतिमा, यो कुनै अनपेक्षित कुरा होइन। हेर्नुहोस्, त्यसलाई व्यवस्थापन गर्ने पार्टीको विधि र परम्परा कस्तो छ, त्यो विधि र परम्परा नै हाम्रो सबैभन्दा ठुलो कमजोर पछि रहेको छ। व्यक्तिगत टक्कर मात्रै बढी छ। तपाईँले भने जस्तै वास्तवमा कांग्रेसको संगठन संरचना कुनै न कुनै रूपबाट देशव्यापी प्रभावित छ। स्थानीय चुनाव र प्रदेशको चुनाव मुलुकमा आउँदैछ। अब जनसमर्थनको ठूलो चुनौती कांग्रेसमा विद्यमान छँदैछ। सुदृढ गरेर जनविश्वासलाई पुनस्थापित गर्ने जुन जिम्मेवारी छ त्यसमा अब मूल नेतृत्व सबैभन्दा बढी जिम्मेवार हो।
8: प्रतिकूल परिस्थितिमा पनि कांग्रेसभित्र युवाहरूको आकर्षण भन्ने देखिन्छ, यसलाई चाहिँ कसरी
7: के लाग्दछ भन्दाखेरि अब कांग्रेस समाप्त भएर जाने पार्टी त होइन नि, कमजोर हुनु एउटा कुरा हो, एउटा चुनाव हार्दैमा पार्टी समाप्त भएर जाने कुरा होइन। यत्रो एउटा इतिहास बोकेको छ, इतिहास मात्रै होइन, जुन पार्टी अहिले जितेर सत्तामा पुगे पनि त्यसको आधार तय गरिदिने योगदान त नेपाली कांग्रेसको हो नि त. नेपाली कांग्रेसले नै लोकतन्त्र नेपालमा बित्याउने काम गर्यो. उसैको नेतृत्वमा तपाईँको राणा शासन ढाल्ने मात्रै होइन कि लोकतान्त्रिक संरचनाको निर्माणको कामहरू भयो. त्यही संरचनाभित्र आज सबै दलहरू चाहिँ राजनीति गर्ने प्रतिस्पर्धा गर्ने ठाउँ पाएको छ. अब गैर कम्युनिस्ट पृष्ठभूमि एउटा भनौँ आधार बनाएर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भए पनि लोकतन्त्रमा प्रति त्यो पार्टी कति चाहिँ विश्वासिलो हुन्छ भनेर त्यो पुष्टि हुन बाँकी नै छ. त्यसैले कांग्रेसको एउटा मत चाहिँ अहिले पनि सुरक्षित छ, खालि त्यसलाई परिचालन गर्ने नेतृत्वको कमजोरी नयाँ किसिमबाट ड्राइभ दिने त्यो कमीले गर्दाखेरि यो भएको.
5: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल. सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा. खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर.
9: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%.
10: विशेषताहरू रु 3 करोड़ सम्मको कर्जा सुविधा.
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
10: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि.
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर.
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह.
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्. शर्तहरू लागू हुनेछन्.
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू, बन्द सत्र भोलिदेखि शुरू हुने, उद्घाटन समारोहमा अरू दलका नेताहरूबाट बदलीको कांग्रेसदेखि देश समस्यामा परेको समचर्चा, सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा कमजोरीको आत्मसमीक्षा, चुनाव अघि अरू दलसँग गठबन्धन नगर्ने प्रस्ताव, फूटको जोखिम कायम रहे पनि महाधिवेशनसँगै कांग्रेसले लय समातेको राजनीतिक विश्लेषण लगायतका खबर प्रस्तुत गर्यौं.
6: राजदूत चाङ माओ मिङले मुस्ताङको कोरला नाकामा रहेको अध्यागमन कार्यालयको निरीक्षण गर्नुभएको छ. चिनिया राजदूत सहितको उच्चस्तरीय टोली कोरला नाका हुँदै नेपालको लोमान्थाङ पुगेको हो. मुख्य नाका रसुवा र तातो पानी बन्द रहेको र कोरला नाका सड़क पनि अवरूद्ध रहेको बेला चिनिया राजदूतको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ. दशैं लगायत चाडपर्व नजिकिँदै गर्दा चीनसँग जोड़िएका प्रमुख स्थलमार्गहरू पूर्ण रूपमा बन्द हुँदा बजारमा ठूलो प्रभाव परेको छ. बाढ़ी पहिरोले तीनवटै नाका प्रभावित भएपछि दशैं तिहार लक्ष्य चार लत्ता कपड़ा, जुत्ता, चप्पल, इलेक्ट्रोनिक्स र घर सजावटका सामग्रीहरू बाटोमै रोकिएका छन्. सयौं कन्टेनरहरू बाटोमा थन्किएपछि व्यापारीहरूले सामानको चरम अभाव र मूल्य वृद्धिको जोखिम बढ़ेको बताएका छन्. डेढ़ महिनादेखि सामान रोकिएपछि री रूट गर्दा प्रति कन्टेनर ढुवानी खर्च 1 लाखबाट बढ़ेर 5-6 लाख रूपियाँसम्म पुगेको छ. यसले गर्दा बजारमा 25-30% मूल्य बढ़ेको व्यापारीहरूको अनुमान छ. चाडपर्वको समयमा चिनिया नाका बन्द हुँदा उत्पन्न सामानको अभाव र बढ़ेको ढुवानी खर्चले निम्न आय भएका उपभोक्ताहरूलाई सबैभन्दा बढ़ी मार पारेको छ. सरकारले कूटनीतिक पहल गरेर प्राविधिक रूपमा सम्भव भएका नाका खोल्नुपर्ने माग बढ़िरहेका बेला चिनिया राजदूत सहितको टोली कोरोला नाका पुगेको हो.
5: यसैबीच अविरल वर्षाले क्षति पुर्याएको बेनी जोमसोम कोरोला सड़क अन्तर्गत म्याग्दी खण्डमा गाड़ी सञ्चालनका लागि मरमत कार्य तीव्र रूपमा भइरहेको छ. चीनसँगको व्यापारिक नाका जोड्ने मुस्ताङ स्याउ र भेडाच्याङडा बजारसम्म पुर्याउने तथा पर्यटन याम शुरू भएकाले यो सड़क मरमतलाई सरकारले उच्च प्राथमिकता दिएको छ. बाढ़ी पहिरोले 55 ठाउँमा क्षति पुर्याएको यो सड़कको धेरैसो खण्डमा मरमत सकिए पनि राहु पारेदेखि पोखरे बगरसम्मको 15 किलोमिटर क्षेत्रमा काम भइरहेको छ. आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार सबै तालमेल मिलेमा अबको एक हप्तादेखि 10 दिनभित्र चारपाङ्रे गाड़ी सञ्चालन गर्ने लक्ष्यसहित मजदूर र उपकरणहरू परिचालन गरिएको छ. तिल्केनी चौर क्षेत्रमा अवरोध हटेसँगै सदरमुकाम बेनीसँगको यातायात सम्पर्क भने जोड़िएको छ.
6: यसैबीच रसुवा र नुवाकोट सीमामा रहेको भित्रावतीको फलाखु खोलामा बन्ने बेली ब्रिज दशैं अघि नै सञ्चालनमा ल्याउने नेपाली सेनाले जनाएको छ. भदौ 10 गतेको बाढ़ीले पक्की पुल बगाएपछि त्यहाँ नेपाली सेनाको नेतृत्वमा बेली ब्रिज डाँडको काम भइरहेको छ. नेपाली सेनाका प्रवक्ता सहायक रती राजाराम बस्नेतका अनुसार निर्माण सामग्रीहरू पुर्याइसकेर दशैं अघि नै गाड़ी सञ्चालन गर्ने लक्ष्यका साथ द्रुत गतिमा काम भइरहेको छ. बेली ब्रिज सञ्चालनमा आएपछि राजधानी काठमाण्डौसँग रसुवाको अवरूद्ध सड़क सम्पर्क पुनः जोड़िएर आवत जावतमा राहत मिल्नेछ.
5: नेपाली विज्ञहरूले भदौ 10 गते भोटेकोशी नदीमा बाढ़ी ल्याउने हिम पहिरो झरेको यथार्थ समय स्थान र गति पत्ता लगाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारी र शिव सुवेदीको नेतृत्वमा स्वदेशी एवं विदेशी वैज्ञानिकहरूको सहकार्यमा गरेको यो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल सेस्मिकामा प्रकाशित भएको छ। अध्ययन अनुसार भदौ 10 गते बिहान 8:37:16 तांगुरी हिमालमा हिम पहिरो झरेको हो। अनुसन्धानकर्ताहरूले नेपाल र चीनका विभिन्न ठाउँमा जडान गरिएका 45 भूकम्प मापक यन्त्रबाट प्राप्त उच्च फ्रिक्वेन्सीका तरंगहरूको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका हुन्। पहिरो जानुभन्दा 17 अघि पनि त्यही क्षेत्रमा 2.5 म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। प्रतिवेदन अनुसार हिम पहिरोको पहिलो 25 किलोमिटरसम्म बाढ़ी प्रति घण्टा 163 किलोमिटरसम्मको अधिकतम गतिमा भएको थियो भने नदीको भिरालोपन घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रति घण्टा 33 किलोमिटरमा झरेको थियो। भूकम्पीय तथ्याङ्कले पहिरो खसे लगत्तैको पहिलो 15 मिनटमा अत्यधिक उच्च ऊर्जा र कम्पन रहेको र त्यसपछि बाढ़ीको भावसँगै त्रिशुली किनारमा घण्टौंसम्म निरन्तर कम्पन रेकर्ड भएको देखाएको छ। यो विपद संसारका विभिन्न भागमा रहेका भूकम्प मापक यन्त्रले समेत रेकर्ड गरेका थिए। विज्ञहरूले भविष्यमा उच्च हिमाली क्षेत्रमा आउने यस्ता आकस्मिक विपदहरूको पूर्व सूचना दिन र समयमै सतर्कता अपनाउन प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क तथा अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड़ दिएका छन्।
6: बाराको देवताल गाउँपालिका वड़ा नम्बर 6 माछा पोखरीमा डुबेर दुई किशोरीको ज्यान गएको छ। 14 निशा पटेल र 14 चाँदनी पटेलको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजा बाबु ठाकुरले जानकारी दिनुभयो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएका दुवै किशोरी हिजो डुबेर बेपत्ता भएका थिए। खोजीका क्रममा दुवै किशोरी मृत अवस्थामा फेला परेका प्रहरी निरीक्षक ठाकुरले जानकारी दिनुभयो।
5: यसैबीच सन्तानको स्वास्थ्य दीर्घ जीवन र कल्याणको कामना सहित मधेसभर श्रद्धापूर्वक मनाइने जितिया पर्व आज सम्पन्न भएको छ। मधेसका सन्तानवती आमाहरूले 36 घण्टा भन्दा लामो कठोर निर्जला व्रत बसि यो पर्व समापन गरेका हुन्। यसअघि सप्तमीका दिन पवित्र स्नान गरी व्रत संकल्प गरेका महिलाहरूले अष्टमीको रात ओगटन अर्थात दर खाई शनिबारदेखि निराहार व्रत शुरू गरेका थिए। व्रतको विधान अनुसार नवमी तिथि शुरू भएसँगै आज बिहान व्रत समापन गरिएको हो। व्रतको अवसरमा व्रतालु महिलाहरूले पवित्र जलाशयमा स्नान गरी आफ्ना दिवंगत महिला पितृहरूलाई तर्पण समेत दिएका छन्। राजा जित वाहनको आराधनामा गरिने यो पर्वको प्रभावले सन्तान पराक्रमी परोपकारी र दीर्घजीवी हुने जनविश्वास रहिआएको छ। भविष्य पुराणमा समेत चर्चा गरिएको यो ऐतिहासिक तथा धार्मिक व्रत द्वापर युगदेखि नै चलिआएको विश्वास गरिन्छ।
6: सरकारले सड़कमा जथाभावी पार्किङ गर्ने र सड़क पेटीमा अनधिकृत रूपमा सामान थुप्पार्ने प्रवृत्तिलाई कानूनी दायरामा ल्याउने गरी संसदमा राष्ट्रिय सड़क सुरक्षा विधेयक 2083 दर्ता गरेको छ। प्रस्तावित विधेयकको दफा 31 गाड़ी गुड़ने भाग वा पार्किङ निषेधित क्षेत्रमा गाड़ी राखेर दुर्घटना भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित गाड़ी धनी चालक वा सामान राख्ने व्यक्ति तथा संस्थाबाट असूल गरिने व्यवस्था गरिएको छ। यदि दुर्घटना गराउने गाड़ीको पहिचान नभएमा राष्ट्रिय सड़क सुरक्षा परिषदको कोषबाट पीड़ितलाई राहत दिने व्यवस्था छ। सड़क दुर्घटना न्यूनीकरण गर्न सड़क पूर्वाधार मन्त्रीको अध्यक्षतामा राष्ट्रिय सड़क सुरक्षा परिषद गठन गर्ने प्रस्ताव समेत विधेयकमा छ।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: कृषि मन्त्र नार्कसँग
12: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपालको लागि नयाँ प्रजातिको चरा कोलार्ड किङ फिसर अभिलेख भएको छ। धनुषाको जनकपुर धाम उपमहानगरपालिका 12 यो चरा फेला परेको हो। यही असोज 13 गते बेलुका चरा अवलोकनकर्ता अनिल मण्डलले यो चराको फोटो खिच्नु भएको नेपाल पंक्षीविद संघले जनाएको छ। संघका अनुसार मण्डलले नेपाल बर्ड रेकर्ड कमिटिमा विवरण सहित पठाउनु भएको चराको तस्वीरको अध्ययन राष्ट्रिय अन्तर्राष्ट्रिय पंक्षीविदहरूसँग राय सुझावपछि नेपालका लागि नयाँ चरा पुष्टि भएको हो। समुद्र किनारमा पाइने यो चरा बाटो बिराएर वा मौसमको कारण धनुषा आइपुगेको अनुमान छ। यससँगै नेपालमा चरा प्रजातिको कुल संख्या 904 पुगेको छ।
3: कफी खेतीको विस्तार र उत्पादनका हिसाबले काभ्रे देशकै अग्रणी जिल्लाको रूपमा स्थापित भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर 5,500 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने ग्रीन बीन कफी उत्पादन 641 मेट्रिक टन पुगेको छ। यसमध्ये काभ्रेमा मात्रै 497 हेक्टर क्षेत्रफलमा खेती हुँदै 121 मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको छ। काभ्रेका महाभारत र खानीखोला गाउँपालिकाले बोट गनेर र उत्पादनका आधारमा प्रोत्साहन रकम तथा अनुदान दिन थालेपछि किसानहरू थप व्यावसायिक बनेका छन्। पछिल्लो समय नेपालबाट 22 भन्दा बढ़ी देशमा कफी निर्यात हुन थालेको छ। पालिकाहरूको सक्रियता र किसानको मेहनतले काभ्रेलाई कफी खेतीको जिल्ला बनाउँदै पहाड़ी क्षेत्रका किसानको दीर्घकालीन आमदानीको भरपर्दो आधार समेत तयार पारेको छ।
4: हावाहुरीले बिजुलीका पोल र तारमा पुर्याएको क्षति मरमत नहुँदा सल्यानका दुई पालिकाका बस्ती 10 दिनदेखि विद्युत सेवा विहीन भएका छन्। असोज 10 गतेको हावाहुरीले गरेको क्षतिका कारण कपुरकोट गाउँपालिकाका विभिन्न वड़ा र शारदा नगरपालिकाको जलुके बस्तीका झण्डै 1170 घरधुरी विद्युत सेवाबाट वञ्चित भएका छन्। लामो समयदेखि बिजुली नहुँदा स्थानीय वासीहरू सौर्य टुकी र लालटिन बाल्न बाध्य भएका छन् भने मोबाइल चार्ज गर्न समेत घण्टौं हिँड्नु परेको छ। विद्युत नहुँदा खानेपानी, संचार, स्वास्थ्य सेवा तथा वड़ा कार्यालयबाट हुने अनलाइन सेवाहरू समेत पूर्ण रूपमा प्रभावित भएका छन्। विद्युत प्राधिकरण सल्यानका प्रमुख नरेश दत्त रावलले प्राविधिक जनशक्ति कम भएका कारण मरमतमा ढिलाइ भएको बताउनुभयो।
3: नेपाल दर्पणमा अब विदेशको खबर। ब्राजिलमा आज भइरहेको राष्ट्रपति चुनावमा बहालवाला राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो बीच मुख्य प्रतिस्पर्धा हुँदैछ। वैचारिक रूपमा विपरीत ध्रुवमा रहेका यी दुई उम्मेद्वार बीचको प्रतिस्पर्धालाई पछिल्ला वर्षहरूमा ब्राजिलकै सबैभन्दा महत्वपूर्ण राजनीतिक प्रतिस्पर्धाको रूपमा हेरिएको समाचार संस्था एपीले जनाएको छ। अरू 10 उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहे पनि उनीहरूले सीमित मत मात्र पाउने अनुमान छ। 80 वर्षका लुला 7 पटक राष्ट्रपति पदका लागि चुनावमा प्रतिस्पर्धा गरिरहनु भएको छ। उहाँ 4 पटक राष्ट्रपति बन्ने प्रयासमा हुनुहुन्छ। यद्यपि यसअघि उहाँका कार्यकाल लगातार थिएनन्। 45 फ्लाभियो बोल्सोनारो पूर्व राष्ट्रपति जायर बोल्सोनारोका छोरा तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिनुहुन्छ। बोल्सोनारोले ट्रम्पसँगको आफ्नो वैचारिक निकटतालाई चुनावी अभियानको मुख्य आधार बनाउनु भएको छ। उहाँले दुर्लभ खनिज लगायत रणनीतिक क्षेत्रमा ट्रम्प प्रशासनसँग अझ राम्रो सम्झौता गर्नुपर्ने धारणा राख्दै आउनु भएको छ। लुलाले अमेरिकाले ब्राजिलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न सक्ने जोखिमबारे चेतावनी दिँदै आउनु भएको छ। आजको मतदानमा राष्ट्रपतिसँगै 27 राज्यका गवर्नर, राज्य विधायिकाका सदस्य, संघीय कंग्रेससँगै 513 सदस्य तथा 81 सदस्यीय सिनेटका 54 सदस्य पनि निर्वाचित हुनेछन्।
4: अब खेल खबर। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्ने बताउनु भएको छ। सुर्खेतमा आज बसेको दशौं खेलकुद मूल आयोजक समितिको बैठकमा मन्त्री पोखरेलले प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नु भएको छ। उहाँले दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैदेखि शुरू भएको बताउनुभयो। कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको मिति पटक पटक सर्दै आएको छ। पछिल्लो पटक प्रतियोगिता आउँदो मंगसे 16 29 गतेसम्म आयोजना गर्ने निर्णय भएको छ। राष्ट्रिय खेलकुदको मिति यो पाँचौं पटक तोकिएको हो। 2079 साल असोज 28 कार्तिक 3 गतेसम्म गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुदपछि कर्णालीले दशौं संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपको 115 बोर्ड बैठकले 2081 साल मंगसे 2 9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। तर आवश्यक पूर्वाधार लगायतका तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सर्दै आएको छ।
3: जापानको आइसी नागोयामा सम्पन्न चलिरहेको विशौं संस्करणको एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा चीनले 169 स्वर्ण 89 रजत र 83 काँस्य जितेको छ। आयोजक जापान 83 स्वर्ण 95 रजत र 91 काँस्य सहित 269 पदक जितेर दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण 43 रजत र 68 काँस्य सहित 150 पदक जितेको छ। चौथो स्थानमा रहेको भारतले 21 स्वर्ण 27 रजत र 37 काँस्य सहित 85 पदक जितेको छ। बीसौं एसियाली खेलकुदमा नेपालले 2 काँस्य पदकमै चित्त बुझाएको छ। नेपालका लागि कराँतीका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले काँस्य पदक जिते। पछिल्ला संस्करणहरूसँग तुलना गर्दा नेपालको यो प्रदर्शन निराशाजनक बनेको छ। 2018 जकार्ता एसियाडमा प्याराग्लाइडिङ र 2022 हाङझाउ एसियाडमा कराँतेकी एरिका गुरूङले नेपालका लागि ऐतिहासिक रजत पदक जितेका थिए। तर यसपटक नेपाल रजत पदक विहीन बन्न पुग्यो। धेरै खेलाड़ीहरू प्रारम्भिक चरणमै रोकिए। यसले नेपाली खेलकुदमा अन्तर्राष्ट्रिय तयारी पूर्वाधार र पूर्व तयारीमाथि गम्भीर समीक्षा गर्नुपर्ने पाठ सिकाएको छ।
4: र पाकिस्तानकी तीव्र गतिकी बलर कायनात इम्तियाजले म्याच रेफ्रीको रूपमा करियर अघि बढ़ाउन अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छन्। उनले गएको अगस्त र सेप्टेम्बरमा कराचीमा आयोजित 19 वर्ष मुनिको पीसीबी राष्ट्रिय महिला टी20 प्रतियोगिताका खेलहरूमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्। दायाँ हाते बलर इम्तियाजले 13 वर्ष लामो आफ्नो खेल जीवनमा 19 एकदिवसीय र 21 टी20 अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छिन्। कायनात इम्तियाजले एक दिवसीय क्रिकेटमा 51.40 औसतमा 10 विकेट तथा टी20 अन्तर्राष्ट्रियमा 5.82 इकोनोमी रेटमा 8 विकेट लिएकी छन्। इम्तियाज म्याच रेफ्री बन्ने पाकिस्तानकी दोस्रो पूर्व महिला क्रिकेटर हुन्। यसअघि गएको अगस्तमा आइमान अनवरले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएकी थिइन्।
3: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू, बन्द 17 भोलिदेखि शुरू हुने। उद्घाटन समारोहमा अरू दलका नेताहरूबाट बदलिएको कांग्रेसदेखि देश समस्यामा परेको सम्म चर्चा।
3: सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा कमजोरीको आत्मसमीक्षा, चुनाव अघि अरू दलसँग गठबन्धन नगर्ने प्रस्ताव। फुटको जोखिम कायम रहे पनि महाधिवेशनसँगै कांग्रेसले लय समातेको राजनीतिक विश्लेषण।
4: चिनिया राजदूत सहितको टोलीद्वारा कोरला नाथाको अवलोकन, चाड पर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा।
3: ब्राजिलको राष्ट्रपति चुनावमा लुला र बोल्सोनारो बीच तीव्र प्रतिस्पर्धा। राज्यका गवर्नर, संघीय कंग्रेसका सदस्य तथा सिनेटका सदस्य पनि निर्वाचित हुँदै।
4: र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब नसर्ने, शिक्षा मन्त्री पोखरेलको भनाई। र एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपालले 2 काँस्यमै चित्त बुझायो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
4: लाउन सुन्नुहोस् न, कोही छ वरिपरि? लाउन कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
5: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
4: हो? हो दाई हो।
5: लाउन, अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
4: सुन्नुहोस् न दाई, हामी दुईजना जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लाउन के गर्ने होला, लाउन यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनको आई हुन्छ।
5: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
4: हुन्छ दाई, हुन्छ।
5: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग 4 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै आऊ, सबै काम छाडेर। सुन्नुहोस् भाइ, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
4: हुन्छ दाइ, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
6: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
7: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: 来人，东西东西东西，那江子给盖了帐，拿你帐。
1: 哎，这个，那这个。好，那来。

0: मुक्तापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठा गुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यगतको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो,
5: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा 2 पिपरा कपिल वस्तु।
6: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
5: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।
7: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
8: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
7: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेशन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
8: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
7: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: दसैं आयो नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ त्यसो भए यो दसैं बनाऊ अझै विशेष
2: बजाजले ल्याएको छ बजाज गेम अफ पावर खेल्ने
1: हो नि खेल्ने हो जित्ने हो
3: यस दसैंमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट CR7 हुर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्
1: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट
2: त्यसैले यो दसैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा
4: केदारनाथ अटोमोबाइल प्राली बाढगंगा एक बैरिया तपाईँको आफ्नै बजाज शोरूम
1: सम्पर्क नम्बर 9857050243 9803151417 र 9803151423

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्याण्डको 99.6 MHz इन्टरनेट अनलाइन www.buddhawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट गगनको राजनीतिक प्रतिवेदनमा कांग्रेस रूपान्तरणको खाका, चुनावी गठबन्धन नगर्ने, प्रधानमन्त्री दुई कार्यकालमा सीमित गर्ने, स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन, अस्पतालको चुहावट नियन्त्रणमा जोड़, कुष्ठरोग निवारणमा प्रदेश सरकारको प्राथमिकता, गाउँ गाउँमा छाला रोग पहिचान अभियान, संक्रमण घट्दै गए पनि जोखिम कायमै, शिवराजमा निशुल्क आँखा शिविर, 300 बढ़ीले लिए सेवा, स्थानीय स्तरमै विशेषज्ञ सेवा पाएपछि सेवाग्राही लाभान्वित, चीनतर्फका नाका प्रभावित हुँदा भैरहवा भन्सारमा आयातको चाप, सुनौलीसम्म 14 किलोमिटर मालवाहकको लाइन, र प्रहरीद्वारा अवैध रूपमा भन्सार छरीका कपड़ा बरामद, देवदहमा गोली चल्दा एक युवक घाइते, पिस्तोल र गोली सहित 3 पक्राउ, थप अनुसन्धान जारी।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया, कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाणगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
0: अब समाचार विस्तारमा। नेपाली कांग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनमा पेश गर्नका लागि राजनीतिक प्रतिवेदन तयार पार्नु भएको छ। आउँदो 4 वर्षका लागि कांग्रेसको वैचारिक, संगठनात्मक र आर्थिक कार्यदिशा प्रस्तुत गरिएको यो प्रतिवेदनमा विगतका कमजोरीको निष्पक्ष आत्मसमीक्षा गरिएको छ। प्रतिवेदनमा पछिल्ला 2 दशकमा पार्टी उद्देश्य भन्दा पद र सत्तामा केन्द्रित गएको, भागबण्डा र गुटबन्दीले नैतिक धरातल कमजोर बनाएको तथा युवा पुस्तासँगको दूरी बढ़ेको यथार्थ स्वीकार गरिएको छ। नागरिकसँग औपचारिक रूपमा क्षमायाचना गर्दै पार्टीलाई पूर्ण रूपमा पूर्व संरचना गर्ने प्रतिवेदनमा उल्लेख छ। मुख्य प्रस्तावहरूमा आउँदो चुनावदेखि कुनै पनि दलसँग गठबन्धन नगर्ने, आफ्नै एजेण्डा र उम्मेद्वार सहित मतदानमा जाने नीति लिएको छ। उम्मेद्वार छनौटमा प्राथमिक चुनाव प्रणाली अप्नाउने र प्रधानमन्त्रीको कार्यकाल 2 कार्यकालमा सीमित गर्ने संवैधानिक पहल गर्ने प्रस्ताव छ। त्यस्तै संसदमा 38 सीट सहित सरकारका काम कार्यवाहीमाथि कड़ा निगरानी राख्न, छाया सरकारको अभ्यास गर्ने, न्यायपालिका र संवैधानिक निकायमा दलीय भागबन्दा नगर्ने सार्वजनिक प्रतिबद्धता जनाइएको छ। अर्थतन्त्रतर्फ निजी क्षेत्रलाई सहायत्रीका रूपमा लिँदै उत्पादन उद्यम र रोजगारी सिर्जनालाई प्राथमिकता दिएको छ। भ्रष्टाचार नियन्त्रणका लागि आन्तरिक रूपमा स्वतन्त्र निकाय गठन गर्ने र पार्टी पदाधिकारीका लागि उच्च नैतिक मापदण्ड लागू गर्ने प्रस्ताव गरिएको छ। समुन्नत नेपाल, सम्मानित नेपालीको अवधारणा सहित प्रस्तुत यो प्रतिवेदनले कांग्रेसलाई चुनावका बेला मात्र सक्रिय हुने, दलबाट निरन्तर नागरिकसँग जोड़िने राजनीतिक संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। संघीय सरकारबाट प्राप्त सशर्त अनुदानको रकम खर्च हुन नसकी फिर्ता जाने अवस्था अन्त्य गर्नुपर्नेमा उहाँले विशेष जोड़ दिनुभयो। राप्ती उपत्यका देउखुरीमा आयोजित आर्थिक वर्ष 2082-83 सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्र प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। प्रदेशको कुल बजेटको करिब 15% स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको जानकारी दिँदै उहाँले संघबाट प्राप्त हुने बजेट क्रमशः घट्दै गएकाले उपलब्ध स्रोतको अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो। प्रदेश र स्थानीय तहबीच समन्वय गरेर स्वास्थ्य कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिँदै उहाँले कुपोषण न्यूनीकरण र विद्यालय केन्द्रित स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिन निर्देशन दिनुभयो। विद्यालय तहबाटै स्वास्थ्य जीवनशैली र पोषण सम्बन्धी चेतना विकास गर्न आवश्यक रहेको उहाँको भनाई छ। मुख्यमन्त्री आचार्यले प्रदेश मातहतका अस्पतालको व्यवस्थापन सुधार गर्दै चुहावट नियन्त्रण गर्नुपर्ने बताउनुभयो।
5: यसलाई अर्को वर्ष हामी नजरअन्दाज गर्दा फेरि हामी पछाडि परिरहेका हुन्छौ। यसको पनि त्यसको पनि पूर्ण रूपले संरक्षण गर्दै थप उपलब्धि हासिल गर्नको निम्ति आफ्ना कार्य योजनाहरू बनाउनु जरूरी छ र धेरै कुराहरूमा स्वास्थ्य क्षेत्रमा लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई हामीले उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरिरहँदा झन्डै अब भौतिक र अनि पूर्वाधार क्षेत्र र अनि चालुतर्फ हिसाब गर्ने हो भने झन्डै प्रदेशको 15% बजेट लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरे। त्यो लुम्बिनी प्रादेशिक अस्पतालको कामलाई पर राखेर हेर्ने हो भने पनि 10% अहिले पनि हामी पछि गएर प्रदेश सरकारको बजेट स्वास्थ्य क्षेत्रमा हामी बजेट विनियोजन गरेका छौँ।
0: स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले स्वास्थ्य क्षेत्र प्रदेशका करिब 52 लाख नागरिकसँग प्रत्यक्ष जोड़िएको विषय भएकाले संवेदनशील भएर काम गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको प्राथमिकता निर्धारण गरी समाधानको स्पष्ट योजना बनाउनुपर्ने उहाँको भनाई छ।
6: आफ्नै समीक्षा र हाम्रो समीक्षा गर्नुपर्ने जरुरी ठान्छ। त्यो भनेको एउटा हु आइएम आई हु म को हुँ म हु आर वी आर हु हामी को हौ हामी भनेर हामी यहाँ दुईटा आएका छौँ। म मुख्यमन्त्री आएको छु, म स्वास्थ्य मन्त्री आएको छु, म संघीय सचिव आउनु भएको छ, हामी सबै आएका छौँ। त यसको जवाब 70-80% मान्छेहरूले जवाफै नदिइकन मर्दा रहेछ। म को हुँ भन्ने कुरा थाहै नपाए, हामी को हौ भन्ने कुरा थाहै नपाएर मर्दा रहेछ। बाँकी 25-30% म को हुँ हामी को हौ भन्ने कुरा थाहा पाएर मात्रै आफ्नो कामलाई सम्पादन गर्दा रहेछ।
0: समीक्षामा स्वास्थ्यका प्रमुख सूचकबारे जानकारी दिँदै मातृ मृत्युदरमा सुधार आएको तर राष्ट्रिय खोप कार्यक्रमका केही सूचक लक्ष्य अनुसार अघि बढ़न नसकेको बताइएको थियो। रूपन्देही नवलप्रासी र पाल्पामा घरमै सुत्केरी हुने अवस्था शून्यमा सरे पनि कपिलवस्तुमा आजै होम डेलिभरीको अवस्था रहेको जानकारी दियो। कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक औषध 1151 र भालुवाङ अस्पतालमा 49 जनाले सेवा लिने गरेको जानकारी दिएको थियो। आयुर्वेद स्वास्थ्य जीवनशैली पोषण नसर्ने रोगको स्क्रीनिङ लगायतका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो। कुनै समय कुष्ठरोग लागेमा पूर्व जन्मको पापको फल भन्ने प्रचलन थियो। कुष्ठरोगीलाई गाउँदेखि टाढा बसाल्ने र कोही पनि सम्पर्कमा जान नदिने परम्परागत विश्वास थियो। तर अहिले कुष्ठरोगलाई सामान्य रूपमा लिन थालिए पनि संक्रमण भने तुलनात्मक रूपमा घट्न सकेको छैन। यसैबीच लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छालारोग पहिचानका लागि स्क्रीनिङ अभियान सञ्चालन गर्ने भएको छ। बढ्दो कुष्ठरोग निवारणका लागि प्रदेश सरकारले स्क्रीनिङ अभियान सञ्चालन गर्न लागेको हो। एक रिपोर्ट।
7: नेपालमा हाल 2409 नयाँ कुष्ठरोगी पहिचान भएका छन्। उपचारमा रहेका बिरामीको संख्या 2608 रहेको छ, जसमध्ये लुम्बिनी प्रदेशमा हाल 547 जना कुष्ठरोगका बिरामी छन्। नयाँ रोग लाग्नबाट बचाउन तथा पहिचान गर्न प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान चलाउन नितान्त आवश्यक रहेकोमा जोड़ दिएको छ। साथै कुष्ठरोगका कारण हुने लालसना र भेदभाव खटाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राखिएको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ।
8: हरेक जिल्लामा छ, सबैभन्दा कम भनेको चाहिँ रुकुम इस्टमा दुईवटा मात्रै छ भने, यसै गरी सबै जिल्लामा केही न केही हिसाबमा त्यस्तो डिस्ट्रिब्युसन देखिन्छ।
7: नेपाल कानून समाजले दाङको भालुबाङमा आयोजना गरेको कुष्ठ प्रभावित नागरिकहरूका संवैधानिक तथा कानूनी अधिकार विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री देवनारायण आचार्यले चालू वर्ष प्रदेशका सबै जिल्लामा छाला रोगको पहिचान गर्ने अभियान सञ्चालन गरिने बताउनुभयो। उहाँले कुष्ठरोगका बिरामीको संख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेकोमा जोड़ दिनुभयो। उहाँले कुष्ठरोग निवारणका लागि प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो।
5: उच्च प्राथमिकतामा राखेर प्रदेश सरकारले आफ्नो कार्यक्रमहरू अगाडि बढाइराखेको छ र कार्यान्वयन गर्ने सवालमा केही जटिलताहरू आएका कुराहरू जुन यहाँ साझेदारी संस्थाका प्रतिनिधि साथीहरूले सुझाव दिनुभएको छ, त्यसमा हामी फेरि पुनः छलफल गरेर हाम्रा कार्यविधि सच्याएर अथवा त्यसलाई लचिलो बनाएर हामी जान सकिने अवस्था रहेसम्म हामी अगाडि बढ्नेछौँ।
7: पूर्व प्रधान न्यायाधीश कल्याण राज श्रेष्ठले कुष्ठरोग मानव तथा मानव अधिकारसँग जोडिएको विषय भएको बताउनुभयो। उहाँले नयाँ प्रभावितको खोजीलाई व्यापक बनाउँदै उपचारको पहुँचमा ल्याउन र प्रभावित व्यक्तिमा आत्मविश्वास जगाउन आवश्यक रहेको बताउनुभयो।
9: त्यसलाई कसरी म्यानेज गर्ने भन्ने कुरा हो, यो आज मानव अधिकारको दृष्टिकोणबाट हेर्ने अवस्थामा भइरहेको छ।
7: पछिल्लो समय कुष्ठरोगको संक्रमण घट्दै गए पनि जोखिम भने कायमै रहेको छ, तसर्थ तीनै तहका सरकारले कुष्ठरोग निवारणका लागि ठोस कार्यक्रम सहित गाउँ गाउँमा व्यापक अभियान चलाउन नितान्त आवश्यक देखिन्छ। दाङको दिउखुरीबाट हाम्रा सहकर्मी सन्तोष कुमार गुप्ताको रिपोर्ट।
0: रिपोर्टपछि अब बाँकी प्रसंग। शिवराज नगरपालिका पाँचमा निशुल्क आकाश शिविर सम्पन्न भएको छ। छन्द कालेबाबु नारायणी आकाश अस्पताल बहादुरगंजको प्राविधिक सहयोग तथा शिवराज नगरपालिका पाँच नम्बर वडा कार्यालयको आयोजना र व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो। शिविरमा करिब 345 जना सेवाग्राहीले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन्। परीक्षणका क्रममा 34 जना मोतिया बिन्दुका बिरामी पहिचान भएका छन् भने आँखामा समस्या देखिएका 45 जनालाई निशुल्क चश्मा वितरण गरिएको छ। वडाध्यक्ष नेत्र प्रसाद बेलवासेले वडावासीलाई सहज रूपमा आँखा परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले आर्थिक अभाव वा अन्य कारणले आँखाको उपचारबाट वञ्चित नागरिकलाई स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने जानकारी दिनुभयो। शिविरमा आँखा परीक्षण, समस्या पहिचान तथा आवश्यक परामर्श प्रदान गरिएको थियो। स्थानीय स्तरमै विशेषज्ञ सेवा पाएपछि सेवाग्राहीहरू पनि लाभान्वित भएका छन्। बाणगंगा नगरपालिका दुई गोबडी हवा स्थित नव जागित्री सामुदायिक वन उपभोक्ता समूहको 17 वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा सामुदायिक वनले आगामी वर्षका लागि 3,17,11,112 रूपियाँको बजेट प्रस्तुत गरेको छ। सभामा वन संरक्षण, विकास, निर्माण, रोजगारी सिर्जना तथा उपभोक्ताको आर्थिक र सामाजिक हितलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा वन समूह सभाका अध्यक्ष पदम अधिकारीले वन संरक्षणलाई प्राथमिकतामा राख्दै उपभोक्ताको आर्थिक तथा सामाजिक हितका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। बारगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर दुईका वडाध्यक्ष विष्णु प्रसाद पौडेलले सामुदायिक वनले वन संरक्षणसँगै रोजगारी सिर्जना र स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो। उहाँले स्थानीय सरकार र सामुदायिक वनबीचको सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने बताउनुभयो।
10: अगाडि बढ्ने हो। अघिल्लो चौहत्तर सालपछि बनाएका कतिपय संरचना भत्किसके, हरेक चिजको आयु हुन्छ, आयु पुरा भइसकेपछि बनाएका संरचना भत्किएर जान्छ, फेरि बनाउनु पर्ने हुन्छ। त्यस कारणले विकास र हाम्रा आवश्यकता, हाम्रा अभिलाषा, हाम्रा आकांक्षाहरू कहिले पनि पुरा हुँदैन। यो अनन्त कालसम्म मानव जाति रहेसम्म, मानव जीवन रहेसम्म निरन्तर चलिरहने प्रक्रिया हो। मूल कुरा हामी सार्वजनिक पद धारण गरेका व्यक्तिहरू आफ्ना उपभोक्ताहरूबाट, आफ्ना मतदाताहरूबाट जे आदेश हामीले पाएका छौँ त्यो आदेशको पालना गर्ने दिशातर्फ हामी बढ्यौँ कि अघि बढ्यौँ कि लफङ्गिएर भतङ्गिएर आफ्नो कर्म छोडेर कुकर्मतिर लाग्यौँ, मूल कुरा त्यो हो।
0: यस्तै सब डिभिजन वन कार्यालय पिपराका प्रमुख दिनेश प्रसाद जयसवालले सामुदायिक वनले वन संरक्षणसँगै विकास, निर्माण, रोजगारी र सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।
10: भूमिका खेल्न सक्छ भन्ने विचार गर्दै गयो आर्थिक सुधार सभा र जीवनमा भएका विवादका कुराहरू, भएका कठिनाईका कुराहरूलाई आगामी दिनमा कसरी लैजाने भन्ने कुरो आउनु नदिने भन्ने कुरो त्यस्ता समस्याहरूलाई पनि यहाँबाट नै तय गर्नु समीक्षा गर्नुहुने छ।
0: साधारण सभामा सचिव नरमाया पुनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष लीलबहादुर राणाले आर्थिक प्रतिवेदन तथा आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष बेलमाया पुन लगायत पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव नरमाया पुनले गर्नुभएको थियो। सभामा वैज्ञानिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष रेणु सेन, इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक कालिका कार्की, सशस्त्र प्रहरी बलका प्रमुख प्रेम सिंह धामी, वन कार्यालयका अधिकारी, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सामुदायिक वनका उपभोक्ताहरूको सहभागिता रहेको थियो। बाणगंगा नगरपालिकाले चाडपर्व नजिकैसँगै बजार अनुगमनलाई तीव्रता दिएको छ। नगरपालिकाले बजारमा बिक्री वितरण भइरहेका दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको गुणस्तर, म्याद र व्यवसाय सञ्चालनको वैधानिकता बारे तीन दिनदेखि निरन्तर अनुगमन गरिरहेको छ। अनुगमनका क्रममा बजारमा बिक्रीका लागि राखिएका खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको प्याकेजिङ, लेबल, उत्पादन मिति, उपभोग्य मिति तथा म्याद गुज्रिएका अवस्था लगायतका विषयमा निरीक्षण गरिएको नगरपालिकाले जनाएको छ। दशैं तिहार तथा चाडपर्व नजिकै गर्दा बजारमा गुणस्तरहीन सामग्रीको प्रयोगबाट उपभोक्तालाई जोगाउने उद्देश्यले बजार अनुगमनलाई प्राथमिकता दिएको घरेलु तथा साना उद्योग विकास अधिकृत मदन प्रसाद घिमिरेले बताउनुभयो।
11: र यस वर्ष पनि दसैँ तिहार नजिकै छ, चाडपर्व आउँदैछ, त्यस्तो समयमा अल्पयापी नै जनताको उपभोक्ताको हकको संरक्षणको लागि म्यादमा आएका सामानहरू जनताले नगरौँ, प्रयोग नगरौँ, सबै प्रतिष्ठानहरू, उद्योग व्यापारहरू करको दायराभित्र आउन्, सबैले व्यवसाय करमा आबद्ध हुन् र विधि विधान जहाँ दर्ता गर्नुपर्ने हो त्यहाँ दर्ता गरेर सञ्चालन गरून्।
0: आइतबार कोपवा, बैदौली, बनगाई, बोडगाउँ, पिपरा, बैरिया, प्रगतिनगर, बरूवा, मेसकुरी लगायतका क्षेत्रमा बजार अनुगमन गरिएको थियो। अनुगमनमा नगरपालिकाका कर्मचारी, उद्योग व्यापार संघका प्रतिनिधि, नगर प्रहरी, नेपाल प्रहरी तथा संचारकर्मीहरूको सहभागिता रहेको थियो। नगरपालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। चाडपर्वका बेला उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै बजारमा गुणस्तरीय वस्तुको बिक्री वितरण सुनिश्चित गर्ने नगरपालिकाले जनाएको छ। बाणगंगा नगरपालिका चार ठाकुरापुर स्थित ऐतिहासिक श्री चण्डेश्वरी नवदुर्गा भवानी मन्दिरमा श्रीमद देवी भागवत ज्ञान महायज्ञ 2083 तथा आध्यात्मिक उत्सव आयोजना हुने भएको छ। महायज्ञ तथा आध्यात्मिक उत्सवलाई भव्य र सफल बनाउन आज सुझाव सहयोग तथा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको हो। एक सामग्री कार्यक्रममा श्री चण्डेश्वरी दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुनाराम चालिसेले महायज्ञको मुख्य उद्देश्य धार्मिक तथा आध्यात्मिक पुण्य प्राप्ति सँगै मन्दिरको नियमित सञ्चालन संरक्षण तथा व्यवस्थापनका लागि अध्यक्षको स्थापना गर्नु रहेको बताउनुभयो।
12: मुख्य उद्देश्य धार्मिक तथा आध्यात्मिक पुण्य प्राप्त गर्नुका साथै श्री चण्डेश्वरी देवी मन्दिरको नियमित सञ्चालन संरक्षण र व्यवस्थापनका लागि अक्षको स्थापना गर्नु रहेको छ। यस पावन उद्देश्यमा यहाँहरूले गर्नुभएको सहयोगले मन्दिरको दीर्घकालीन सञ्चालनमा ठूलो योगदान पुग्ने विश्वास लिएको छु।
0: यस्तै नागरिक समाजका पूर्व अध्यक्ष दोलक पछ्याईले धार्मिक आस्था र सामाजिक एकतालाई जोड्ने यस्ता कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा प्रदान गर्ने बताउनुभयो। पत्रकारहरूको तर्फबाट नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व अध्यक्ष भेषराज पाण्डेले दशैं आफैमा उल्लास र उत्साहको पर्व भएकाले यही अवसरमा आयोजना हुन लागेको महायज्ञले धार्मिक पर्यटन सामाजिक एकता तथा पुरानो मन्दिरको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो। त्यसै गरी इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले चाडपर्वसँगै आयोजना हुने महायज्ञमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो। आयोजक श्री चण्डेश्वरी दुर्गा मन्दिर व्यवस्थापन समितिका अनुसार नवनिर्मित मन्दिरमा दुर्गा भगवतीको प्राण प्रतिष्ठा तथा मन्दिरको दीर्घकालीन सञ्चालन र संरक्षणका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्रीमद देवी भागवत ज्ञान महायज्ञ सञ्चालन गरिनेछ। महायज्ञमा देवी भागवत कथा वाचन धार्मिक तथा आध्यात्मिक कार्यक्रम सहित विभिन्न गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ। समितिले भक्तजन धर्मप्रेमी समाजसेवी बुद्धिजीवी तथा धार्मिक आस्थावान सम्पूर्ण महानुभावलाई महायज्ञमा सहभागी भई पुण्य लाभ लिन तथा मन्दिर संरक्षणको अभियानमा हातेमालो गर्न हार्दिक निमन्त्रणा गरेको छ। धर्म आस्था र सामाजिक एकताको संगम बन्ने अपेक्षा गरिएको यस महायज्ञले चण्डेश्वरी मन्दिरको संरक्षणसँगै स्थानीय धार्मिक पहिचानलाई थप उजागर गर्ने विश्वास गरिएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि नागरिक समाज सुरक्षा निकाय संचारकर्मी संघ संस्थाका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। चीनतर्फका रसुवागढी तातोपानी र कोराला नाकाबाट आयात प्रभावित भएपछि भारततर्फबाट सामान भित्रिने क्रम बढ्दा भैरहवा भन्सार नाकामा मालवाहक सवारीको चाप बढ़ेको छ। बाढ़ी पहिरो र सड़क अवरोधका कारण भारतबाट आएका सामान समेत गन्तव्यमा पुग्न ढिलाइ हुँदा सुनौलीदेखि भैरहवासम्म मालवाहक सवारीको लामो लाइन लागेको छ। जाम भारततर्फ करिब 14 किलोमिटरसम्म पुगेको भन्सार कार्यालयले जनाएको छ। चाड पर्वमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन नेपाल भारत समन्वयमा भन्सार संचालन समय राति 1 बजेसम्म बढ़ाइएको छ। सड़क अवस्था सुधार हुँदै गए पनि लामो समयदेखि रोकिएका सवारी एकैपटक गन्तव्यतर्फ पठाउनु पर्ने भएकाले तत्काल चाप घट्ने अवस्था नरहेको कार्यालयले जनाएको छ। व्यवसायीका अनुसार सड़क अवरोधका कारण ट्रक अभाव ढुवानीमा ढिलाइ र अतिरिक्त लागतको समस्या देखिएको छ। कपिलवस्तु प्रहरीले अवैध रूपमा भन्सार थली नेपाल भित्राइएका तयारी कपड़ा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट बीरबीजक नभएका लत्ता कपड़ा नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार कृष्णनगर नगरपालिका 6 देवन गढ़िया लगायतका स्थानबाट बरामद गरिएको लत्ता कपड़ाको कुल मूल्य 2,42,600 रूपियाँ रहेको छ। बरामद सामान आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। रूपन्देहीको देवदहमा गोली चल्दा एक युवक घाइते भएका छन्। देवदह नगरपालिका 5 मितेरी गाउँ मा हिजो अपरान्ह करिब 4 बजे गोली चल्दा बुटवल उपमहानगरपालिका 9 मिलनचोकका 22 वर्षीय रायन खत्री छेत्री घाइते हुनुभएको थियो। प्रहरीका अनुसार देवदह 5 भितेरी गाउँका दीपक भन्ने युवराज खरेलले चलाएको गोली लागेर खत्री घाइते हुनुभएको हो। उहाँको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनापछि प्रहरीले युवराज खरेल सहित सोही स्थानका 38 वर्षीय कमल शर्मा र 18 वर्षीय अमृत खरेललाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूबाट प्रहरीले एक थान पिस्तोल र 2 राउण्ड गोली समेत बरामद गरेको छ। स्थानीय अनुसार खरेलले घरमा आएका खत्रीलाई पिस्तोल देखाउने क्रममा अचानक गोली चलेको हो। यद्यपि गोली चल्नुको वास्तविक कारण खुलिसकेको छैन। प्रहरीले बरामद पिस्तोलको वैधानिकता तथा घटनाको कारणबारे समेत अनुसन्धान भइरहेको जनाएको छ। पाल्पाको तिनाउ गाउँपालिका 3 स्थित तल्लो सिद्धबाबा नजिक मोटरसाइकल सड़कबाट करिब 90 मिटर तल खस्दा एकजनाको मृत्यु भएको छ। आज दिउँसो 1:30 बजेको समयमा बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु 74/91 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कबाट भीड़तर्फ खसेको हो। दुर्घटनामा गुल्मीको छत्रकोट गाउँपालिका 3 47 वर्षीय नवराज पन्त गम्भीर घाइते हुनुभएको थियो। उहाँको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी भीमलाल भट्टराईले जानकारी दिनुभयो। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं। तर खबरबाट विदा हुनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। गगनको राजनीतिक प्रतिवेदनमा कांग्रेस रूपान्तरणको खाका, चुनावी गठबन्धन नगर्ने, प्रधानमन्त्री 2 कार्यकालमा सीमित गर्ने, स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन, अस्पतालको चुहावट नियन्त्रणमा जोड़, कुष्ठरोग निवारणमा प्रदेश सरकारको प्राथमिकता, गाउँ गाउँमा छाला रोग पहिचान अभियान, संक्रमण घट्दै गए पनि जोखिम कायमै, शिवराजमा निशुल्क आँखा शिविर 300 बढ़ीले लिए सेवा, स्थानीय स्तरमै विशेषज्ञ सेवा पाएपछि सेवाग्राही लाभान्वित, तीनतर्फका नाका प्रभावित हुँदा भैरहवा भन्सारमा आयातको चाप, सुनौलीसम्म 14 किलोमिटर मालवाहकको लाइन, र प्रहरीद्वारा अवैध रूपमा भन्सार छलीका कपड़ा बरामद, देवदहमा गोली चल्दा एक युवक घाइते, पिस्तोल र गोलीसहित 3 पक्राउ, थप अनुसन्धान जारी। हवस्त एफएम ब्याण्डको 99 बिन्दु समेगा सँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने अनिशलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
13: युनाइटेड अस्पताल बाढगंगा सार ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसको 15 महाधिवेशन शुरू, युवा नेतृत्वदेखि पदाधिकारीको संख्या बढ़ाउन सम्मका प्रस्ताव, मंचबाट लोकतन्त्र संस्थागत गर्न खबरदारी आवश्यक रहेको शीर्ष नेताहरूको सन्देश।
1: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु।
0: बारामा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु, स्कब टाइफसको जोखिम पनि बढ़दो, 10 महिनामा करिब 10,000 संक्रमित, सातजनाको मृत्यु, अझै एक महिना संक्रमणको जोखिम।
2: पानी पर्न शुरू भएको केही समयदेखि लिएर पानी पर्न अथवा बर्खा सकिसके पछाडिको एक महिनासम्म चाहिँ बढ़ी जोखिम महिना हो।
0: दशैंमा उत्सवका रूपमा नयाँ नोट नसाटिने, आवश्यकता अनुसार बैंकबाट पाइने, बाढ़ी पहिरोले पर्वतमा 300 परिवार विस्थापित, 170 घर पूर्ण रूपमा क्षतिग्रस्त।
3: अब जुन जुन ठाउँमा चाहिँ नि विपद प्रभावित हुनुभयो, कतिको चाहिँ तपाईँको घर पूर्ण रूपमा क्षति भयो होइन, कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई खेल्न नेपाली टोली ओमान जाँदै, ओमान क्यानाडा र नेपाल बीच खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विश्वका विभिन्न क्षेत्रमा हुने युद्ध, विश्वव्यापी कारण, डलरको भाव र उत्पादन लागतका कारण महँगी बढ्दछ, त्यो सरकारको नियन्त्रण बाहिरको विषय हुन्छ। तर बजारमा सामानको अभाव हुन नदिने, गुणस्तरहीन सामान बिक्न नदिने र प्रतिस्पर्धी बजार सुनिश्चित गर्ने काम भने सरकारले गर्न सक्छ र गर्नै पर्छ। नयाँ सरकारले जनमतलाई जोगाइराख्ने हो भने नयाँ कार्यक्रमका साथ बजारमा ध्यान केन्द्रित गर्नु आवश्यक देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू भएको छ। असोज 22 गतेसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशन तालिका अनुसार भोलि र पर्सी बन्द सत्र तथा असोज 21 र 22 गते निर्वाचन प्रक्रिया हुनेछ। देशभर निरन्तरको वर्षाका कारण यही असोज 16 गतेका लागि निर्धारित महाधिवेशन आजदेखि प्रारम्भ भएको हो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेका अटकलले सरकार कमजोर नहुने बताउनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाईको बहुमत प्राप्त सरकार ढल्छ भन्ने अटकल निराधार भएको दावी गर्नुभयो।
6: बिना कुनै संकट, बिना कुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट पैदा गर्छ भनेर मैले भनेकै थिएँ। तपाईँहरूलाई ताली बजाउन मन लागे पनि नलागे पनि त्यो सत्य साबित भएको छ, त्यो प्रमाणित भएको छ र त्यसले हामीलाई जन्मायो। म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौं भनेर पुरै छेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्।
5: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनपछि राजनीति परिवेश बदलिएको भन्दै यसले ठूला शक्ति भन्नेहरूलाई पनि एउटै बास्केटमा ल्याएको बताउनुभयो। लोकतन्त्रलाई स्थगित गर्न एकपटक पुनः उठ्नुपर्ने भन्दै अध्यक्ष दाहालले शान्ति सम्झौतामा भएका विषयलाई पूर्णता दिन आग्रह समेत गर्नुभयो।
7: अहिले जो समावेशी लोकतन्त्र सहीको संघीय लोकतान्त्रिक गणतन्त्र छ, त्यो शान्ति सम्झौताको परिणामका रूपमा, शान्ति सम्झौताको अङ्गको रूपमा पनि छ। हामीले शान्तिका धेरै महत्वपूर्ण पक्षहरूलाई त सफलताका साथ टुङ्ग्याएका छौं, तर अझै केही चिज टुङ्ग्याउन बाँकी छ। त्यो चिज टुङ्ग्याइएन भने देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्छ।
5: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभयो। उहाँले फेरि एकपटक लोकतन्त्रको संस्थागत गर्न जनताको खबरदारी रहेको उल्लेख गर्नुभयो।
1: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु। जनताको जनादेश पछाडि बनेको बलियो सरकार स्थायित्वको आधार तयार गर्ने कुराको आधार बन्छ होला भन्ने कुराको विश्वास हामीले गरेका थियौं। हिजो एउटा आशंका थियो यो संविधानबाट स्थायित्व सम्भव छैन भन्ने कुरा धेरैलाई लागिरहेको थियो। तर 82 चुनाव पछाडि जनताले एउटै राजनैतिक दललाई झण्डै 2/3 नजिक पुर्याए।
5: 15 महाधिवेशन उद्घाटनमा कांग्रेस सभापति गगन थापाले राजनीतिप्रति बढ़दो वितृष्णाको अन्त्य गर्न पनि पार्टीमा युवा नेतृत्वको आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालमा राजनीतिमाथि टीका टिप्पणीको अन्त्य आवश्यक रहेको समेत बताउनुभयो।
8: रोचक के भयो नेपालमा एन्टी पोलिटिक्स मात्र भएन, एकैपटक अर्को ट्रेन्ड पनि आयो। त्यो अर्को ट्रेन्ड भनेको हाइपर पोलिटिक्स अर्थात् अति राजनीतिकरण। एकातिर नागरिकले के भन्छ, मलाई राजनीतिसँग मनै छैन, घृणा लाग्छ, आई हेट पोलिटिक्स, मलाई पार्टीहरू मन पर्दैन, नेताहरू मन पर्दैन भन्छ, म राजनीतिको बारेमा कुरा गर्दिन भन्छ। तर अर्कोतिर के हुन्छ, च्यापसलमा, चोकमा, चौतारामा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। के को कुरा हुन्छ, राजनीतिको कुरा हुन्छ। सबैतिर राजनीति, च्या खाऊ राजनीति, गीतमा राजनीति, संगीतमा राजनीति, हुँदाहुँदा कमेडीका सबै कार्यक्रममा राजनीति, सबैतिर हेर्नुहोस् त।
5: यसैबीच नेपाली कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढ़ाउन प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले नेतृत्वको आकांक्षीहरूलाई व्यवस्थापन गर्ने उद्देश्यले कांग्रेसले पदाधिकारी संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरिएको हो। प्रस्तावित नयाँ संरचना अनुसार अब कांग्रेसमा 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहने गरी प्रस्ताव अघि बढ़ाएको छ। उपसभापतिको संख्या 2 बढ़ाएर 4 पुर्याउन प्रस्ताव गरिएको छ। अहिले कांग्रेसमा 2 उपसभापति छन्, 4 निर्वाचन प्रक्रियाबाट छान्ने पनि प्रस्तावमा उल्लेख छ। गएको 10 महिनामा स्क्रब टाइफस संक्रमणबाट 7 मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अक्टोबर 1 देशभर 9,923 संक्रमण पुष्टि भएको छ। महाशाखाको पछिल्लो स्थिति विवरण अनुसार स्क्रब टाइफसको संक्रमण 74 जिल्लामा फैलिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा 2,779 रहेका छन्। त्यस्तै सुदूरपश्चिममा 1,947, गण्डकीमा 1,864, बागमतीमा 1,226, कोशीमा 1,132, कर्णालीमा 729 र मध्य प्रदेशमा 246 संक्रमण देखिएको छ। जिल्लागत रूपमा दाङमा सबैभन्दा धेरै 624 संक्रमित भएका छन्। त्यसपछि स्याङ्जामा 513, बाजुरामा 456, संखुवासभामा 438, पाल्पामा 396, धादिङमा 340, बर्दियामा 323, गोर्खामा 319, दार्चुलामा 312 र सल्यानमा 305 संक्रमण देखिएको छ। स्क्रब टाइफस विशेष गरी झाडी, घाँस तथा जंगल क्षेत्रमा पाइने संक्रमित किर्नाको टोकाईबाट सर्छ। त्यसैले झाडी तथा घाँस क्षेत्रमा जाँदा सावधानी अपनाउन कीटजन्य रोग विज्ञ डाक्टर गोकर्ण दाहालले आग्रह गर्नुभयो।
2: अब स्क्रब टाइफसका केसहरू प्रत्येक वर्ष बढ़ने क्रम चाहिँ जारी छ। अब हाम्रो लागि एउटा सानो चुनौती चाहिँ स्क्रब टाइफस पनि हो। यद्यपि स्क्रब टाइफसले ठूलो समुदायमा एकैचोटि ठूलो प्रकोप चाहिँ ल्याउँदैन, त्यो नल्याए पनि त्यसको स्वास्थ्यकर्मीहरूलाई ओरिएन्टेशन गर्ने कुरा, नागरिक तहमा सचेतना फैलाउने कुरामा चाहिँ हामी निर्देशिका बनाएर राष्ट्रिय प्रोटोकल बनाएर अगाडि बढ़िरहेका छौं।
5: स्क्रब टाइफसको संक्रमणको जोखिम चाहिँ कहिलेसम्म रहन्छ?
2: खास गरी यो 4-5 महिना नै हो। पानी पर्न शुरू भएको केही समयदेखि लिएर पानी पर्न अथवा बर्खा सकिसके पछाडिको 1 महिनासम्म चाहिँ बढ़ी जोखिम महिना हो।
5: स्क्रब टाइफस मलाई संक्रमण भयो भनेर आम सर्वसाधारणले चाहिँ कसरी थाहा पाउने?
2: अब यो स्क्रब टाइफसका लक्षणहरू पनि नर्मल्ली अन्य विभिन्न भाइरल ज्वरोका जस्तै प्रकृतिकै हुनलाई, तर पनि खासमा व्यक्तिलाई ज्वरो आउने, शरीर असाध्य धेरै थाक्ने, मांसपेशीहरू दुख्ने, कसै कसैलाई अलिकति ढिलो भयो भनेदेखि चाहिँ श्वास प्रश्वासमा समस्या हुने, कसैको आँखा रातो हुने, कन्जक्टिभाइटिसहरू हुने लगायतका लक्षण देखिन्छन्। ठ्याक्कै यो स्पेसिफिक चाहिँ देखिने सिस्टेमिक लक्षणमा स्पेसिफिक यस्तो देखिने भन्ने हुँदैन, तर यसले चाहिँ के हुन्छ भने बेलैमा उपचार गरिएन भने कहिलेकाहीँ मृत्युको जोखिमता चाहिँ बढ़ी हुन्छ। यसमा यसले चाहिँ शरीरका सबै अंगहरूको मल्टी अर्गन फेलियर भन्छौं, सबै शरीरका अंगहरूलाई काम गर्ने क्रियाशीलतालाई त्यसले कमजोर बनाइदिन्छ।
5: घाँसतथा झाडीमा जानुपरि पूरै शरीर ढाक्ने कपड़ा लगाउने र घर फर्किएपछि शरीर तथा कपड़ा सफा गर्ने र वरपरको वातावरण सफा राख्न उहाँको सुझाव छ। बाढ़ी पहिरोका कारण पर्वतमा 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। सबैभन्दा बढ़ी जलजला गाउँपालिका 113 घरमा धेरै क्षति भएको छ। त्यहाँका 58 घर पहिरोको जोखिममा रहेका छन्। जलजलाका 171 परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी जंगबहादुर छेत्रीले जानकारी दिनुभयो।
3: अब जुन जुन ठाउँमा चाहिँ नि विपद प्रभावित हुनुभयो, कतिको चाहिँ नि तपाईँको घर पूर्ण रूपमा क्षति भयो होइन, कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ। पहिला चाहिँ त कति घर प्रभावित भएको भन्ने चाहिँ पालिकाले चाहिँ अहिले रेकर्ड चाहिँ तयार गर्दैछ र त्यो रेकर्ड तयार भइसक्यो, कति घर एक दिन भइसकेपछि अनि त्यसपछि उहाँहरूलाई कहाँ राख्न सकिन्छ, समावि सुरक्षित ठाउँ कहाँ छ र चाहिँ हामीले मात्रै हेरेर भएन, प्राविधिक हिसाबले चाहिँ नि उपयुक्त हुन्छ हुँदैन हामीले चाहिँ पहिचान गरेका स्थानहरू त्यो भइसकेपछि स्थान पहिचान भएपछि अनि उहाँहरूलाई त्यसका लागि आवासको प्रक्रिया अगाडि बढ्छ। अहिले कहाँ राख्ने भन्ने चाहिँ एक दिन भएको छैन।
5: बाराको देवताल गाउँपालिका 6 जबका स्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका 6 रौवाही की 14 वर्षीय निशा पटेल र सोही गाउँ ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरी हिजो साँझ डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजा बाबु ठाकुरले जानकारी दिनुभयो। नेपाल राष्ट्र बैंकले यस वर्षको बड़ा दशैंलाई लक्षित गर्दै विगतमा जस्तो उत्सवका रूपमा नयाँ नोट सटही नगर्ने जनाएको छ। हालैको बाढ़ी पहिरो तथा विपदको अवस्थालाई ध्यानमा राख्दै यस पटक नयाँ तथा सुकिला नोट आवश्यकताका आधारमा मात्र वितरण गरिने राष्ट्र बैंकले जनाएको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार आवश्यक पर्ने सर्वसाधारणले राष्ट्र बैंक वा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नयाँ तथा सुकिला नोट साट्न सकिनेछन्। राष्ट्र बैंकका निमित्त सतही काउन्टरबाट सकेसम्म नयाँ नोट नै उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गर्दै टोलीको विदाई गरेको हो। नेपालले ओमान पुगी र तयारीसँगै एक अभ्यास खेल खेल्नेछ। नेपाली टोली आज राति नै ओमानका लागि प्रस्थान गर्नेछ। नेपालका लागि यस श्रृंखला निकै महत्वपूर्ण रहेको छ। नेपालको ओडीआई मान्यता जोगिने र लीग दुईमा कुन स्थानमा रहन्छ भन्ने कुरा यही श्रृंखलाबाट टुंगो लाग्नेछ।
0: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पढ़ाई र अतिरिक्त क्रियाकलापमा जोड़।
9: बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँहरूलाई एक प्रकारको हामीले इंगेज गरिरहेको छौँ।
0: सूचना र आवश्यक जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। वर्खा सकिँदै चिसो मौसम शुरू हुँदा बालबालिकाको स्वास्थ्य जोखिम बढ़न सक्ने सवाल, हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: प्याजको फिर्ता लिनु भयो त, एनसेल प्याक किन्नु भयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सर सल्लाह हो दुईजनाको?
12: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ।
14: यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
15: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
14: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
16: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी
14: पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
15: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
14: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फल

0: চিট বানাও না চাচ্ছা
1: আলাদা পশিলো খাজা হলো জং ফুড টেগং
0: ওল্ড ভিজন ইন্টারন্যাশনাল নেপাল র অকোরাব সিআইএন
2: সামাজিক রূপান্তরণকা লাগি ইউ হো সামুদায়িক সূচনা নেটওয়ার্ক সিআইএন
0: তপাই সামুদায়িক সূচনা নেটওয়ার্ক সিআইএন লে কাঠমান্ডুমা তৈয়ার পারেকো সাজা খবর শুনদে হুনুহুন্ছ সাজা খবরমা অব মিলিজুলি নেপালী সুশীলা শ্রেষ্ঠবাট
3: बाढ़ी वा लेदो पसेको घर बाहिरबाट हेर्दा सग्लो देखिए पनि राम्रोसँग जाँच गर्न इन्जिनियरहरूको सुझाव छ।
4: पूरा भैं सफा गरिसकेपछि अबको भैं पहिला हाम्रो भएको भैंसँग तुलना गर्न सकियो भने कहीँ पनि क्षति नोक्सानी भएको रहन्छ भनेदेखि सुरक्षित रहने आवास अलिकति बढ्ता भयो। तर त्यो भैं कतै चर्केको अथवा भैं कोठाको भित्ताको चाहिँ कुनामा जमिन भाँसिएको देखियो भनेदेखि चाहिँ त्यो फेरि यो घरको चाहिँ संरचनात्मक सुरक्षा छ कि छैन भनेर जाँच्नलाई प्राविधिकहरूसँग सल्लाह गर्नुपर्ने हुन्छ। अब बाहिरबाट हेर्दाखेरि त तपाईँहरूले सबै सरक्क सबै ठाडो घन्टी अनुसार नै भएको कुनै पनि भित्ता बाहिर पनि ननिस्केको झ्यालहरू पनि नफुटेको अवस्थामा चिर्नुभयो। तर भित्र चाहिँ भित्ताहरू चर्केका भित्तामा छड्के चर्काहरू आएको गहिरो चर्काहरू आएको रहेछ भने त्यसलाई पनि फेरि प्राविधिकलाई जचाउनु पर्ने हुन्छ। तर सामान्य रौ जस्ता चिराहरू छन् भने चाहिँ त्यसमा त्यति डर मान्नु पर्दैन।
3: इन्जिनियर विजय कृष्ण उपाध्याय तपाईँको घर हेर्दा राम्रै देखिए पनि बाढ़ी वा लेदो पसेपछि चिरा परेको जग कमजोर भएको जमिन धसिएको हुन सक्ने बताउनुहुँदै बाढ़ीपछि तपाईँकोतिर विद्यालय खुल्यो कि छैन कतिपय ठाउँमा भने बन्द रहेका विद्यालयहरूमा पढ़ाउन शुरू गरिएको छ। विद्यालयहरूले बालबालिकालाई पढ़ाईसँगै नाच्न गाउन अनि चित्र कोर्न लगाउँदा राम्रो हुने मनोविद अमृता गुरूङको सुझाव छ।
5: यसो बेलामा बालबालिकाहरूलाई अभिभावकले पनि हेर्न नसके अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढी ध्यान दिन सक्छ उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई चाहिँ एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ। चित्र बनाउन चाहिँ उहाँलाई असाध्यै मनपर्ने अनि त्यसको स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको अनि यहाँ खेलौनाहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ
3: पढ़ाईसँगै बालबालिकालाई गीत संगीत चित्र कोर्न अनि उमेर र क्षमता अनुसारको खेल खेलाउन सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरूङ। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालनमा आएको छ तर तपाईँले बेली ब्रिजबाट आउजाउ गर्दा चाहिँ सावधानी अपनाउनुपर्छ। नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई
6: यो चाहिँ एक्रो टाइपको ब्रिज हो यसको चाहिँ भारवान क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो यसमा चाहिँ 10 वाला गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। वान वे टाइपको ब्रिज हुन्छ दोहोरो टाइपको ब्रिज होइन यो ठुलो गाडीहरू चाहिँ टु वे चाहिँ चल्नु हुँदैन यो सावधानी अप्नाउनुपर्छ र यसमा चाहिँ डायनामिक ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाइना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडरतिर चाहिँ छिर्नु भएन खोलामा खस्ने सम्भावना हुन्छ त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडवेको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
3: नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई पुल साँघुरो र क्षमता कम भएकाले पालै पालो यात्रा गर्न बेली ब्रिजमा धेरै मानिस जम्मा भएर नहिँड्न अनुरोध गर्नुहुँदै तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षा सकिँदै चिसो मौसम शुरू हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ़न सक्ने
7: जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढ़ेर जान्छ। श्वास प्रश्वास सम्बन्धी रोग चाहिँ दमा पनि भयो श्वास प्रश्वासको संक्रमणको रोग यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा ठ्याक्कै शरद ऋतुमै त भन्यो तर जाडोयाममा चाहिँ धेरै नै बढ़ेर जान्छ।
0: सावधानी अप्नाउन विशेषज्ञको सुझाव हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
1: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हाम्रो पालो।
0: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 321 खण्डमा छौं। वर्खा सकिनै लाग्दा चिसो मौसम शुरू हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ़न सक्छन्। यस्तो अवस्थामा बालबालिकामा कस्ता समस्या आउन सक्लान्? हामीले बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँग कुराकानी गरेका छौं।
5: कोल्ड डायरिया भनिन्छ, भाइरल डायरिया, त्यो पनि बढेर जान्छ। हालाकि पानी पर्ने सिजनमा हुने डायरिया भनेको चाहिँ यो पानी खानाबाट सर्ने किसिमको झाडा पखाला अहिलेलाई एकदम धेरै नै छ भने पछिको यो विन्टर डायरिया भनिन्छ, जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढेर जान्छ। श्वास प्रश्वास सम्बन्धी रोग, दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा, ठ्याक्कै शरद ऋतुमै त भने तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ। मङ्सिर पुसबाट त हाम्रो जाडो सुरु भइहाल्छ, मङ्सिरतिरबाट होइन, त्यो भएपछि त्यो समयमा चाहिँ यो फ्लू रोग भनिन्छ, फ्लू बढेर जान्छ। हजुरको ब्रोन्कियोलाइटिस भन्छौँ हामीले, निमोनियाकै एक प्रकार हो, त्यो पनि एकदम बढेर जान्छ। स्याहा स्याहा हुने नानीहरूलाई चाहिँ जाडो महिना आएपछि स्याहा स्याहा बढेर जाने सम्भावना धेरै हुन्छ। सो यो किसिमको रोगहरू चाहिँ बढेको पाइन्छ जाडोयाममा।
0: यस्ता रोगहरूबाट बच्नलाई चाहिँ के गर्ने होला?
5: यस्ता रोगहरूबाट बच्नको लागि चाहिँ नम्बर एक खोपै भने, मैले फेरि पनि धेरैचोटि खोप भनिसकेँ, खोपलाई हामीले खोप तालिका अनुसार खोप छुटाउनै भएन। तपाईँले सक्नुहुन्छ भनेदेखि एडिसनल खोप भनिन्छ, त्यो पनि आफ्नो नानी बाबुलाई लगाइदिनु भयो भने त्यसबाट पनि हामी जोगिने भयौँ होइन। यो चाहिँ थप खोप हो जुन पैसा तिरेर लगाउनु पर्ने हुन्छ। दोस्रो गर्न सकिने भनेको खानपानमा हामीले ध्यान दिनु पर्यो, किनभने पोषणयुक्त खाना असल बानी जुन बाहिर खेल्नु पर्यो, केटाकेटीले चाहिँ भिडियो गेममा अड्किनु भएन, बाहिर गएर खेल्ने दौडिने गराउन सक्नु भयो, पोषणयुक्त खाना खुवाउनु भयो र बच्चा ऊ चाहिँ ओभरअल हेल्दी भनिन्छ नि, त्यो भयो भनेदेखि चाहिँ उसको रोगसँग लग्ने क्षमता बढेर जान्छ। त्यो किटाणुले उसलाई संक्रमण नगर्ने भने पनि, संक्रमण गरे पनि उसले त्यसलाई पछार्न सक्छ, त्यो भएपछि रोग लाग्ने पाउने भएन। सो यो चिजमा चाहिँ हामीले ध्यान दिनुपर्ने।
0: यहाँले खोपको कुरा गर्दै गर्दाखेरि चाहिँ खोप चाहिँ हामीले कस्तो उमेरको बालबालिकालाई कस्तो खालको खोपहरू लाउने भन्ने केही छ?
5: मैले सरकारले जे लगाइरहनु भएको छ त्यो चाहिँ एकचोटि भन्छु, जन्मिने बित्तिकै हामीले BCG लगाउँछौँ, त्यसपछि 6, 10 र 14 हप्ता भनिन्छ, जसमा चाहिँ धेरैवटा खोप पर्छ। जस्तै पेन्टाभ्यालेन्ट भनेर त्यसमा 5 थरीको चिज आउँछ, त्यसपछि निमोनियाको खोप छ PCV10 त्यही बेलामा लगाउँछौँ, अर्को झाडु पखालाको खोप छ रोटा भनेर त्यो पनि त्यही बेलामा लगाउँछौँ, पोलियोको पनि लगाउँछौँ होइन, त्यही खोपको रिपिट हुन्छ 10 हप्तामा। र 14 हप्तामा चाहिँ यो पेन्टाभ्यालेन्ट 5 वाला रिपिट लगाउँछौँ, पोलियोको चाहिँ सुईवाला खोप पनि थपिन्छ त्यो समयमा होइन। यसपछि एकैचोटि 9 महिनामा छ हाम्रो सरकारी तालिकाको खोप चाहिँ, जसमा गएर हामीले दादुराको खोप लगाउँछौँ, दादुरा जर्मन दादुरा दुइटै लाग्छ। त्यसपछि हजुरको निमोनियाको जुन पहिला लगाएको थियौँ 6-10, त्यसको अर्को डोज यो बेलामा लाग्छ र अर्को चाहिँ पोलियोको सुईवाला पनि लाग्छ। त्यसपछि बाह्रमा गएर हाम्रो जेई जापानिज इन्केफेलाइटिस जुन अहिले हजुरले सुनि पनि रहनु भएको छ होला एकदम बढेको छ भनेर त्यसको खोप लाग्छ र पन्ध्र महिनामा गएर चाहिँ हजुरको टाइफोइडको र फेरि दादुरा र जर्मन दादुराको खोप लाग्छ। सो यो चाहिँ हाम्रो तालिकामा रहेकै खोप हो। यो बाहेक चाहिँ ठुला अलिक ठुलो भइसकेको नानीहरू जुन नौ वर्ष माथिको नानीहरूलाई चाहिँ एचपिभी ह्युमन प्यापिलोमा भाइरसको खोप पनि अहिले सरकारले सुरु गरेको छ, यो पनि हामीले लगाइराखेको छौँ। यी खोप चाहिँ अलरेडी सरकारले फ्रीमा दिइराखेको छ, यो त हामीले छुटाउनै पाइएन। यो छुटाउनु भनेको त आमा बुवाको तर्फबाट पनि यो एकदम ठुलै नै क्राइमै जस्तो मान्छौँ हामीले। यो बाहेक अरू खोपहरू छन् नभएको होइन, होइन त्यो चाहिँ किनकि अलिकति महँगो पनि पर्छ र हामीले हाम्रो दक्षता अनुसार हामीले लगाउन सक्छौँ।
0: सब चिसो मौसम आउँदै गर्दाखेरि चाहिँ बालबालिकामा खासमा ठ्याक्कै देखिने मुख्य समस्याहरू कस्ता हुन्छन्?
5: श्वास प्रश्वासको हिसाबले हेर्नुभयो भने चाहिँ रुगाखोकी लाग्ने, सिगान बग्ने, घाँटी दुख्ने र निमोनिया पनि यो भाइरल निमोनिया भन्छ हामी के गर्छौँ। यसमा चाहिँ अलिकति स्यास्या किसिमको निमोनिया हुने, स्यास्या सुनिने, आवाज बाहिरै आयो भनेर ग्यार ग्यार भयो भनेर जुन बुवा आमा आउनुहुन्छ, यो किसिमको लक्षण चाहिँ धेरै देखिन्छ। अब यसबाट बस्न के गर्ने भनेर सोध्नु भयो भने बस्ने चाहिँ मैले अघि जुन भने त्यही नै हो, एकदम धेरै परिवर्तन हुँदैन त्यसमा, किन हामीले गर्ने चिजहरू आफ्नो हातमा भएको चिज कति छ भन्ने हो, आफ्नो हातमा भएको चिज चाहिँ त्यति नै हो।
0: अघि कुरा गर्दै गर्दाखेरि चाहिँ खानपानको कुरा पनि जोडिया थियो होइन, अब त्यो मुख्य गरी चाहिँ अब यो चिसो मौसममा बालबालिकालाई चाहिँ कस्तो खालको खाने कुराहरूलाई अलिक बढी अभिभावकले जोड दिनु पर्ला, अनि कस्तो खालको खानेकुरा चाहिँ नखुवाउने भन्ने होला।
5: खानपानमा चाहिँ पहिला चाहिँ म जाडो महिना जोडेर भनिनँ ल, खानपानमा चाहिँ हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ अब उमेर अनुसार अलिकति फरक पर्छ, केटाकेटीको उमेर समय एकदम ठुलो छ, जिरोदेखि अब 18 वर्षसम्म हुने भयो उहाँहरू होइन, त्यस कारणले पहिला चाहिँ हामीले रेसियो भन्छौँ यो कार्बोहाइड्रेट जुन यो चामल मकै गहुँ यिन किसिमका चिजबाट बनेका तत्त्वहरू यिनीहरू सबै कार्बोहाइड्रेटमा पर्ने भयो, जस्तै आलु पिँडालु, अर्को हुन्छ प्रोटिन मासु अन्डा दुध चिजहरूमा पाइने भयो, अर्को भयो तपाईँको यो भेजिटेबल र फलफुल तरकारी र फलफुल जसमा चाहिँ हामीले मिनरल्स भाइटामिन्सहरू पाउँछौँ भने, अर्को चाहिँ दही दुध यिनीहरूबाट पाइने अर्को तत्त्व भयो, जुन तरकारी र फलफुलमा पाउँछ त्यसमा फाइबर भन्ने पनि हुन्छ जुन पनि जरुरी छ।
0: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा वा गुनासो भए हाम्रो टेलिफोन नम्बर 01-5268-6-6-1 फोन गरे आफ्नो प्रश्न रेकर्ड गराउन सक्नुहुन्छ। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
4: नेपाली कांग्रेसको 15 महाधिवेशनमा बोल्ने अधिकांश नेताले आज पनि आरोप प्रत्यारोप लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेको आलोचनाले सरकार कमजोर नहुने बताउनु भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र नै धराशायी भएको हुनाले नेपाली कांग्रेस र एमाले मिलेर लोकतन्त्र जोगाउनुपर्ने बताउनु भएको छ। कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढ़ाउन प्रस्ताव गरेको छ। बाढ़ी पहिरोका कारण पर्वतमा 300 भन्दा बढ़ी घर विस्थापित भएका छन्। बाराको देवताल गाउँपालिकामा माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। नेपाल राष्ट्र बैंकले यस वर्ष बड़ा दशैंलाई लक्षित गर्दै नोट सटाई नगर्ने जनाएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। देउबालाई कुर्सी खाली राखेरै कांग्रेस महाधिवेशनको भव्य उद्घाटन। अधिकांश नेताले गरे गगन थापाको तारीफ। कसकस गर्ने देउबालाई छोड्न रविको सुझाव। संसद बन्द नगर्न बालेनलाई गगनको आग्रह।
1: तर लोकतन्त्र प्रतिको हाम्रो प्रतिबद्धता त्यसमा दायाँ बायाँ हुँदैन, त्यसलाई डगमगाउन हामी दिँदैनौं।
2: अघि नै रविजीले एउटा प्रसंग उठाउनु भएको छ, थुप्रै यहाँ भएका साथीहरूले मत हाल्नुभयो कि भनेर भन्नुभएको छ। हामीले त मतदाता मात्र होइन, त्यो संसदभित्र हेर्नुभयो भने 40-50 जना साथीहरू चाहिँ प्रशिक्षित गरेर पठाएका छन्। त्यसैले चिन्ता पनि त्यसका बारेमा धेरै होइन।
3: देश अप्ठ्यारोमा छ, लोकतन्त्रै अप्ठ्यारोमा छ।
0: बेत्रावतीको बेली ब्रिज दशैं अघि सञ्चालनमा आउने सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ अझै खुलेन। यात्रुहरू अन्यलमा, जहाजका टिकट भने 7% बिक्री। दशैं नजिकै सँगै काठमाडौँका खुल्ला बजारमा बढ़यो ग्राहकको चहल पहल। विगत 6 महिनामा 540 बिचौलिया पक्राउ, 170 जनामाथि मुद्दा। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता अब कुनै पनि अवस्थामा नरोकिने। साथमा प्रमुख खबर संक्षेप। नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: तपाईँलाई हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। नेपाली कांग्रेसको 15 महाधिवेशनको भव्य उद्घाटन भएको छ। 10 वर्षपछि खुलेको खुला मंच कांग्रेस महाधिवेशनमा सहभागी सत्ता र प्रतिपक्षी दलका नेताहरूले गुञ्जायमान बनाएका छन्। परम्पराको सम्मान, परिवर्तनको संकल्प नारासहित आजदेखि कांग्रेसको 15 महाधिवेशन शुरू भएको हो। जलवायु न्यायका लागि बिरूवामा पानी हालेर कांग्रेस महाधिवेशनको उद्घाटन भएको छ। भरिभराउ खुला मंचमा महाधिवेशन आयोजक समितिका सभापति गगन कुमार थापाले आफै उकुस मुकुस रहेको खुला मंचको स्मृतिहरू सुनाउनुभयो। उहाँले संसद बन्द रहेको बताउँदै अब पहिलो खुला मंच संसदभित्र चाहिएको सुनाउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद गएर जवाब दिन सभापति थापाले सुझाव दिनुभयो।
3: आज नेपालमा यस्ता खुला मंचहरू धेरै ठाउँमा चाहिएको छ। पहिलो खुला मंच संसदभित्र चाहिएको छ। संसद खुल्ला छैन, संसद बन्द छ। किनकि संसद, जुन संसदले, जहाँको सांसदले जसलाई प्रधानमन्त्री बनाउनु भएको छ, प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदका निम्ति पनि, आफूलाई नबनाउने सांसदका निम्ति पनि, त्यो संसदको गरिमाका लागि, यो व्यवस्थाका लागि, जनताको सम्मानका लागि, जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन त्यो दिनसम्म संसद खुला भएको हुँदैन। संसदभित्र खुला मन चाहिएको छ, समुदायको बीचमा खुला मन चाहिएको छ। जहाँ पहाड़का मानिसले मधेसको बारेमा कुरा गर्ने होइन, जहाँ पहाड़का मानिसले मधेससँग संवाद गरोस्। एउटा जातले अर्को जातको, एउटा धर्मले अर्को जन्मको बारेमा होइन, एउटा जातले अर्को जात, एउटा धर्मले अर्को धर्मसँग संवाद गरोस्। अनि एउटा पुस्ताले अर्को पुस्ताको बारेमा फैसला सुनाउने होइन, एउटा पुस्ताले अर्को पुस्ताकोसँग संवाद गरोस्। त्यो खुला मंच चाहिएको छ। राज्य र नागरिकका बीचमा खुला मंच चाहिएको छ। त्यस्तै खुला मंच डिजिटल प्रणाली, त्यो प्लेटफर्ममा पनि चाहिएको छ, जहाँ केवल प्रतिक्रिया मात्र होइन, जहाँ तथ्य र तर्क पनि टिक्न सकोस्, त्यहाँ पनि खुला मंच चाहिएको छ। खुला मंच पार्टीभित्र पनि चाहिएको छ, जहाँ आफ्नो नेतालाई प्रश्न गर्दै गर्दा सदस्यताबाट त्यो मानिस ननिकालियोस्, त्यस्तो खुला मंच पार्टीभित्र पनि चाहिएको छ। सिङ्गो नेपाललाई खुला मन चाहिएको छ, डरबाट बाहिर, त्रासबाट बाहिर र बेचैनीबाट बाहिर निकालेर यसलाई खुला बनाउनु पर्नेछ। त्यही सन्देश र त्यही संकल्प लिएर आज हामी 15 महाधिवेशन शुरू गर्दैछौ।
2: जहानिया राणा शासन ढाल्ने, पञ्चायती व्यवस्था फाल्ने, हत्या हिंसा अन्त्य गरी शान्ति प्रक्रियामा देशलाई डोर्याउँदै कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको थियो। इतिहासले शक्ति दिने भने होइन, शिक्षा दिने हो। कांग्रेसको इतिहास गौरवशाली छ। अनुभव र ऊर्जासहितको कांग्रेस जुरुक्क उठ्ने तयारीमा लागेको छ, जसलाई जोड्ने पुलको काम कांग्रेसले गर्ने सभापति थापाले बताउनुभयो।
3: एकातिर अनुभव छ, एकातिर ऊर्जा छ, पुरानो पुस्ताको अनुभव छ, नयाँ पुस्ताको ऊर्जा छ। जोड्ने काम कसले गर्छ, पुलको काम कसले गर्छ, कांग्रेसले गर्छ। एकातिर इतिहास छ, एकातिर सुनौलो भविष्यको सम्भावना छ, जोड्ने काम कसले गर्छ, त्यो पुलको काम कसले गर्छ, त्यो पुलको काम कांग्रेसले गर्छ। यो संकल्प गरेर यहाँबाट निस्केर जानुपर्नेछ। कांग्रेसले पुलको काम गर्छ र पुल भत्कियो भने विश्वास भत्किन्छ। विश्वास भनेको कुन दल कति लोकप्रिय छ भन्ने होइन, कुन नेताले बेलुका कति लाइक पाउँछ भन्ने विश्वास होइन। विश्वास के हो थाहा छ? विश्वास एउटा नागरिकलाई आज बेलुका घरमा गएर आँखा छिम्म गरेर सुत्दै गर्दाखेरि आजभन्दा भोलि नेपाल राम्रो हुन्छ भन्ने भरोसा हुन्छ कि हुँदैन, विश्वास, त्यो त्यो विश्वास चाहिएको छ। त्यो विश्वासको लागि नेपाली कंग्रेस पार्टीले काम गर्नुपर्नेछ।
2: राजनीतिप्रति चरम वितृष्णा छ। पुराना दल काम लाग्दैनन् भन्ने भाष्य बनाइएको छ, तर कुरा सबैतिर राजनीतिका हुन्छन्। जनतालाई डेलिभरी र डिग्निटी दिनुपर्नेछ। सभापति गगन कुमार थापाले महाधिवेशन बाहिर रहेका नेताहरूलाई नरिसाउन पनि भन्नुभएको छ। महाधिवेशनमा शेरबहादुर देउवाका लागि कुर्सी राखिएको थियो। कांग्रेसले महाधिवेशन उद्घाटन गर्न हिजो मात्रै निवासमै पुगेर पत्र दिएको थियो, तर देउवाले महाधिवेशनमा नआएर 21 वर्षपछि अर्को महत्वपूर्ण अवसर गुमाउनु भएको छ। देउवा असन्तुष्टहरूको पनि एउटा गुटको मात्रै नेताका रूपमा देखिनु भएको छ। सभापति थापाले बीपी कोइराला र गणेशमान सिंहको आत्मा यही रहेको बताउनुभयो। कोही दुश्मन छैनन्, विश्वास कायम गर्नुपर्नेछ, डर देखाएर होइन, सहकार्य चाहिएको छ। सभापति थापाले सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपामा 40 देखि 50 जना सांसद कांग्रेसबाट प्रशिक्षित रहेको पनि सुनाउनु भएको छ।
3: अघि नै रविजीले एउटा प्रसंग उठाउनु भएको छ, थुप्रै यहाँ भएका साथीहरूले मत हाल्नुभयो कि भनेर भन्नुभएको छ। हामीले त मतदाता मात्र होइन, त्यो संसदभित्र हेर्नुभयो भने 40-50 जना साथीहरू चाहिँ प्रशिक्षित गरेर पठाएका छन्। त्यसैले चिन्ता पनि त्यसका बारेमा धेरै होइन। फेरि हाम्रो पार्टीमा भनेको होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिदेखि तलसम्म हेऱ्यो भनेदेखि पनि हिजो काँग्रेसकै मञ्चमा ताली बजाएर गएका साथीहरू थुप्रै हामीले प्रशिक्षित गरेर पठाएका छौँ। त्यसका बारेमा पनि केही छैन, यता राम्रो राम्रो कुरा सिकाएर पठाएका छौँ, धेरै त्यस्तो केही छैन। म योभन्दा बढी भन्दिनँ। अधिवेशन पछाडि पनि पार्टीमा जोड्ने कर्म हामी निरन्तर रूपमा गरिराख्छौँ। एउटा संकल्प गरेर नेपाली कंग्रेसले अधिवेशन सम्पन्न गर्छ, हामी कुनै निराश भएर पनि होइन, कुनै निन्दक भएर पनि होइन। नेपाली समाजमा हाम्रो एउटा विशिष्ट पहिचान छ, त्यो पहिचान हामीलाई निर्वाचनले होइन, हाम्रो कर्मले दिएको पहिचान, त्यो कर्मले दिएको पहिचान फेरि एकपटक यो समाजले जे खोजेको छ, खोजेको त्यो प्रश्नको उत्तर दिएर त्यो कर्मबाट त्यो पहिचानलाई स्थापित गर्छौं भन्ने संकल्प गरेर हामी अधिवेशनलाई सम्पन्न गर्नेछौं।
2: कांग्रेस महाधिवेशनमा मन्तव्य दिएका अधिकांश नेताहरूले गगन थापाको तारीफ गरेका छन्। अब देश हाक्ने नेताका रूपमा गगन नै भएको बताएका छन्। बल्ल बदलिएको कांग्रेसले देश बदल्ने अठोट व्यक्त गरेको छ। यो अठोट पहिले भएको भए आफू पनि कांग्रेस हुन्थे होला, राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले भन्नुभएको छ।
4: मै पनि कांग्रेस हुन्थे होला यदि कांग्रेसले दुर्गमको, दूरदराजको, पिछड़िएको क्षेत्रको मान्छेलाई समानुपातिक भनिरहँदा सबैभन्दा अगाडि र सबैभन्दा बढी अवसर पाएका मान्छेलाई टिकट वितरणमा प्राथमिकता नदिएको भए मै पनि कांग्रेस हुन्थे होला, मै पनि कांग्रेस हुन्थे होला। आज 50 वर्षको सभापति पाउँदा गौरवको महसुस गरिरहनु भएको छ, 40 वर्षमा सभापति बन्ने प्रेरणा दिँदा त्यो प्रेरणा लिएको भए मै पनि कांग्रेस हुन्थे होला, र मै पनि कांग्रेस हुन्थे होला यदि कांग्रेसले आफ्नो यस्तो लहलहाउँदो रूखलाई छाडेर अर्कै पार्टीको अर्कै चुनाव चिन्हमा भोट हाल भनेर उर्दी जारी नगरेको भए।
2: सत्तारूढ़ दल रासपा सभापति लामिछानेले कचकच र गनगन गर्नेलाई छोड्दा फरक नपर्ने ढाडस पनि दिनुभएको छ। उहाँले व्यक्ति बचाउन लोकतन्त्र कमजोर बनाउन नहुने भन्नुभएको छ।
4: व्यक्ति बचाउन लोकतन्त्र कमजोर पार्ने काम नगर्नुहोला, व्यक्ति फसाउन पनि लोकतन्त्र कमजोर पार्ने काम नगर्नुहोला। गइहालौँ भनेको एउटा कुरा भनेरै मात्र जाने विचार गरेँ मैले। कहिलेकाहीँ पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो पनि हुन्छ कहिलेकाहीँ। यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुण लगाएको छु, मान्ने नमान्ने तपाईँको जिम्मा। हस्, नमस्कार, जय नेपाल, फेरि पनि देशवाला।
2: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रसन्नले अब क्रम भंग गर्ने पालो गगन थापाको भएको बताउनुभयो।
5: मुख्य त गगनजीले जो क्रम भंग गर्नुभयो, पहिला मैले धेरै क्रम भंग गर्थे, शान्ति प्रक्रियालाई युद्धमा लान्थे, युद्धलाई शान्तिमा ल्याउँथे, शान्तिलाई संविधानमा लान्थे, संविधानलाई गणतन्त्रमा। अब म सायद क्रम भंग गर्न मलाई अलि गाह्रो भए हो कि, अब पालो गगनजीहरूको, तपाईँ क्रम भंग गर्दै जानुहोस्, अब पालो रविजीको, तपाईँले अझै क्रम भंग गर्न बाँकी छ, तपाईँले पनि क्रम भंग गर्नुहोस्, अनि बन्छ नेपाल।
2: प्रसन्नले देश अप्ठ्यारोमा रहेको सुनाउनु भएको छ। लोकतन्त्र संविधान नै अप्ठ्यारोमा रहेको प्रसन्नले बताउनुभयो। सरकारका गतिविधिका कारण स्वेच्छाचारिता एवं अराजकतातिर देश गइरहेको प्रसन्नको भनाई थियो।
5: देश अप्ठ्यारोमा छ, लोकतन्त्रै अप्ठ्यारोमा छ। हामीले समावेशिता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएका छौं, त्यो संविधान पनि अप्ठ्यारोमै छ। अझ अहिलेका सरकारका कैयौं अभिव्यक्ति, क्रियाकलाप र गतिविधिले यो स्वेच्छाचारितातिर, अराजकतातिर देश जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको छ। यस्तो बेलामा संविधानलाई अझ सुदृढ गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गर्ने यो काममा सबै राजनीतिक दलहरू मिलेर अगाडि बढ्न जरूरी छ। म तपाईँहरूको यो 15 महाधिवेशनमा यो अपील पनि तपाईँहरू सबैसँग गर्न चाहन्छु।
2: प्रचण्डको शंकालाई राजसभा सभापति रवि लामिछानेले जवाब दिनुभएको छ। लोकतन्त्रको मूल्य र मान्यताबाट डेग नचाल्ने लामिछानेले सुनाउनु भएको छ। कांग्रेसको महाधिवेशनले सत्ता र प्रतिपक्षी दललाई एउटै मंच खुला मंचमा उभ्याएको छ। देशको अवस्था र आवश्यकता सुनाउने थलोको रूपमा खुला मंच 10 वर्षपछि खुला भएको छ। अब सबैले नेपाल बन्छ बनाउँदैछ भन्ने संकल्प गर्नुपर्नेछ, जुन कामको शुरूआत गरेको संकेत कांग्रेस महाधिवेशनले दिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।
6: नेपाली सेनाको नेतृत्वमा रसुवा नुवाको सीमासँगै बेत्रावती स्थित फलाखु खोलामा निर्माण भइरहेको बेली ब्रिज दशैं अघि सञ्चालनमा आउने भएको छ। गत भदौमा आएको बाढ़ीले फलाखु खोलाको पक्की पुल बगाएपछि अवरूद्ध पासाङ लामो मार्गमा बेली ब्रिज निर्माणसँगै सड़क यातायात सञ्चालनमा आउने भएको हो। नेपाली सेनाका सहायक प्रवक्ता रथी राजाराम बस्नेतका अनुसार गल्छी मैलुङ स्याफ्रुबेसी सड़क सुधार आयोजनाले अगलीटार बेत्रावती सड़क खण्ड सञ्चालनमा ल्याएपछि बेली ब्रिज निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न सहज भएको छ। गत भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीले बेत्रावती बजार क्षेत्रमा ठूलो क्षति पुर्याउनका साथै फलाखु खोलामा रहेका पुराना र नयाँ दुवै पक्की पुल बगाएको थियो। पुल बगेपछि काठमाण्डु नुवाकोट हुँदै रसुवासम्मको सड़क यातायात प्रभावित भएको थियो। पुल नहुँदा रसुवाको दक्षिणी तथा उत्तरी क्षेत्र बीचको आवागमन, दैनिक उपभोग्य वस्तुको ढुवानी तथा अत्यावश्यक सेवा प्रभावित हुँदै आएको छ। दशैंमा काठमाण्डु उपत्यका छाड्नेलाई सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला नगर्दा यात्रुमा अन्डोल बढ़ेको छ। अहिले केही कम्पनीले अनलाइनबाट टिकट बुकिङ गरिरहेका छन्। खास गरी पोखरा, चितवन, भैरवा जस्ता सहज र धेरै विकल्प भएका गन्तव्यका लागि अनलाइन टिकट उपलब्ध छन्। तर दुर्गम र यातायात सहज नभएका गन्तव्यमा सरकार र व्यवसायले औपचारिक रूपमा अग्रिम टिकट बुकिङ खुलाएका छैनन्। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले हरेक दिन जसो आफूहरू सरकारी निकायसँग छलफलमै रहेको भए पनि टिकट खुलाउने विषय अझै अन्यलमा रहेको बताउनु भएको छ। उता जहाजका टिकट भने करिब 70% बिक्री भइसकेका छन्। बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीका अनुसार 28 असोजदेखि 14 अक्टोबरसम्मका लागि टिकट सबैजसो सेक्टरमा 70% बिक्री भइसकेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदलाई पार्टी निर्णयबारे प्रशिक्षण दिनुभएको छ। पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकमा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा आधारित भएर प्रशिक्षण दिनुभएको हो। धेरैजस्तो सांसदहरू सहभागी हुनुभएको थियो। अध्यक्षले तेस्रो कमिटी बैठकले गरेको निर्णयमा रहेर प्रशिक्षात्मक निर्देशनात्मक भनाइराख्नुभयो। प्रमुख सचेतक एन महरले जानकारी दिनुभएको छ। अविरल वर्षापछि अवरूद्ध हेटौँडा काठमाडौँ जोड्ने छोटो दूरीको कुलेखानी फाखेल फर्फिङ सड़क खण्ड एक सातापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ। असोज 8 गतेदेखि 12 गतेसम्म परेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 स्थित किटिनी खण्डमा सड़क भाँसिएपछि यातायात अवरूद्ध भएको थियो। सड़क मरम्मत तथा सरसफाईपछि उक्त सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको हो। मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेको र पशु तथा मत्स्य विकास निर्देशनालयले सो कुराको जानकारी दिएको छ। हरेक वर्ष मानिसमा 5 वटा नयाँ रोग भेटिने गरेकामा जसमध्ये 3 वटा रोग पशुबाट उत्पत्ति हुने गरेको पाइएको निर्देशनालयका वरिष्ठ पशु विकास अधिकारी डाक्टर सन्तोष घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार मानिसमा लाग्ने संक्रामक रोगमध्ये 60% जुनोटिक रहेका छन्। नयाँ संक्रामक रोगहरूमा 75% पशुबाट हुने गरेको जनाउँदै पशुको मासु र दूधबाट ती रोगहरू संक्रमित हुने बताउनु भएको छ, जसका कारण मासु जाँच अनिवार्य रहेको उहाँको भनाइ छ। नेपाल राष्ट्र बैंकले 40 करोड़ थान 1 रूपियाँका नयाँ सिक्का ल्याउने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले 1 रूपियाँ दरका 40 करोड़ थान साधारण चल्तीका सिक्काको डिजाइन टक्साउ आपूर्ति तथा ढुवानीका लागि आइतबार पूर्व योग्य सूचीमा रहेका कम्पनीबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको हो। यसअघि मार्च 12 प्रकाशित सूचना अनुसार पूर्व योग्य ठहरीका बोलपत्रदाताहरूले मात्र यस खरिद प्रक्रियामा भाग लिन पाउनेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाड़ी उद्योगमा उत्पादन तथा लगानी बढ़ाउन सहयोग पुगेको बताउनु भएको छ। उद्योगका जानकारका अनुसार केही क्षेत्रमा सकारात्मक परिवर्तन देखे पनि व्यापार नीतिमा रहेको अनिश्चितताले कम्पनीलाई चुनौती समेत दिइरहेको छ। र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब कुनै पनि अवस्थामा नरोकिने बताउनु भएको छ। प्रतियोगिता आउँदो मंगिर 16-देखि 27 गतेसम्म हुने तय भएको छ। यसको उत्सव भने आजदेखि शुरू भएको छ। कर्णाली प्रदेशमा आयोजना गरिने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता 2083 मूल आयोजक समिति बैठकमा आइतबार असोज 18 उहाँले यसका मिति पटक पटक सरकारले अझै हुने हो कि होइन भन्ने आशंका रहेको उल्लेख गर्नुभयो। तर अब त्यस्तो दुविधा राख्नुपर्ने अवस्था नरहेको उहाँले स्पष्ट पार्नु भएको छ।

0: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: दसैँमा सेन्टेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिटी वासिङ मेसिन जित्ने मौका, 0% इएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता,
2: जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
8: प्रधानमन्त्री बालेनलाई एकै महिनामा भारत र टर्की दुवैतिरबाट निमन्त्रणा, कोप सम्मेलनका लागि टर्कीका राष्ट्रपतिले पठाए निम्तो, कता जाने भन्नेमा अलमल। प्रधानमन्त्री बालेन र शाहलाई एकै महिनामा भारत र टर्की दुवै देशबाट औपचारिक निमन्त्रणा आएपछि परराष्ट्र मन्त्रालय अहिले ठूलो अलमलमा परेको छ। आगामी नोभेम्बर महिनामा भारत जाने कि टर्की जाने भन्ने विषयमा परराष्ट्र मन्त्रालयले नेपाल स्थित भारतीय दूतावास र प्रधानमन्त्री कार्यालयसँग समन्वय त गरिरहेको छ, तर अहिलेसम्म कता जाने भन्ने ठोस निर्णय भने हुन सकेको छैन। नयाँ सरकार गठन भए लगत्तै भारतबाट औपचारिक निमन्त्रणा आएकाले नोभेम्बर महिनामै प्रधानमन्त्री बालेनको भारत भ्रमण गराउने तयारी तीव्र गतिमा चलिरहेको छ। परराष्ट्र मन्त्रालयले यसका लागि सबै गृह कार्य अगाडि बढाए पनि दिल्ली जाने निश्चित मिति भने अझै तय भइसकेको छैन। यही बीचमा नोभेम्बर 9-20 गतेसम्म टर्कीको अल्टालियामा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय पक्ष राष्ट्रको सम्मेलन COP31 आयोजना हुँदैछ। सो सम्मेलनका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री बालेनलाई औपचारिक निमन्त्रणा पठाएका छन्। परराष्ट्र मन्त्रालयले सो निमन्त्रणा प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ र मन्त्रालयका प्रवक्ता लोक बहादुर छेत्रीका अनुसार COP31 को तयारी पनि शुरू भइसकेको छ। तर यो सम्मेलनमा नेपालको तर्फबाट कसको नेतृत्वमा टोली जाने भन्ने अझै टुङ्गो लागेको छैन। नेपालका लागि यो सम्मेलन अत्यन्तै महत्वपूर्ण छ। यसअघि COP29 राष्ट्रपति रामचन्द्र पौडेल, COP30 अन्तरिम सरकारका तत्कालीन कृषि मन्त्री मदन प्रसाद परियार, COP28 प्रचण्ड, COP26 शेरबहादुर देउवा र COP15 माधव कुमार नेपाल आफै सहभागी भएका थिए। यसपटक नेपालमा जलवायु परिवर्तनका कारण ठूलो प्राकृतिक विपद आएकाले यो अन्तर्राष्ट्रिय मञ्चमा देशको उच्च तहकै सहभागिता हुनुपर्नेमा परराष्ट्रका अधिकारीहरूले जोड़ दिएका छन्। मुराद कुरुङ मुख्य अध्यक्ष र अस्ट्रेलियाका क्रिस ओएन छलफलको अध्यक्ष रहने COP31 तापक्रम वृद्धिलाई 1.5 डिग्रीमा रोक्ने, जोखिमयुक्त समुदायलाई अनुकूलन कोष दिलाउने र सन् 2050 सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने जस्ता महत्वपूर्ण विषयमा छलफल हुनेछ। यसअघि संयुक्त राष्ट्र संघको महासभामा पनि शुरूमा परराष्ट्र मन्त्री मात्र जाने भनिए पनि अन्तिम समयमा प्रधानमन्त्री बालेन आफै अमेरिका गएका थिए। अब यो पटक अझै एक महिनाको समय बाँकी रहेकाले परराष्ट्र मन्त्रालय अलमल चिर्दै प्रधानमन्त्री बालेन पहिले कता जान्छन् त्यसको औपचारिक निर्णय भने आउन बाँकी नै छ।

यो दशैंमा पेपोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, 20 वासरमा 2 वटा वासिङ ट्याब्लेट, 3 स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र 2 डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ नेपाली काँग्रेसका नेता आङ्गेलु शेर्पा।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक।
4: दिस होम इन्टरनेट।
3: नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू भयो, यहाँको उम्मेदवारी अथवा के छ महाधिवेशनमा यहाँको तयारी?
5: मेरो उम्मेदवारी सहमहामन्त्रीमा हुँदैछ, सहमहामन्त्रीमा साथीहरूले सरसल्लाह गरेर त्यो ठाउँ फिक्स गरिदिन्छ।
3: सहमहामन्त्रीमा नै चाहिँ किन तपाईँ?
5: सहमहामन्त्री यस्तो हो, अब नेपाली काँग्रेसभित्र धेरै जसो साथीहरू अब एकदम योग्य हुनुहुन्छ, भातृ संस्था र विभिन्न भातृ संस्थाहरूबाट आउनुभएको साथीहरू हुनुहुन्छ नेतृत्व सहमा, र अब नेपाली काँग्रेसभित्र तल साङ्गठनिक रूपमा गाउँ जिल्ला तह हुँदै विभिन्न तहमा काम गरेर आएका र अलिकति तल ग्रासरुट अनुभव भटुलेका कार्यकर्ताको कमी छ नेतृत्व तहमा, त्यस कारणले गर्दा मेरो उपस्थितिले त्यो अपूर्णता र पूर्णता दिन्छ।
3: भनेको के कुरा चाहिँ पुग्या छैन, के कुरा पुर्याउन चाहनुहुन्छ यहाँ?
5: होइन, अब यस्तो छ, अब ग्रासरुट तहमा जुन किसिमको कृषिका कुराहरू छन्, जुन किसिमको विकास निर्माणका कुराहरू छन्, जुन किसिमको के अरे घरेलु उद्योगको कुराहरू छन्, ती कुराहरूमा चाहिँ अब यो पार्टीको भातृ संस्थामा बसेको नेतृत्व तह भन्दा हामीलाई अलिक बढी अनुभव छ र ती कुराहरूलाई हामी इफोर्ट गर्न सक्छौँ।
3: भनेको अहिलेको काँग्रेस महाधिवेशनले अनुभवी नेतृत्व चयन गर्छ कि युवा नेतृत्व चयन गर्छ त त्यसो भए?
5: त्यो सबैको सम्मिश्रण हुन्छ, अब त्यो सबैको सम्मिश्रणबाट नेतृत्व पूर्णता हुन्छ भन्ने हामी विश्वास छ।
3: महाधिवेशनले दिने सन्देश चाहिँ के हुन्छ त?
5: महाधिवेशनले अब नेपाली काँग्रेस अहिलेसम्म एउटा साङ्गठनिक संरचनागत रूपमा बदलिएको छ, यस कारणले गर्दाखेरि महाधिवेशनले नेपाली काँग्रेसका नीतिहरू दृष्टिकोणहरू तयार गरेर नेपाली काँग्रेस आगामी दिनहरूमा देश निर्माणका लागि, नेपाली समाजलाई बदल्नका लागि, नेपालीको जीवन स्तरलाई उकास्नका लागि र बेरोजगारी समस्या हल गर्नेदेखि र आर्थिक उन्नतिसम्म कामहरूको अगुवाई नेपाली काँग्रेसले गर्छ, र त्यो अगुवाई गर्दै गर्दाखेरि जनतालाई नेपाली काँग्रेस नेपाली जनताको अपरिहार्य अङ्ग हो भन्ने कुराको महसुस गराउँछ।
3: भनेको काँग्रेसले अब आफ्नो कर्मलाई लिएर गाउँ गाउँ फर्किन्छ महाधिवेशन पछि? त्यसो भए
5: हिजो र तपाईँ नेपाली काँग्रेस जनताको अति आवश्यक शक्ति हो र जनताका लागि नै नेपाली काँग्रेस जनताका लागि नेपाली काँग्रेस लागि जनता हो भन्ने कुरालाई साबित गर्ने कोसिस गर्छ नेपाली काँग्रेसले।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक।
4: दिस होम इन्टरनेट।
3: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौ। आजलाई बिदा दिनुहोस्, नमस्कार।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: खुसीको खबर। विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
8: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाँची ज्वेलर्स बाढगङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाँची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाँची ज्वेलर, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाँची ज्वेलर, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9847082790।
5: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
6: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
5: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
5: सम्पर्क नम्बर 0175349050, 0175359050 र मोबाइल 9857078010।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: यो युनाइटेड हस्पिटल यही नै भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका साथ ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नु होला
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
4: खुसीको खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ
5: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै
6: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना विवाहको खुसी तिसको उल्लास अनि मायाको चिनो
7: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल बाणगंगा 2 पिपरा कपिल वस्तु
8: उचित मूल्य र आत्मीय सेवा पुराना गहना साटेर नयाँ बनाउने सुविधा कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी
7: जय सुपा देउराली सुनचाँदी पसल विश्वासले रोज्ने नाम सौन्दर्यले चिन्ने पहिचान बाणगंगा 2 पिपरा कपिल वस्तु सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346
9: होइन कहाँबाट लिएर आउनुभयो यस्तो गहना न डिजाइन राम्रो छ हेर्नुहोस् त यो हार यो बाला म त लाउँदिन है
10: अब के गर्नु त राम्रै त छ नि कहाँ राम्रो डिजाइन छ कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ नि
9: ल तपाईँ पनि बिहानभरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाणगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो पैसा मात्र स्वाहा
10: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त
11: हजुर विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ
9: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो
7: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि
10: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 98-079-85-26 र 98-470-82-790

0: प्रताप, अब हामीले यो रिलेसनलाई नाम दिनुपर्छ।
1: कस्तो नाम?
0: अब हामी बिहे गरौँ, कहिलेसम्म लिभिङ रिलेसन बस्ने?
2: म आफैलाई म युग भएको लाग्न थाल्छु।
3: युग तल मैले सडकबाट ल्याएर यो महलमा राखेँ, अहिले आएर तैँले यो कुरा गर्छ।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाटेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नु होला
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो सारे सनातको काम रहेछ
4: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
3: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
5: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
4: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-571-713 सञ्चालक गिरिराज कणे
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हाड जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
6: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
7: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
6: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
7: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
6: नसा तथा मनोरोग विशेषज्ञ सेवा
7: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
6: फिजियोथेरापी विशेषज्ञ सेवा
7: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा चार जितपुर कपिलवस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857131569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078403।
0: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
3: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
3: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
3: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
1: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया कपिल वस्तु।
0: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाणगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
1: सम्पर्क नम्बर 076550111, 9855031363 र 9809443064।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: युनाइटेड अस्पताल बाणगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
5: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
7: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
1: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
5: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
7: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
5: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

थिएर सुस्तै छौ हामी फेरि भेटिन सक्छ उजाड डालीमा पनि पालुवा फेरिन सक्छ उजाड डालीमा पनि पालुवा।

0: स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल
1: ब्याङ्क
2: विश्वास र गुणस्तरको अर्को नाम न्यू लक्ष्मी ज्वेलर्स अल्डरसट यूके
3: शिवम असली ओपीसी सिमेन्ट सिन्स 2003
4: म्यासाच्युसेट न्यू ह्याम्सर र रोड आइल्यान्ड वरिपरि घर किनबेच गर्नु परेमा ओनेस्ट रियल इस्टेट
5: श्रीकी जडीबुटी आयुर्वेदिक हेयर ऑयल सप्तरिसी आयुर्वेद अम्बिका मार्ग पुरानो मानेश्वर
4: अब दुबईमा मोबाइल किन्नुहोस् दुबई र नेपालमा वारेन्टी पाउनुहोस् इजी मोबाइल बजार मीना बजार नेपाली गल्ली बरदुबई यूएई
6: त्यत्रो त्यत्रो डिग्री पास गरेर दाइ चाहिँ नि गायक बन्छु भन्दै हिँड्नु भएको छ भाइ चाहिँ चिया पसल गरेर बसेको छ लाजै मर्दो अझ कुनै दिन करोडपति बन्छु रे होइन 20 रुपियाँको चिया बेचेर करोडपति बनिन्छ छोरा दिनदिनै बढ्दैछ केही सोच्नु पर्दैन
7: मैले सोचिसकेको छु सानो यो त सुरुवात मात्रै हो मलाई केही समय देऊ मेरो यही देशमा केही गर्ने सपना छ
6: सपना मात्रै देखेर हुन्छ देशमा केही गर्ने जस्तो वातावरण हुनु परेन
7: सबैले यही सोचेर हिँडेपछि देश कसरी बन्छ वातावरण त आफैले बनाउने हो सानो
6: ल ल तिमी वातावरण बनाएर बस म चाहिँ यो उजाडमा बस्न सक्दिन जुन दिन तिम्रो वातावरणमा हरियाली हुन्छ नि त्यो दिन लिन आउनु गए म
7: सानो सानो सानो
8: ए नरेमुला त्यति एउटी किटले छोड्दै मरुन्छ अझै कति चोट सहनु छ जीवनमा
9: जीवनमा सबै चोट सहन सकिने रहेछ कि यो मायाको चोट सहनै नसकिने रहेछ जब एक पटक कटक्क मुटु खान्छ नि खाएको खाई खाएको खाई छोड्दै छोड्दैन
8: ल भइगयो नरहेन त
9: रुन्छ रुदा मन हल्का हुन्छ को छ र माया नलाको चोखो को छ र मायामा नरोको सबै रुन्छन्
8: अनि यस्तो पब्लिकमा रुने हो त
9: अनि कहाँमा रुने त रुने ठाउँ चाहिएन कतै रुने ठाउँ भेटिए पनि गएर छाती पिटी पिटी हुन्थे।

हँसाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै टाढै पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: कलेजो उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: ए गुटु उनैको कलेजो उनैको हेर यो

0: केटी जस्तो छ त
1: होइन केटै हो
2: होइन केटी नै हो
0: म्याम यो त केटा मान्छे मात्र रुने ठाउँ हो तपाईँ कहाँ आउनुभएको केटी मान्छे
3: अनि खै त हाम्रो रुने ठाउँ केटी मान्छेको चाहिँ मनै हुँदैन साह्रै सबका सब केटा मान्छेहरू धोकेवाद छन् अनि हाम्रो पनि त खान्छ नि मुटु कटक्क खान केटीलाई पनि चाहियो रुने ठाउँ

यतिन्जेलसम्म तपाई सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जसँगै ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुशी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज, रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल, पहाड, तराई, गाउँ बस्ती, पाखा पखेरा, सहर कुना कन्दरा, आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

0: हजुर, अब एकैछिन पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ तपाईँ हाम्रो घर आँगनमा। रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा, तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।
3: चिन्ता र तनावबाट मुक्त, सजग, सक्रिय र सफल जीवनको लागि महामानव बुद्धले बुद्धत्व प्राप्तिका 45 वर्षावास समयमा दिनुभएका सन्देश ग्रहण गर्न आवश्यक छ भन्ने मूल सन्देश सहित सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz प्रत्येक सोमबार बिहान 5 बजेदेखि प्रसारण गरिँदैछ। कार्यक्रम बौद्ध जीवन, कार्यक्रम संचालक चतुर्भुज पाण्डेको साथमा, सुन्न नभुल्नुहोला।

0: अक्टोबर 5, 2026 आज असोज कृष्ण दशमी दशमी श्राद्ध विश्व शिक्षक दिवस। आजको यस दिवसको सन्दर्भमा हामी सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सबैको सुख शान्ति उन्नति र समृद्धिको कामना गर्दछौ। यस हप्ताका महत्वपूर्ण दिवसहरूमा 22 गते बिहिबार विश्व दृष्टि दिवस, 23 गते शुक्रबार विश्व हुलाक दिवस, 24 गते शनिबार मानसिक स्वास्थ्य दिवस, 25 गते आइतबार नवरात्र प्रारम्भ रहेका छन्। यी दिवसहरूको सन्दर्भमा हामी सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सबैको सुख शान्ति उन्नति र समृद्धिको कामना गर्दछौ। अब आऊ आजको मूल विषयमा छलफल गरौं। गएको हप्ता हामीले आयतन पर्वको बारेमा छलफल गरेका थियौं। आज हामीले उद्यङ्गको बारेमा छलफल गर्दैछौ। आयतनको बारेमा छलफल गर्दा हामीले 6 भित्री आयतन, 6 बाहिरी आयतन को बारेमा बतायौं। 6 भित्री आयतन, 6 बाहिरी आयतन र यसबाट जुन ज्ञान प्राप्त हुन्छ, यसबाट जुन विज्ञान उदय हुन्छ, यसरी 18 धातुको सिर्जना हुन्छ, 6 बाहिरी धातु, 6 भित्री धातु र यसको चेतनासित सम्बन्धित विज्ञान धातु गरेर 18 धातुको सिर्जना हुन्छ। यी 18 धातुको बारेमा हामीले विपस्यना गरेर अनुभव गरेर जान्दछौ कि यो कसले जान्यो, कसरी थाहा भयो भन्दा हामीले आँखाले देख्यो, आँखाले देखेको कुरा कसले थाहा पायो भन्दा चक्षु विज्ञान धातुले थाहा पायो, कानले सुन्यो, कानले सुनेको कुरा कसले थाहा पायो जान्यो भन्दा स्वत विज्ञान धातुले जान्यो। यसरी 6 इन्द्रिय बाहिरी इन्द्रिय, 6 भित्री इन्द्रियका 6 विज्ञान छन्। यी विज्ञानले जान्दछ। विज्ञान भनेको जान्नु हो, जान्नेलाई विज्ञान भनिन्छ। त्यसो भएको हुनाले हामीले यी 6 विज्ञानको बारेमा छलफल गर्यौं। आज हामी बोधि अङ्गको बारेमा छलफल गर्दैछौ। बोधि अङ्ग भनेको के हो? बोधि अङ्ग भनेको के हो भने बोधि भनेको सर्वोत्तम ज्ञान, सर्वोच्च ज्ञान, सर्वश्रेष्ठ ज्ञान, बुद्धत्व प्राप्तिको ज्ञान। यो बुद्धत्व प्राप्तिको ज्ञान बोधि ज्ञान का अङ्गहरू के हुन्? यी बोधि प्राप्तिका अङ्गहरू हुन्, पहिलो अङ्ग सती सम्पजन्य हुनु, दोस्रो अङ्ग हो धम्म विचय, तेस्रो अङ्ग हो वीर्य, चौथो अङ्ग हो पीति, पाँचौं अङ्ग हो पसद्धि, छैटौं अङ्ग हो समाधि र 7 अङ्ग हो उपेक्षा। यसलाई नेपाली भाषामा भन्दाखेरि स्मृति सम्प्रजन्य हुनु पहिलो अङ्ग हो, धर्म विचय हुनु दोस्रो अङ्ग हो, वीर्य सम्बोधङ्ग हुनु तेस्रो, प्रीति चौथो, प्रश्रब्धि 5, समाधि 6, उपेक्षा 7। यी 7 वटा बोधि अङ्गहरू छन्। भगवानले यस विषयमा के भन्नुभयो, हामी त्यसबारेमा छलफल गर्छौ। भगवानले भन्नुभयो, इद भिक्खवे भिक्खु सन्तं वा अज्जतं सति सम्बोजङ्ग अथिमे सति सम्बोजङ्गुति पजानाति, सन्तं वा अज्जतं सति सम्बोजङ्ग नथिमे अज्जतं सति सम्बोजङ्गुति पजानाति, यथा च अनुपन्नस्त सति सम्बोजङ्गस्त उत्पादो होति तञ्च पजानाति, यथा च उपन्नस्त सति सम्बोजनस्त भावनाय परिपूरी होति तञ्च पजानाति। यी भावनाहरूलाई परिपूर्ण गरिन्छ। कुन भावनालाई परिपूर्ण गरिन्छ? यहाँ भगवानले भन्नुभयो, इद भिक्खवे भिक्खु सन्तम, सन्त भनेको विद्यमान छ, विद्यमान छ भने, ममा विद्यमान छ भने, वा अज्जतं भित्री रूपमा, सती सम्बोजङ्ग सती सम्प्रजन्य स्मृति सम्प्रजन्य। स्मृति भनेको के हो? स्मृति भनेको जागरण, यथार्थ बोध प्रतिको जागरण। यो जागरणले व्यक्तिलाई के गर्छ भन्दा, व्यक्ति जागरण नहुँदाखेरि विगतमा भएका घटनाहरूमा पछुताउँछ, भविष्यका घटनाहरूमा कल्पना गर्छ, विगतलाई भविष्यसित जोड्छ, भविष्यलाई विगतसित जोड्छ। यो उसको स्मृति नहुँदाखेरिको अवस्था हो र कुनै कल्पनामा लागेको हुन्छ, कुनै भावनामा बहकिएको हुन्छ, यथार्थमा हुँदैन। स्मृति भनेको के हो भने यथार्थमा लाग्नु, यथार्थ बुझ्नमा लाग्नु, जुन वस्तु जस्तो छ त्यसलाई त्यसै रूपमा बुझ्नको निम्ति लाग्नु, यो स्मृति। स्मृति शब्दको अर्थ हो जागरण, स्मृति शब्दको अर्थ हो सजगता, जागरण सजगता, जागरूक हुनु र सजग भइरहनु, जागरण हुनु र सजग भइरहनु, मोहलाई अगाडि आउन नदिनु, भ्रमलाई अगाडि आउन नदिनु। भगवान बुद्ध कसरी बुद्ध हुनुभयो भन्दा उहाँ यही सती सम्प्रजन्यको कारण बुद्ध हुनुभयो। सम्पूर्ण कुरामा हर समय हर ज्ञानमा उहाँ सती सम्प्रजन्य हुनुहुन्थ्यो। उहाँ सती सम्प्रजन्य हुनुहुन्थ्यो भन्नुको अर्थ उहाँ जागरूक हुनुहुन्थ्यो। बुद्ध शब्दको अर्थ हो जागेको, बोधको अर्थ हो जाग्नु, जागेको व्यक्ति पूर्ण रूपमा जागेको। भ्रम भन्ने छँदै छैन, क्लेश भन्ने छँदै छैन, प्रज्ञामा पनि पारङ्गत छ, करुणामा पनि पारङ्गत छ, प्रज्ञामा पनि पूर्ण छ, करुणामा पनि पूर्ण छ, अन्य रिद्धि विद्धि ज्ञानहरूमा पनि पूर्ण छ। जो सबै ज्ञानमा पूर्ण छ, जो मुक्त छ, जो महाकरुणायुक्त छ, त्यस्तो व्यक्ति बुद्ध। सती सम्पजन्य, सम्पजन्य भनेको के हो? सम्पजन्य भनेको यथार्थ बोध गर्नु, यथार्थ बोध प्रतिको जागरणलाई स्मृति भनिन्छ, यथार्थ बोध गर्नुलाई सम्प्रजन्य भनिन्छ। यी दुईटा सँगसँगै हुन्छन्। यथार्थ बोध प्रतिको जागरण, त्यहाँ कल्पना मिसिन नदिनु, शुद्ध र स्वाभाविक हुनु, शुद्ध र स्वाभाविक। शुद्ध भन्नुको अर्थ के हो? त्यसमा कुनै मिसावट गरिएको छैन। जस्तो हानापाना, हामीले आनापाना स्मृति गर्दाखेरि शुद्ध गरियो भने त्यसमा कुनै मन्त्र अथवा कुनै केही मिसिएको हुँदैन। स्वाभाविक भनेको के हो? त्यो लामो छोटो गराउनु होइन, जस्तो छ त्यस्तै थाहा पाउनु, जस्तो छ त्यस्तै थाहा पाउनु, शुद्ध र स्वाभाविक हुन दिनु। शुद्ध र स्वाभाविक प्रक्रियालाई अगाडि बढाइरहने काम स्मृतिले गर्दछ भने यथार्थ बोधको काम सम्प्रजन्यबाट हुन्छ। सम्प्रजन्यलाई बढाउने हो, यसलाई परिपूर्ण गराउने हो। यी सातवटा जुन बोधिका अङ्गहरू छन्, यी अङ्गहरू परिपूर्ण भए भने, भन्नुको अर्थ सती जति बेला पनि सती भइरह्यो भने, जति बेला पनि भन्नाले 24 घण्टामा 24 घण्टा सती हुनुपर्छ, 24 घण्टामा 24 घण्टा सती हुनुपर्छ, सुतेर निदाएको बेलामा पनि सती हुनुपर्छ, जागेको बेलामा पनि सती हुनुपर्छ, खाँदा बस्दा उड्दा हिँड्दा सती हुनुपर्छ, माने स्मृति हुनुपर्छ, जागरूक हुनुपर्छ, जागरण हुनुपर्छ। र सम्पजन्य पनि त्यही नै हो, जति बेला पनि सम्प्रजन्य हुनुपर्छ, यथार्थ बोध हुनुपर्छ। हामी कल्पनामा बहकिने, भावनामा बहकिने होइन, जति बेला पनि सम्पजन्य भइरहनु पर्छ, जति बेला पनि सम्पजन्य भइरहनु पर्छ भन्नाले 24 घण्टामा 24 घण्टा सम्पजन्य हुनुपर्छ, 365 दिनमा 365 दिन नै सम्पजन्य हुनुपर्छ। जति बेला पनि, जहाँ पनि, जहिले पनि सती सम्पजन्य भइरहनु पर्छ हर व्यवहारमा। किनभने भगवानले यहाँ के भन्नुभएको छ भने, भित्री अध्यात्म, बाहिरी अध्यात्म र भित्री अध्यात्म भन्नुभएको छ। त्यसो भएको हुनाले यो सती सम्पजन्य सबै ठाउँमा हुन्छ। भगवानले भन्नुभएका कुरालाई हामीले यहाँ संक्षिप्त रूपमा छलफल गरौं। भिक्खु सन्तम वा अज्जतम सती सम्बोजङ्ग अथिमे सती सम्बोजङ्गोति पजानाति प्रज्ञापूर्वक जान्दछ। भिक्षुले आफूमा सती सम्भुजङ्ग छ भने उसले के जान्दछ, ममा सती सम्भुजङ्ग छ भनेर प्रज्ञापूर्वक जान्दछ, यथार्थ जान्दछ, यथार्थ जान्दछ, सती सम्भुजङ्ग छ भनेर जान्दछ। असन्तङ वा अज्जतङ, असन्तङ भनेको विद्यमान छैन भने, विद्यमान छैन भने उसले के विद्यमान छैन भने स्मृति सम्प्रजन्य छैन भने, ममा स्मृति सम्प्रजन्य छैन भनेर यथार्थ जान्दछ। असन्तङ वा अज्जतङ सती सम्भुजङ्ग नथिमे अज्जतङ सती सम्भुजङ्गोति फजा नाति, यदि आफूमा स्मृति सम्प्रजन्य छैन भने, स्मृति सम्प्रजन्य छैन भन्ने कुरा उसले प्रज्ञापूर्वक जान्दछ, छ भने छ भन्ने कुरा जान्दछ, छैन भने छैन भन्ने कुरा जान्दछ। यथा च अनुपन्नस सती सम्भुजङ्गस, यथा जब अनुपन्नस उत्पन्न नभएको स्मृति सम्प्रजन्य उत्पादो होती उत्पन्न हुन्छ, तञ्च पदानाति त्यसलाई पनि उसले जान्दछ, ममा यो स्मृति सम्प्रजन्य उदय भयो भन्ने कुरा उसले जान्दछ। यथा च अनुपन्न स सती सम्भुजङ्गस भावनाय परिपूरी होती तञ्च पदानाति, यो स्मृति सम्प्रजन्यको भावनालाई परिपूर्ण बनाउनु पर्छ। यसलाई कति बेला आउने कति बेला नआउने होइन, सुरुमा यो के हुन्छ भन्दाखेरि कुनै बेला आउँछ कुनै बेला आउँदैन, त्यसै गरेर यो सती सम्पजन्यलाई पनि पूरा गर्नुपर्छ। त्यसै गरेर भगवानले के भन्नुभयो भने धर्म विचय भन्नुभयो, धर्म विचय भनेको के हो, स्मृति सम्प्रजन्य भनेको यथार्थ बोध, धर्म विचय भनेको विश्लेषण गरेर हेर्नु, टुक्रा टुक्रा गरेर हेर्नु, पृथक पृथक गरेर हेर्नु, समष्टिमा होइन। पृथक पृथक गर्दा पृथक नहुने कुनै चिज रहेछ भने हामीले त्यसलाई आत्मा भन्न सक्दा हौ, तर पृथक गरेर हेर्दा प्रत्येक वस्तुलाई पृथक पृथक गरेर हेर्न सकिन्छ। यसबाट के थाहा हुन्छ भने हाम्रो यो शरीर र हाम्रो चेतना सूक्ष्म सूक्ष्म कोषहरूबाट बनेको हो। अहिले विज्ञानले पत्ता लगाएको छ व्यक्तिका कोषहरू 37 खरब कोषहरूले बनेका छन्, 37 खरब कोषहरूले बनेका छन् भने हाम्रा शरीरमा पनि 37 खरब चेतना छन्, 37 खरब चेतनाहरू छन् भने हामीमा पनि त्यो 37 खरब चेतनाहरूको उपस्थिति छ। त्यसलाई हामीले विभाजन गरेर जान्दछौ, विभाजन गरेर जान्दाखेरि हामीले कसरी जान्दछौ भने जस्तो विज्ञान छ नि, विज्ञान पनि 6 विज्ञान हामीले जान्दछौ, चक्षुर विज्ञान हामीले जान्दछौ, श्रोत विज्ञान हामीले जान्दछौ, घाँड विज्ञान जान्दछौ, त्यसै गरेर काय विज्ञान जान्दछौ, धर्म विज्ञान जान्दछौ, प्रत्येक विज्ञानको छुट्टा छुट्टै हामीले बोध गरेर जानेका हुन्छौ। प्रत्येक विज्ञानको त्यसबाट उत्पन्न भएको प्रत्येक विज्ञानबाट वेदना उदय हुन्छ, संज्ञा उदय हुन्छ, संस्कार उदय हुन्छ, र संस्कारबाट के उदय हुन्छ, यो शरीरको निर्माण हुन्छ। यसरी हामीले जान्दछौ। यी 18 धातुको सन्दर्भमा चर्चा गर्दा गएको हप्ता हामीले बतायौं 12 इन्द्रियको बारेमा, 6 इन्द्रियसित जोडेर आउने 6 विज्ञानहरू हुन्, हामीले गएको हप्ता यसबारेमा चर्चा गर्यौं। अनि अर्को एउटा छ वीर्य, भगवानले जसरी बताउनुभयो सती सम्पोजङ्गमा त्यसै गरेर धम्म विचारमा पनि बताउनुभयो, एउटै कुरालाई दोहोराउनु भएको छ। त्यसो भएको हुनाले प्रत्येकलाई पटक पटक पाठ गरिरहन आवश्यक छैन। भगवानले तेस्रोमा बताउनुभयो वीर्य, वीर्य भनेको उत्साह, उत्साह जति बेला पनि भइराख्नु पर्छ, यो पनि परिपूर्ण हुने हो। 365 दिन 24 घण्टामा 24 घण्टा भएपछि त्यो परिपूर्ण हुन्छ। एकैछिन होइन, सुतेका बेलामा वीर्य थिएन भन्ने हुँदैन, वीर्यका साथ सुत्ने हो, उत्साहका साथ सुत्ने हो, र मैले मारहरूलाई परास्त गर्छु भन्ने भावनाका साथ सुत्ने हो। सुत्दाखेरि, उठ्दाखेरि, बस्दाखेरि, खाँदाखेरि हरेक अवस्थामा हामी वीर्य सम्भुजङ्गलाई अगाडि बढाउनु पर्छ। प्रीति। प्रीति भनेको के हो? प्रीति भनेको मनको खुशी। मनमा एक प्रकारको आनन्द आउँछ, मनमा खुशी लाग्छ, त्यसलाई हामी प्रीति भन्छौ। मन फुरेको छ, आनन्द भएको छ, मनमा कुनै किसिमको क्लेश छैन, क्लेश समाप्तिको अवस्था छ। यो क्लेश समाप्तिको अवस्थामा मन फुरेको छ, मनमा केवल आनन्द मात्रै छ, नकारात्मकता भन्ने छैन। त्यस्तो अवस्थामा मनमा प्रीति जागेको छ भने त्यो प्रीतिलाई पनि हामीले बढाउँछौ। प्रीति जागेको हुन्छ, प्रीतिलाई हामी बढाउँछौ, प्रीतिलाई पनि परिपूर्ण गर्छौ। प्रसरब्धि भनेको के हो? प्रसरब्धि भनेको सुख। सुखको प्रीतिको जुन सुख हो, खुशी हो, त्यो मनले अनुभव गर्छ। चित्तानुपस्सना र धर्मानुपस्सनामा त्यसलाई अभ्यास र अनुभव गर्छौ। त्यसै गरेर श्रद्धिलाई कहाँ अनुभव गर्छौ हामीले? प्रसरब्धिलाई हामीले शरीरमा अनुभव गर्छौ। प्रीति मनमा उदय हुन्छ, प्रसरब्धि शरीरमा उदय हुन्छ। प्रीति सुख र खुश, प्रसरब्धि पनि सुखी र खुश। यी दुईटाको उदय कहाँ हुन्छ? मनमा हुन्छ। मनमा प्रीति र प्रसरब्धिको उदय हुन्छ। समाधि। समाधि भनेको के हो? समाधि भनेको चित्तको बिल्कुल एकाग्रता। हामी समाधिको बारेमा यसपछि विस्तृत चर्चा गर्नेछौ। समाधिका चार चरणहरू हुन्छन्, त्यसका बारेमा पनि हामी चर्चा गर्नेछौ। समाधि पनि परिपूर्ण हुन्छ। समाधि परिपूर्ण हुँदाखेरि त्यहाँ पनि उसले के हुन्छ? उपन्न सती भावनाय परिपूरी होती तञ्च पदानाति, त्यसलाई उसले अनुभव गर्छ। सती जस्तै गरेर समाधिको पनि अनुभव गर्छ। र अन्तमा भगवानले भन्नुभयो उपेक्षा। उपेक्षा भनेको के हो? तटस्थ रहनु। अहिलेसम्म हामीले जुन अभ्यास गरियो, जुन भनियो, समतामा स्थापित हुनु भनेको, समतामा स्थापित हुनु भनेको यही उपेक्षा हो। उपेक्षा भावमा रहनु, सुख दुःखमा उपेक्षा, लाभ हानिमा उपेक्षा, यस अपयसमा उपेक्षा, सफलता असफलतामा उपेक्षा, तटस्थ। जस्तो सुकै परिस्थिति आए पनि तटस्थ चित्तलाई वर्तमानमा अडाइरहनु, वर्तमानमा लगाइरहनु। यसरी सात बोधि अङ्गहरू हुन्छन्। मुक्त हुँदाखेरि पनि मुक्त पुरुषले अभ्यास गर्ने यिनै सातवटा बोधि अङ्गहरू हुन्। यिनै सातवटा बोधि अङ्गको उसले अभ्यास गर्छ। यिनै सातवटा बोधि अङ्गको अभ्यास गरेर उसले सत्यको बारेमा थाहा पाउँछ। भगवानले यी सात बोधि अङ्गको बारेमा भनिसकेपछि पुनः उहाँले भन्नुभयो इति अज्जतङ्वा धम्मेषु धम्मानुपस्सी विहरति। यी भित्री धर्महरू, मनका स्वभावहरू धर्ममा धर्मानुपस्थित भएर विहार गर्छ। बहिद्धा वा बहिद्धा भनेको बाहिरी, भित्री भनेको ध्यान गर्दाखेरि जो अनुभव हुन्छ त्यो भित्री, बाहिरी भनेको व्यवहारमा। केवल ध्यान गरेर त्यहाँ मात्रै यी सात बोधि अङ्गको अनुभव गरेर हुन्न, यसलाई त हामीले चौबिसै घण्टा अभ्यास गर्ने हो। हामी व्यवहारमा जान्छौ, व्यवहारमा जाँदाखेरि बाहिरी व्यक्तिहरूलाई पनि हामीले देख्छौ, त्यहाँ व्यवहारमा देख्छौ, त्यहाँ पनि यी बोधि अङ्गको अनुभूति हुनुपर्छ। ती त्यहाँ पनि बोध भइरहनु पर्छ, त्यहाँ पनि सती सम्पजन्य भइरहनु पर्छ, त्यहाँ पनि धम्म विचय हुनुपर्छ, त्यहाँ पनि प्रीति हुनुपर्छ, त्यहाँ पनि प्रसरब्धि हुनुपर्छ, त्यहाँ पनि समाधि हुनुपर्छ र त्यहाँ पनि उपेक्षा हुनुपर्छ। बाहिरमा पनि जब हामी व्यवहारमा आउँछौ, व्यवहारमा आएको समयमा, अनि अचतङ वैद्या भनेको भित्री बाहिरी। भित्री बाहिरी भनेको के हो? भित्री बाहिरी भनेको जब हामी कुनै व्यक्तिसित छलफल गरिरहेका हुन्छौ, व्यक्ति गरी कुराकानी गरिरहेका हुन्छौ, व्यवहार गरिरहेका हुन्छौ, त्यसबेला त्यो व्यक्तिमा को कुराले आफूलाई कुनै प्रभाव परेको छ भने आफूले भित्र हेर्छ, त्यस व्यक्तिको कुराले मलाई छोएको छ। त्यहाँ पनि उसले के गर्छ भन्दाखेरि यथार्थ बोध गर्छ, सती सम्पोजन्यको अनुभव गर्छ, यी बोधि अङ्गहरूको अनुभव गरेको हुन्छ।
1: अनि उसमा त्यो बदी अङ्ग जागेको छ कि छैन त्यसलाई पनि उसले ख्याल गरिरहेको हुन्छ, जानिरहेको हुन्छ। अनि भगवानले के भन्नुभयो, समुदाय धम्मानुपस्थिति वा धम्मेषु विहरति। समुदाय भनेको यी सात बोधी अङ्गहरूको उदय भएको छ भने उसले के थाहा पाउँछ, उदय भयो भन्ने कुरा थाहा पाउँछ। उदय हुँदा उदय भयो भन्ने कुरा थाहा पाउँछ। वय धम्मानुपस्थिति वा धम्मेषु विहरति। वय धम्मानुपस्थिति भनेको यी नष्ट हुन्छन्, जान्छन्, व्यय हुन्छन्, खर्च हुन्छन्। जब सात बोधी अङ्गहरू मध्ये कुनै बोधी अङ्ग जागृत हुन्छ, जाग्छ, उदय हुन्छ, त्यस बेला उसले उदय भएको थाहा पाउँछ। सात बोधी अङ्ग जाँदाखेरि यो गएको थाहा पाउँछ भनेपछि त्यहाँ वय धम्मानुपस्थिति वा धम्मेषु विहरति। अनि भगवानले भन्नुभयो, समुदय वय वा धम्मानुपस्थिति विहरति। समुदय वय, भगवानले सुरुमा समुदय धम्मानुपस्थिति भन्नुभयो, त्यसपछि वय धम्मानुपस्थिति भन्नुभयो, त्यसपछि समुदय वय धम्मानुपस्थिति भन्नुभयो। भगवानले किन यसो भन्नुभयो भने, समुदय धम्मानुपस्थिति भनेको पहिला उदय हुन्छ। पहिला के उदय हुन्छ, सात बोधी अङ्ग मध्येको कुनै एउटा अङ्ग उदय हुन्छ, वा एक वा धेरै अङ्गहरूको उदय हुन्छ। त्यस बेला उसले थाहा पाउँछ, ममा सती छ, उदय भएको छ, ममा सम्प्रजन्य छ। त्यस बेला त्यसले थाहा पाउँछ, ममा धर्म विचय छ, मैले धर्म विचय अभ्यास गरेको छु, धर्म विचय अहिले सकियो। त्यो थाहा पाउँछ, ममा प्रीति छ, मैले थाहा पाएँ, ममा प्रश्रब्धि छ, मैले थाहा पाएँ, ममा समाधि छ, मैले थाहा पाएँ, ममा वीर्य छ, मैले थाहा पाएँ। अनि त्यसै गरेर मैले के थाहा पाएँ, ममा प्रश्रब्धि छ, मैले त्यो थाहा पाएँ, ममा समाधि छ, मैले थाहा पाएँ, ममा उपेक्षा छ, मैले त्यो थाहा पाएँ। उदय हुँदा उदय भएको थाहा पायो। तर सुरुमा के हुन्छ भन्दा, यो पनि जसरी हामीले आयतन पर्वमा बताइयो, सुरुमा एकैचोटि सबै कुरा थाहा हुन्न। सुरुमा उसलाई यी अङ्गहरू मध्ये कुनै अङ्ग उपस्थित उदय भएको उसले थाहा पायो, उदय भयो भन्ने कुरा थाहा पायो। उदय भइसकेपछि लामो समयसम्म रह्यो, सती सम्पजन्य भयो, तर सती सम्पजन्य टुट्यो, सती सम्पजन्य टुट्यो अथवा बोधी अङ्गका अभ्यासहरू टुटे, लामो समयसम्म टुटे, लामो समयसम्म उदय भएनन्। हुन सक्छ कसैलाई एक दिनभरि नै यी उदय भएनन्, दिनभरि अघिल्लो दिनभरि उदय भएका थिए, सात बोधी अङ्गको अभ्यास गरिएको थियो, शरीर फुरुङ्ग भएको थियो, बहुत आनन्द भएको थियो, अर्को दिन ती सबै समाप्त भए, कुनै पनि अनुभूति भएन, यसको उल्टो होला बरु, शरीर भारी भयो, ढुङ्गाले थिचे चाहिँ भयो, उल्टो भयो, नेगेटिभ भयो भने उसले के थाहा पाउँछ, यो भयो भन्ने थाहा पाउँछ। त्यसो भएको उनीहरूले भगवानले के भन्नुभयो भने, समुदय भन्नुभयो, समुदाय भनेको अघिल्लो एकचोटि थाहा पाउँछ, सुरु सुरुमा शासकले यो थाहा पाउँछ, अनि त्यो थाहा पाएको कुरा लामो समय लाग्छ, टिक्छ, अनि उसले फेरि थाहा पाउँछ, यो समाप्त हुन्छ, समाप्त भएको थाहा पाउँछ। समाप्त भएको थाहा पाइसकेपछि फेरि उसले भन्छ, समाप्त भयो, अनि उदय व्यय भएको थाहा पाउँछ, त्यसपछि उदय व्यय उदय व्यय उदय व्यय उदय व्यय भएको थाहा पाइरहन्छ। उदय व्यय भएको थाहा पाइरहेपछि भगवानले भन्नुभयो, उदय व्यय भएको थाहा पाइरह्यो त त्यस व्यक्तिले अब यस कुरालाई थाहा पायो, अनि मुक्ति अवस्थामा यी सात बोधी अङ्गको अनुभव त भइरहन्छ, तर मुक्ति अवस्थामा अनुभव गरिने अनुभव भनेको उपेक्षा हो। उपेक्षाको विशेष महत्व छ यहाँ, किनभने सती सम्पजन्य हुँदाखेरि पनि त्यहाँ त्यसलाई अनुमोदन गरिन्न, अभिनन्दन गरिन्न, धर्म विचय हुँदाखेरि पनि त्यहाँ अभिनन्दन गरिन्न, वीर्य उपस्थित हुँदा पनि अभिनन्दन गरिन्न, प्रीति उपस्थित हुँदाखेरि पनि अभिनन्दन गरिन्न, प्रश्रद्धि उपस्थित हुँदाखेरि पनि अभिनन्दन गरिन्न, उपेक्षा उपस्थित हुँदाखेरि पनि अभिनन्दन गरिन्न। कुनै कुरालाई पनि अभिनन्दन नगर्नु अवस्थामा के हुन्छ, उपेक्षा हुन्छ, उपेक्षायुक्त समाधि हुन्छ। यो उपेक्षा युक्त समाधि मुक्तिको अवस्था हो। यो अटुट हुन्छ, यो टुट्दैन, निरन्तर निरन्तर निरन्तर रहिरहन्छ। उपेक्षा बोधि अङ्ग, यो उपेक्षा बोधि अङ्ग निरन्तर रहिरहने अवस्थामा पनि उसले त्यहाँ कुनै कुरालाई अनुमोदन गर्दैन, अभिनन्दन गर्दैन। उसले त्यहाँ केवल साक्षी भावले हेरिरहन्छ, तटस्थ महसुस गर्छ, उपेक्षा भावमा रहिरहन्छ। यसरी व्यक्ति सात बोधि अङ्गको अभ्यास गरेर अगाडि बढ्दछ। यसरी सात बोधि अङ्गको अभ्यास गरिसकेपछि व्यक्तिले यसपछि आउने अभ्यासमा मार्ग सत्यको अभ्यास गर्दछ, दुःख सत्यको, चार आर्य सत्यको बोध गर्दछ, प्रतित्य समुत्पादको बोध गर्दछ, दुःख आर्य चार आर्य सत्य र प्रतित्य समुत्पादको बोधको बारेमा भगवानले के भन्नुभयो, कसरी त्यसको अभ्यास गरिन्छ, अनुभव गरिन्छ भन्ने विषयमा हामी आउने सोमबार छलफल गर्नेछौ। आजको यो कार्यक्रम सुनिदिनु भएकोमा हामी यहाँलाई हार्दिक धन्यवाद दिन्छौ। प्रविधिमा सहयोग गर्नुहुने प्राविधिक मित्र अनिश चौधरीलाई हार्दिक धन्यवाद दिँदै म चतुर्भुज पाण्डे यस कार्यक्रमबाट बिदा हुन्छु। सबैको मंगल होस्, सबैको मंगल होस्, सबैको मंगल होस्।

सामुदायिक रेडियो बुद्ध आवाजबाट प्रत्येक सोमबार बिहान 5 बजे प्रस्तुत गरिने कार्यक्रम बौद्ध जीवनमा म चतुर्भुज पाण्डे र प्राविधिक मित्र अनिश चौधरीको हार्दिक अभिवादन। आज 2083 साल आश्विन 19 गते सोमबार

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भारगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: आज विक्रम सम्वत 2083 साल असोज 19 गते सोमबार आश्विन कृष्ण नवमी 5 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit.
3: कांग्रेसको महाधिवेशनबाट परम्परामा क्रमभंग, भविष्यप्रति नयाँ आशा, छुटिए संस्थापक नेताका लिगेसी, उत्पादनमा जोड़ दिने नीति, अनधिकृत पार्किङले दुर्घटना भए क्षतिपूर्ति भराउने र त्रिशुली पारी वैकल्पिक मार्ग बनाउने योजना अघि बढ़्यो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको पशुपालनमा आधुनिकता भित्र्याउँदै बागलुङका किसान शीर्षकको शुभ समाचार।
0: एक दशक अगाडिसम्म बागलुङका किसानले परम्परागत रूपमै पशुपालन गर्ने गर्थे। एउटै परिवारले सयौंको संख्यामा पशु पाले पनि जीविकोपार्जन समस्या थियो, तर अहिले त्यो अवस्था विस्तारै फेरिँदै गएको छ। किसान अब आधुनिक प्रविधिसँग जोड़िन थाले। ग्रामीण क्षेत्रका अधिकांश किसान अझै पनि परम्परागत रूपमै पशु पाल्दै आए पनि केही किसान भने आधुनिकतासँग जोड़िन थालेका छन्। पछिल्लो समयमा बागलुङमा कृत्रिम गर्भाधान गराउने पशुको संख्या वर्षेनी बढ़दै गएको छ। पशुको नस्ल सुधारसँगै दूध उत्पादन बढ़न थालेपछि जिल्लाका पशुपालक किसान कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका हुन्। आर्थिक वर्ष 2081-82 2543 पशुमा कृत्रिम गर्भाधान गरिएकोमा आर्थिक वर्ष 2082-83 यो संख्या बढ़ेर 3876 पुगेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा 1333 गाई तथा भैंसीमा कृत्रिम गर्भाधान गरिएको हो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थ सँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाव।

0: तपाईँ हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिश वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कांग्रेस महाधिवेशनमा युवाको उत्साह, परम्परामा क्रमभंग, भविष्यप्रति नयाँ आशा शीर्षकमा खबर छ। लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसको 15 महाधिवेशनमा युवा पुस्ताको सक्रिय सहभागिता देखिएको छ। काठमाडौँको खुला मंचमा आइतबारदेखि शुरू भएको महाधिवेशनमा 18 वर्षका युवादेखि लामो समय पार्टी राजनीतिमा सक्रिय प्रतिनिधिसम्मको अर्थपूर्ण उपस्थिति देखिएको हो। उद्घाटन समारोहमा देखिएको युवा सहभागितासँगै नेतृत्व र कार्यशैली परिवर्तनको आवाजले कांग्रेस नयाँ ढंगले अगाडि बढ़ने संकेत देखाएको प्रतिनिधिहरूले बताएका छन्। कांग्रेसकै पुरानो विरासत बोकेको एउटा समूह बाहिर रहे पनि विशेष महाधिवेशनबाट नेतृत्वमा आएको परिवर्तनपछि शुरू भएको महाधिवेशनलाई धेरैले आफ्नो राजनीतिक भविष्यसँग समेत जोडेर हेरेका छन्। महाधिवेशनले लामो समयदेखि नेतृत्वमा सीमित अनुहार दोहोरिरहने प्रवृत्ति तोड्ने र युवालाई मूलधारको राजनीतिमा स्थापित गर्ने उनीहरूको विश्वास छ। पहिलो पटक महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका कतिपय युवाले कांग्रेसमा आफूहरूको आकर्षण बढ़नुको कारण नै विशेष महाधिवेशनबाट शुरू भएको रूपान्तरणको प्रक्रियालाई मानेका छन्। त्यस्तै सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म पहिलो पटक वरिष्ठ उपसभापतिको व्यवस्था, विगत भन्दा केही नयाँ अभ्यास, विद्युतीय मतदान नहुने लगायतका व्यवस्था पनि गरिएको छ। आइतबारदेखि शुरू भएको नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदैछ। आज र भोलि 2 दिनसम्म बन्द सत्र काठमाडौँ स्थित खुला मंचमै हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूह विभाजन गरी छलफल हुनेछ भने बन्द सत्रमा 7,500 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुने भएकाले एउटा हलमा करिब 3,000 प्रतिनिधि अट्ने गरी 3 वटा हल तयार गरिएको छ। बन्द सत्रको छलफल हुने प्रत्येक हलमा डिजिटल बोर्ड राखिएको छ। कांग्रेस सभापति गगन थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति म्युजिकल चेयर जस्तो बनेको बताएका छन्। त्यस्तै म्युजिकल चेयरको प्रवृत्तिकै कारण भदौ 23 र 24 गतेको घटना भएको समेत उनले बताएका थिए। त्यस्तै महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति सभापति रवि लामिछानेले भाषण, नारा र घोषणा पत्रमा मात्रै सीमित हुने राजनीति अब पर्याप्त हुँदैन भनेका छन्। त्यस्तै शंकर पोखरेलले लोकतन्त्रका लागि कांग्रेससँग मिलेर काम गर्न एमाले तयार छ भनेका छन् भने नेकपाका संयोजक प्रचण्डले मलाई गाह्रो छ अब क्रमभंग गर्ने पालो गगनजीको भन्दै भनेका छन्। त्यस्तै राजेन्द्र लिङ्गेनले मान्छे फेरिएर मात्र हुँदैन रहेछ भनी भनेको बताइएको छ। कांग्रेस महाधिवेशनमा युवाको उत्साह, परम्परामा क्रमभंग शीर्षकमा यो खबर छापिएको छ।
3: कंग्रेसको महाधिवेशन वैधानिकतातर्फ गगन, छुटे संस्थापक नेताका लिगेसी, मध्यान्न दैनिक खबर लेख्छ। नेपाली कंग्रेसको 15 महाधिवेशन आइतबार विशेष समारोहका बीच उद्घाटन भयो। खुल्ला मंचमा उद्घाटन भएको महाधिवेशनमा सबै राजनीतिक दलका शीर्ष नेतालाई राखेर साझा मंच बनाउने प्रयास गरेको छ। कंग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सबै राष्ट्रिय दलका नेतालाई एकै मंचमा राखेर राष्ट्रिय राजनीतिबारे बहस चलाउँदा कंग्रेसको एउटा समूह भने देखिएन। विशेष महाधिवेशनबाट आएको गगन थापाको नेतृत्वमा जारी 15 महाधिवेशनले आगामी 4 वर्षका लागि कंग्रेसमा नेता र नीति स्थापित गराउनेछ। महाधिवेशनले गगन थापालाई संस्थापन वैधानिकता दिने बाटो तय गर्नेछ। निवर्तमान सभापति शेरबहादुर देवालाई महाधिवेशन उद्घाटनका लागि पटक पटक निम्ता गर्दा पनि नआएको कंग्रेसले दावी गरेको छ। सभापति थापाले पूर्व सभापति देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी नभएको दावी गरे। देउवालाई लिनका लागि पार्टीका नेताहरू कति पटक जाने र कसरी जाने भन्ने प्रश्न गर्दै उनले भने, पूर्व सभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौं तर आउनु भएन। कति पटक जाने हो, कसरी लिन जाने हो? अधिवेशन उद्घाटन समारोहमा सुजाता कोइराला बाहेक कंग्रेसका संस्थापक नेताहरूको लिगेसी बोकेका नेताहरूको अनुपस्थितिले कार्यकर्ता तहले खल्लो महसुस गरे। सन्त नेता कृष्ण प्रसाद भट्टराईको लिगेसीबाट आएका नेता देउवाको अनुपस्थितिले कंग्रेसको राजनीतिलाई फकर कोणबाट विश्लेषण गरिएको छ। उनीसँगै कंग्रेसका संस्थापक नेताहरू बीपी कोइराला र गणेशमान सिंहका पुत्र डाक्टर शशांक कोइराला र प्रकाशमान सिंहको सहभागिता नहुँदा कंग्रेसमा पूरै नयाँपन देखिएको भन्नेहरूको जमात त्यत्तिकै थियो।
2: रविले गगनलाई के लगाए दोस्रो गुण शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा सभापति रवि लामिछानेले कांग्रेस सभापति गगन थापालाई आफूले दोस्रो गुण लगाएको खुलासा गरेका छन्। तर उनले आफूले लगाएको पहिलो गुण के थियो भन्ने खुलाएनन्। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै लामिछानेले भने, कहिलेकाहीँ पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ। यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुण लगाएको छु, मान्ने नमान्ने तपाईँको जिम्मा। सभापति लामिछानेले पहिलो गुण बारे नखुलाए पनि त्यसलाई लिएर कांग्रेस वृत्तमा भने विभिन्न चर्चा हुन थालेको छ। 2079 सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ 4 कांग्रेस सभापति थापा उम्मेद्वार थिए। अरू सबैतिर उम्मेद्वारी दिएको रासोपाले त्यो क्षेत्रमा भने उम्मेद्वारी नै दिएन। त्यसबेला रासोपाले काठमाडौँका क्षेत्र नम्बर 2, 6, 7 र 8 उम्मेद्वारी दिएको थियो। सबै क्षेत्रमा जित हासिल गरेको थियो। अन्यत्र पनि कांग्रेसका थुप्रै नेताले चुनाव हारे, तर गगनले जिते। जबकि 2082 फागुन 21 निर्वाचनमा गगन सर्लाही 4 उम्मेद्वार बने, रासोपाका अमरेज सिंहसँग चुनाव हारे। सायद लामिछानेले यसैलाई पहिलो गुण लगाएको अर्थका रूपमा व्याख्या गरेका हुन सक्ने कांग्रेसी नेताहरू बताउँछन्। लामिछाने पछि उद्घाटन सत्रमा बोलेका कांग्रेस सभापति थापाले पनि पहिलो गुणबारे उल्लेख गरेनन्। त्यस्तै लामिछानेले शेरबहादुर देउवा लगायतलाई छोडेर गगनले राम्रो गरेको अभिव्यक्ति दिएका छन्। कांग्रेसको मंचमा देउवाका लागि छुट्याइएको कुर्सी नै खाली राखिएको थियो। सभापति थापाले भने पूर्व सभापति देउवाका लागि कुर्सी खाली राखेका थियौं तर आउनु भएन। कतिपटक जाने हो लिन, कसरी जाने हो? राष्ट्रपति सभापति लामिछानेले चुनावमा कांग्रेसका प्रतिबद्ध कार्यकर्ताले पनि आफूलाई मत दिएर जिताएको बताएका छन्। त्यस्तै कांग्रेस राजनीतिक प्रतिवेदन, निर्वाचन पूर्व गठबन्धन नगर्ने, उत्पादनमा जोड़ दिने उपशीर्षकमा खबर छ। कांग्रेस सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा आगामी 4 वर्षका लागि पार्टीको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्ताव गरेका छन्। प्रतिवेदनमा निर्वाचन पूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने, आफ्नै चुनाव चिन्ह र उम्मेद्वार लिएर जनता माझ जाने, पार्टी संगठनको पुनर्संरचना गर्ने तथा सरकारका काम कार्यवाहीमाथि प्रभावकारी निगरानी गर्ने प्रस्ताव गरिएको छ। थापाले कांग्रेसले पछिल्ला 2 दशकमा आफ्नो मूल उद्देश्य भन्दा पद र सत्तालाई प्राथमिकता दिएको आत्मसमीक्षा गरेका छन्। गठबन्धन व्यवस्थापन, भागबण्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्ना पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्तै थापाको प्रतिवेदनको मुख्य अवधारणा समुन्नत नेपाल, सम्मानित नेपाली रहेको छ। आर्थिक वृद्धि दरलाई मात्र समुन्नतिको आधार नमान्दै शिक्षा, स्वास्थ्य, पोषण, सिप, क्षमता र नागरिकको वास्तविक स्वतन्त्रतालाई विकासको आधार बनाउनुपर्ने प्रस्ताव गरिएको छ।
3: सड़क सुरक्षा विधेयक अनधिकृत पार्किङले दुर्घटना भए क्षतिपूर्ति शीर्षकमा गोर्खापत्रमा खबर छ। निषेधित क्षेत्रको पार्किङ र अनधिकृत रूपमा सड़कमा राखिएको माल सामानका कारण सड़क दुर्घटना भएमा पार्किङ गर्ने र सामान राख्ने व्यक्तिबाट क्षतिपूर्ति भराउने गरी सरकारले नयाँ कानून प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका तर्फबाट सड़क सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। सड़क सुरक्षा सम्बन्धी छुट्टै कानून अहिले प्रचलनमा छैन। एकीकृत कानून निर्माणका लागि राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नीतिगत निर्देशन दिएको थियो। विधेयकले सड़क सुरक्षाका लागि 3 तहका सरकारको समन्वय र नागरिकलाई समेत उत्तरदायी बनाउने व्यवस्था प्रस्ताव गरेको छ।
2: भनिन्छ संकटले कहिलेकाहीँ नयाँ सामर्थ्य जन्माउँछ। भोटेकोशी त्रिशुली करिडोरमा आएको विनाशकारी बाढ़ीले पुर्याएको अकल्पनीय क्षतिको पीड़ालाई सम्हाल्दै उठ्ने प्रयासमा देश छ। यही सन्दर्भमा बाढ़ीसँग जोड़िएको जलवायु परिवर्तन र जलवायु न्यायको विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसको केन्द्रमा आएको छ। यही पृष्ठभूमिमा आइतबार राजधानीमा सम्पन्न काठमाण्डु क्लाइमेट वीक 2026 पनि त्यही बहसको एउटा कड़ी बन्यो। जलवायु उत्थानशीलताका लागि जलवायु न्याय स्थानीय पहलदेखि विश्वव्यापी जलवायु कूटनीतिसम्म नाम दिएको र नेपालमा पहिलो पटक आयोजना गरिएको यो कार्यक्रम साताव्यापी भनिए पनि तीन दिनसम्म सञ्चालन भयो। यस अवधिमा 27 विभिन्न छलफल तथा कार्यक्रम आयोजना गरिए भने 1000 भन्दा बढ़ीले प्रत्यक्ष सहभागिता जनाए। सामाजिक सञ्जाल मार्फत अप्रत्यक्ष रूपमा जोड़िएका सहभागीलाई समेत समेट्ने हो भने अभियानसँग जोड़िनेको संख्या अझ ठूलो रहेको छ। जलवायु परिवर्तन, पर्वतीय मुद्दा र जलवायु न्यायका विषयमा